0: सत्ता ल्याउने प्रयास गर्न सभापति गगन थापालाई पनि आग्रह गर्नुभयो। नेता भण्डारीले निर्वाचन आयोग जस्ता संवैधानिक निकाय र अदालतका निर्णय नमान्ने हो भने भविष्यमा अरू धेरै जटिलता उत्पन्न हुन सक्ने चिन्ता व्यक्त गर्नुभयो। म सक्रिय राजनीतिमा फर्किन्न भनेर घोषणा गरिसकेका व्यक्तिलाई फेरि उचालेर सम्मान घटाइदिने र दुरूपयोग गर्ने काम नगर्न पनि उहाँले देउवा समूहका नेताहरूलाई आग्रह गर्नुभयो।
1: नेपाल वैदेशिक रोजगार व्यवसाय संघले आजदेखि वैदेशिक रोजगारीमा श्रमिकको उडान नगराउन व्यवसायलाई आह्वान गरेको छ। संघले आइतबार इजाजतवाला संस्थाहरूका नाममा आह्वान पत्र जारी गर्दै उक्त आग्रह गरेको हो। संघले गत साउन 7 गते सम्पन्न वृहत व्यवसाय भेलाको म्याण्डेट तथा सोही अनुसार साउन 22 गते पत्रकार सम्मेलन मार्फत घोषणा गरिएको चरणबद्ध संघर्षका कार्यक्रम बमोजिम, यसअघि पूर्व तथा अन्तिम श्रम स्वीकृति, नयाँ विज्ञापन तथा भिसा स्ट्याम्पिङ रोक्दै श्रम स्वीकृति भएका श्रमिकको उडान का लागि दिएको समयसीमा आइतबार साँझ समाप्त भएको बताएको छ। संघले भनेको छ भदौ 1 गतेदेखि देशभरका मुख्य तथा शाखा कार्यालयहरू समेत बन्द गरी वैदेशिक रोजगार सम्बन्धी सम्पूर्ण काम कारोबार तथा श्रमिकको उडान पूर्ण रूपमा बन्द गर्न गराउन सम्पूर्ण इजाजतवाला संस्थाहरूलाई सूचित गरिन्छ। संघले अघि बढ़ाएको संघर्ष कुनै व्यक्ति समूह वा तत्कालीन लाभ हानिको विषय नभई व्यवसायको पेशागत अस्तित्व, समान अधिकार र दीर्घकालीन भविष्यसँग जोड़िएको निर्णायक अभियान भएको समेत संघले बताएको छ।
0: एक महिनामै चार पटक बढ़्यो अण्डाको मूल्य शीर्षकमा आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ। बर्ड फ्लू सँगै कुखुरा अत्याधिक मात्रामा नष्ट भई अण्डा उत्पादनमा कमी आएपछि एक महिना अवधिमै अण्डाको मूल्य चार पटक बढ़ेको छ। नेपाल लेयर्स कुखुरा पालक संघले साउनमा अण्डाको समर्थन मूल्य चार पटक बढ़ाएको हो। संघले साउन शुरूमा एक्सएल अण्डाको मूल्य प्रति क्रेट 525 तोकेकोमा अन्तिममा 575 रूपियाँ पुर्याएको छ। संघले 5 साउनदेखि लागू हुने गरी निर्धारण गरेको एक्चुअल अण्डाको मूल्य भन्दा 29 साउनको मूल्यमा प्रति क्यारेट 50 रूपियाँ बढ़ी छ। 5 साउनमा संघले एक्चुअल अण्डाको मूल्य प्रति केजी 525, ठूलो अण्डा 500 र मीडियम अण्डा 470 रूपियाँ तथा सानो अण्डा पेटीको 2900 कायम गरेको थियो। एक महिनामै चार पटक बढ़्यो अण्डाको मूल्य शीर्षकमा आजको कान्तिपुर दैनिकमा खबर छ।
1: बदौका लागि पनि वाणिज्य बैंकहरूको व्यक्तिगत तर्फको मुद्दत निक्षेपको औसत अधिकतम ब्याज दर घटेको छ। 20 वाणिज्य बैंक मध्ये 15 साउनकी ब्याज दरलाई निरन्तरता दिँदा पनि बदौमा औसत अधिकतम ब्याज दर 0.03% घटेको हो। बैंकहरूले सार्वजनिक गरेको बदौको ब्याज दरको तथ्याङ्क हेर्दा साउनमा 4.14% रहेको औसत अधिकतम ब्याज दर बदौमा 4.14% झरेको छ। पाँचवटा बैंकले भने बदौका लागि ब्याज दर घटाएका छन्। सिद्धार्थ बैंकले साउनको तुलनामा 0.29%, सिडिरम्स बैंकले 0.10%, नेपाल बैंकको 0.10%, कुमारी बैंकले 0.09% र स्ट्याण्डर्ड चार्टर्ड बैंकले 0.05 बिन्दुले ब्याज दर घटाएका छनृ।

0: 아와즈 미파리 제시의 부하고 그만 숨겨오면서 미파리 커버
1: 미파리 커버는 아바 비트리프스토카 커버 गैरावासी नेपालीले वंशजकै नागरिकतालाई निरन्तरता दिनुपर्ने माग फेरि एकपटक दोहोर्याएका छन्। चीनको ग्वाङझाउमा जारी गैरावासी नेपाली संघ एनआरएनएको एघारौं एसिया प्यासिफिक क्षेत्रीय सम्मेलन तथा आरोहण 2026 एकपटकको नेपाली सभैका नेपालीको व्यवस्था हुनुपर्ने माग उठेको हो।
2: कर्मचारीलाई 15-15 दिनमा तलब वितरण गर्ने सरकारको घोषणा अझै कार्यान्वयनमा आएको छैन। सरकारले गत वैशाख दोस्रो साता कर्मचारीलाई 15-15 दिनमा तलब वितरण शुरू गर्ने बताएको थियो। सो निर्देशन अनुसार शुरूमा परीक्षणका रूपमा एक महिना अर्थात दुई पटक अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीलाई तलब पठाइएको पनि र अभ्यास पनि गरिएको थियो।
1: परोपकार प्रसूति गृहमा शुक्रकीटको गुणस्तर पत्ता लगाउने आधुनिक स्वचालित उपकरण आइपुगेको छ। जुन मेसिनलाई अटोमेटिक सिमन एनालाइजर भनिन्छ। मेसिन साउनको पहिलो साता खरिद प्रक्रियाबाट आइपुगेको मेसिन आए पनि रिएजेन्ट खरिद प्रक्रियामा गएको र भदौको पहिलो साता मात्र सेवा शुरू हुने अस्पतालले जनाएको छ।
2: नेपाल उद्योग वाणिज्य महासंघका पूर्व अध्यक्ष एवं ग्लोबल आयनी ब्याङ्कका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यावसायिक गतिविधि बढ़ाउन र अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रलाई प्रोत्साहन गर्न आवश्यक भएको बताएका छन्। नेपाल कोरिया उद्यमी व्यवसायी संघको आयोजनामा आइतबार ललितपुरमा भएको नेपाल कोरिया व्यावसायिक अन्तर्क्रिया कार्यक्रमलाई सम्बोधन गर्दै पूर्व अध्यक्ष ढकालले नेपालमा जुनसुकै क्षेत्रमा पनि लगानी गरेर उपलब्धि हासिल गर्न सकिने सम्भावना रहेको उल्लेख गर्दै चिप प्रविधि र जागरलाई प्रोत्साहन गर्न गतिविधिलाई प्रोत्साहित गर्नुपर्ने बताउनुभयो।
1: स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाली पालले निजी क्षेत्रलाई कर्जा क्षेत्रको पुनः साझेदार बनाउने गरी नयाँ विद्युत विधेयक ल्याउन माग गरेको छ। ऊर्जा क्षेत्रको विकास र लगानी बढ़ाउन तत्काल कानूनी तथा नीतिगत सुधार आवश्यक रहेको भन्दै पालले उक्त माग गरेको हो।
2: सड़क विभागले राजमार्गमा पहिरो नियन्त्रण गर्न स्थायी तथा अस्थायी रोकथामका काम गर्दै आए पनि असाधित सफलता प्राप्त हुन सकेको छैन। चालू आर्थिक वर्षको बजेटमा पहिरो रोकथाम तथा नियन्त्रण शीर्षकमा 3 अर्ब बजेट विनियोजन गरिए पनि मनसूनको मध्य अवधिसम्म नियन्त्रण शुरू भएको छैन।
1: पाल्पामा ऐतिहासिक तथा सेवाकालीन पर्यटक स्थलहरूको प्रचार प्रसार गर्न पदयात्रा गरिएको छ। जिल्लाका पर्यटन व्यवसायको छाता संगठन नेपाल एसोसिएशन अफ टुर एण्ड ट्राभल्स एजेन्ट्स पाल्पा च्याप्टरले पहिचान हुन नसकेका पर्यटकीय स्थलहरूको खोजी र पहिचान भएकाहरूको प्रचार प्रसार गर्ने उद्देश्यले पदयात्रा अभियान सञ्चालन गरेको हो।

0: आफ्नो एकमात्र भित्री सेवा जिस्क
1: देशो खुशीको कनेक्सन
2: नेपाली खबरमा अब विदेशका खबर. इण्डोनेशियाको पूर्वी क्षेत्रमा शनिबार गएको भूकम्पका कारण आइतबारसम्म मृत्यु हुनेको संख्या कम्तीमा 53 पुगेको छ. भूकम्पका कारण 130 जना भन्दा बढ़ी घाइते र हजारौं विस्थापित भएका छन्. 7.7 म्याग्निच्यूडको भूकम्पपछि लगातार गएका पराकम्प र पहिरोका कारण उद्धार प्रभावित भएको अधिकारीहरूले बताएका छन्.
3: नेपाली खेलकुदको प्रतिष्ठित एनएसजे पल्सर स्पोर्ट्स अवार्ड 2082 पीपल्स च्वाइस अवार्डको मनोनयन सार्वजनिक भएको छ. काठमाडौँमा आइतबार पत्रकार सम्मेलन मार्फत एनएसएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत 2200 संस्करणको पीपल्स च्वाइस विधाका 5 मनोनयन सार्वजनिक गरिएको नेपाल खेलकुद पत्रकार मंच 2052 सालदेखि अवार्ड आयोजना गर्दै आएको छ. यसपल्ट 9 विधा मध्ये पीपल्स च्वाइसमा भलिबलकी मीना सुनार, फुटबलर पूजा राणा, कराते खेलाड़ी सानुमाया किङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्शल आर्ट्सका रविन्द्र ढाँट रहेका छन्.
2: अब विचार विश्लेषणको पालो. आजको कान्तिपुर दैनिकमा स्थानीय सरकारको संख्या बढ़ाउँ शीर्षकमा सोमत घिमिरेले लेख्नु भएको छ. नेपालमा नगरपालिका बारे अनावश्यक मुह छ. नगरपालिका भएपछि ठूलै काम सम्पन्न भए जस्तो नगरवासीलाई गौरव लाग्ने परिपाटी छ. अर्कोतर्फ नगरपालिका भएपछि संघीय संसाधन बढ़ी पाइन्छ भन्ने दृष्टिकोण उनीहरूमा छ. नगरपालिकाको जनसंख्या पुर्याउन ग्रामीण बस्तीका विकट गाउँहरूलाई पनि नगरपालिकाभित्र राखिएको छ. खास गरी पहाड़ी र हिमाली नगरपालिकाका नागरिकलाई यसले झन अप्ठ्यारो सृजना गरेको छ. यद्यपि अप्ठ्यारो महानगरमा पनि छ. शिक्षा, स्वास्थ्यको पहुँच, भौतिक पूर्वाधारको सुविधा केही पनि छैन. तर नगरपालिका बनाउनु पर्दा विकट बस्तीहरू नगरपालिकामा गाभिदिनु परेको छ. स्वास्थ्य चौकी पुग्न 3 घण्टा लाग्छ, तर बस्ती नगरपालिकाभित्र पर्छ. यो स्थिति लम्बुङ, गोर्खा, नुवाकोट, सिन्धुपाल्चोक जस्ता धेरै जिल्लामा रहेका छन्, जसले स्थानीय सरकारले उपलब्ध गराउने सेवामा स्थानीय पहुँच टाढ़ा हुने गरेको छ. त्यसैले स्थानीय सरकारको संख्या बढ़ाउनु पर्छ, उहाँको भनाइ छ. आजको कान्तिपुर दैनिकमा खबर स्थापिएको छ.
3: म्याकपञ्चमी प्रकृति र संस्कृति शीर्षकमा डाक्टर वासुदेव काफ्लेको विचार गोर्खापत्र दैनिकमा छापिएको छ. मानव र प्रकृति बीचको अन्यश्रित सम्बन्ध प्रगाढ बनाउन नागपञ्चमीको महत्व रहेको छ. नाग जातिको उत्पत्ति र महिलाको विस्तृत वर्णन पाइन्छ. पञ्चमीका दिन घरको मूल ढोकामा नागको चित्र टाँसिन्छ. नागपञ्चमी पर्वले मानव र प्रकृति बीचको अन्यश्रित सम्बन्ध प्रगाढ बनाउँछ. यसले हरेक जीवनको अस्तित्व र महत्वलाई सम्मान गर्न सिकाउँछ. आधुनिक समाजमा यस्ता प्रकृति परक चाडपर्वको संरक्षण गरी जीव प्रतिको करूणा र वसुधैव कुटुम्बकमको भावना आत्मसात गर्नु हाम्रो परम दायित्व हो.
2: अब कर साहित्य सम्बन्धी एउटा खबर. पहिलो जननिर्वाचित प्रधानमन्त्री एवं नेपाली कांग्रेसका संस्थापक बीपी कोइरालाले आह्वान गरेको सशस्त्र संघर्षको संगालो बीपी र विद्रोहका ती दिन सार्वजनिक गरिएको छ. इलामका राजनीतिज्ञ एवं लेखक धर्म गौतमले लेख्नु भएको पुस्तक बीपी र विद्रोहका ती दिन आइतबार काठमाडौँमा विमोचन गरिएको हो. लेखक गौतमसँगै नेपाली कांग्रेसका सभापति गगन कुमार थापा, लेखक एवं वरिष्ठ पत्रकार हरिहर विरही, राजनीति शास्त्री सुचेता प्याकुन र युवा राजनीतिज्ञ उषा किरण मिश्राले पुस्तकको विमोचन गर्नुभएको हो. कांग्रेस सभापति गगन कुमार थापाले पार्टीका संस्थापक बीपी कोइरालाको विचार र सिद्धान्तलाई सत्ता प्राप्तिको रणनीतिका रूपमा मात्र प्रयोग गर्न नहुने बताउनुभयो. उहाँले बीपीको राष्ट्रिय मेलमिलापको नीति तत्कालीन समयको भू राजनैतिक अवस्था र राष्ट्रियताको संवेदनशीलतासँग जोड़िएको बताउनुभयो. उहाँले अहिलेको पुस्तालाई बीपीलाई केवल पूजा गर्ने पात्र मात्र नभई उहाँको सादगी र विचारलाई पछ्याउनु पर्नेमा जोड़ दिनुभयो.
3: हस्त काठमाडौँमा रेडियो एनआरएन 99.1 देशभर विभिन्न एफएम संसारभर नेपाली नेटवर्क .com र फेसबुक तथा युट्युबमा नेपाली नेटवर्क मार्फत प्रसारण भइरहेको नेपाली खबर अहिलेलाई यति नै. यसपछि पत्रकार खेम बमका साथमा नेपाली बहस सुन्न सक्नुहुनेछ. नेपाली रेडियो नेटवर्क सुन्दै गर्नुहोला.

0: लौ चट्याङ पर्न आटो सबैजना यता आउँदै
1: रेडियो साइनम 89.8 मेगाहर्ज
2: साहिनो समय सूचक अहिले बिहानको 6 बज्यो AM. यति बेला बिहानको 6 बज्यो अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: सीएमको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दिन प्रकाश चन्दको तपाईंलाई स्वागत छ। सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cimkhabar.com सीआईएमको फेसबुक तथा युट्यूब च्यानलबाट पनि सुन्न सकिन्छ।
1: आज 2083 साल भदौ 1 गते सोमबार अगस्त 17 तारीक सन् 2026 नेपाल सम्बत 1146 साउन शुक्ल पक्षको पञ्चमी तिथि नाग पञ्चमी व्रत थारू गुडिया पर्व पनि आजै।
0: राजनीति
1: इन्सेफलाइटिसबाट मृत्यु हुनेको संख्या 16 पुग्यो। 58 जनामा संक्रमण। बाढ़ी र पहिरोका कारण रोल्पा जाजरकोट र बागुरा सबैभन्दा बढ़ी प्रभावित।
0: अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस इतर समूहको निष्कर्ष। तत्काल नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको सन्देश। सामुदायिक वनको अडिट सरकारले गर्न थालेको माफीको फन्डको विनोद।
1: पर्याप्त पानी नपर्दा किसानले धान रोप्न पाएनन्। आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द। 15 बुँदे माग पूरा नगरेको म्यान पावर व्यवसायीहरूको आरोप।
0: जापानमा 60 वर्ष यताकै सबैभन्दा ठूलो वर्षा। 1000 घर डुबानमा। युक्रेनद्वारा रूसमा 800 बढ़ी ड्रोन आक्रमण। हर्मुज जलमार्ग अमेरिकी भूभागमा घोषणा गर्ने अमेरिकी राष्ट्रपति ट्रम्पको दावी।
1: र लिमिङ 14 पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि रसिला महर्जनलाई पुरूष एकलतर्फ पुलिसका डेभिड खापामगरले जिते। जुनियर चेस च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत प्रस्थान।
2: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: साझा खबरको सबैभन्दा शुरूमा श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउन आजबाट बन्द गर्न घोषणा गरिएको प्रसंग।
0: म्यानपावर व्यवसायले आज भदौ 1 गतेदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने भएका छन्। सरकारलाई दिएको अल्टिमेटममा सहमति हुन नसकेपछि म्यानपावर व्यवसायीहरूले श्रमिक नै पठाउन बन्द गर्ने निर्णय गरेका हुन्। नेपाल वैदेशिक रोजगार व्यवसाय संघले सेवा शुल्क परिमार्जन लगायतका 15 बुँदे माग अघि सारेको छ। ती माग सम्बोधन नभएको भन्दै देशभरिका म्यानपावर व्यवसायीका कार्यालयहरू बन्द गर्ने जनाइएको छ। संघका अध्यक्ष दिगबहादुर खत्रीले सम्पूर्ण म्यानपावर व्यवसायले पूर्व निर्धारित कार्यतालिका अनुसार आफ्ना कार्यालयमा ताला लगाउने र श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गर्ने बताउनुभयो। संघले 7 साउनमा व्यवसायीहरूको विशेष भेला आयोजना गरेर सरकारले 15 बुँदे माग अघि सारेको थियो, जसमा वैदेशिक रोजगारमा जाने श्रमिकले म्यानपावर व्यवसायीलाई तिर्नु दिनुपर्ने सेवा शुल्क निर्धारण गरिनुपर्ने, वैदेशिक रोजगार विभागले गरेको कार्यवाही फिर्ता लिनुपर्ने लगायतका मागहरू छन्। सरकारले संघीय सरकारसँगको वार्ता र आन्दोलनका कार्यक्रमलाई सँगसँगै अघि बढ़ाउनु भएको छ। त्यस्तै शुक्रबार युवा श्रम तथा रोजगार मन्त्रालयसँग प्रारम्भिक छलफल पनि भएको थियो। व्यवसाय छलफलमा व्यवसायले अघि सारेका मागका विषयमा ब्रिफिङ गरिसकेपछि आफ्नो धारणा समेत राखिएको बताइएको छ। त्यस्तै मन्त्रालयका तर्फबाट भइरहेको प्रगति तथा कार्यविवरणका विषयमा समेत मन्त्रालयका अधिकारीहरूले बताउनु भएको थियो। 15 बुँदे माग अघि सारेका व्यवसायले मुख्य मागका रूपमा सेवा शुल्कलाई बटम लाइन बनाएका छन्। त्यस्तै वैदेशिक रोजगारमा जाने श्रमिकले म्यानपावर व्यवसायलाई तिर्नु दिनुपर्ने सेवा शुल्कका विषयमा प्रमुख माग बनाइएको छ भने 2072 सालमा म्यानपावर व्यवसायका लागि 10,000 सेवा शुल्क तोकिएको थियो, तर व्यवसायले उक्त शुल्कमा श्रमिक पठाउन नसक्ने बताउँदै विरोध गर्दै आएका थिए। सरकारले त्यही शुल्क लागू गर्ने दावी गर्दै आए पनि हालसम्म कानून भने हुन सकिरहेको छैन।
1: अब विपदको प्रसंग। गएको 5 दिनमा रोल्पा बाजुरा र जाजरकोट पहिरोमा परि 22 जनाको मृत्यु भएको विपद व्यवस्थापन प्राधिकरणले बताएको छ। रोल्पाको थबाङ गाउँपालिकामा 27 गते आएको पहिरोमा परि मृत्यु हुनेको संख्या 12 जना पुगेको छ भने सुनछहरी गाउँपालिकामा 4 जनाको मृत्यु भएको छ भने थप 1 जनाको पहिरोमा परेर मृत्यु भएको रोल्पाका सामुदायिक रेडियोहरूले खबर पठाएका छन्। बाजुराको त्रिवेणी नगरपालिकामा पनि पहिरोमा परेर 1 जनाको मृत्यु भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जानकारी दिएको छ। प्राधिकरणका अनुसार अस्ति जाजरकोटमा गएको पहिरोमा परि मृत्यु हुनेको संख्या चार पुगेको छ भने दुई सय घर परिवार प्रभावित भएका छन्। सीआईएमसँग कुराकानी गर्दै प्राधिकरणका सूचना अधिकारी रामबहादुर केसी,
3: गोल्पा जिल्लामा यो खदाङ गाउँपालिकामा चाहिँ शुरूमा चाहिँ यो 27 पहिरोबाट करिब 15 मानिसहरू प्रभावित भएका थिए। त्यसमा चाहिँ 12 मृत्यु भएको, एकजना अहिले पनि विभक्त, 2 घाइते हुनुहुन्छ भने रोल्पा जिल्लाकै सुनछरी गाउँपालिकामा फेरि अर्को पहिरोमा परेर 4 दुःख निधन भएरै रोल्पामा 1 पहिरोतर मृत्यु भएको छ। यसै रोल्पा जिल्लामा मात्रै पनि पहिरो कारणले गर्दा हालसम्म 17 मान्छेको मृत्यु भएको छ, 1 विभक्त हुनुहुन्छ, दर्जनौ घर परिवार चाहिँ प्रभावित हुनुभएको छ। बाजुरा जिल्लामा पनि यो त्रिवेणीकामा पहिरोको कारणले गर्दा 1 मृत्यु भएर 2 घाइते हुनुभयो। त्यहाँ पनि करिब 20 घर परिवार चाहिँ प्रभावित हुनुभएको छ र उहाँहरूलाई अहिले व्यवस्थापन भइराखेको छ। जाजरकोट जिल्लामा धेरै नगरपालिका अधिनियम 2 रिसाङ लगायतका चाहिँ क्षेत्रमा पहिरोले ठूलो क्षति गरेको छ र पहिरोमा परेर अहिलेसम्म 9 घाइते हुनुभएको छ। करिब 4 चाहिँ मृत्यु भइसकेको अवस्था छ भने 200 बढी मानिसहरू चाहिँ प्रभावित भएको अवस्था छ र उहाँहरूलाई अहिले चाहिँ सुरक्षित ठाउँमा ल्याएर चाहिँ राखिएको छ। यसरी पछिल्लो पटक चाहिँ मुख्य रूपमा चाहिँ यो रोल्पा त्यस्तै गरेर जाजरकोट र तपाईँको चाहिँ बाजुरा जिल्लामा चाहिँ पहिरोले अलिकति विपन्ना मचाएको स्थिति छ र हामीले ती जिल्लाका चाहिँ स्थानीय तह त्यस्तै गरेर जिल्ला प्रशासन कार्यालय जिल्ला सुरक्षा समितिसँग नियमित रूपमा सम्पर्क कायम गरी ती जिल्लाको वस्तुस्थितिको बारेमा चाहिँ जानकारी राखेका छन् र अहिले चाहिँ त्यहाँ विस्तारित घर परिवारहरूको सन्दर्भ उहाँलाई तत्काल राहत दिने कुरा उहाँहरूलाई चाहिँ अस्थायी रूपमा व्यवस्थापन गर्ने कुरा मात्रै अहिले स्थानीय तह जिल्ला त्यस्तै प्रदेश सरकार र संघीय सरकार लगायत विकास साझेदार सङ्घ संस्था रेड क्रस लगायतले चाहिँ सहयोग गरिराख्नु भएको छ। अहिले चाहिँ हाम्रो चाहिँ सुरक्षा निकायदेखिको सबै संयन्त्रहरू ती ठाउँहरूमा परिचालित भइराखेको छ र थप पानी पर्ने भएको हुनाले हामीले सतर्कताको लागि पनि हामीले चाहिँ उहाँहरूलाई सबैलाई चाहिँ अनुरोध गरेका छौँ।
1: यसैबीच नेपालमा जापानिज इन्सेफ्लाइटिस जेई संक्रमण फैलिँदै गएको पाइएको छ। स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तर्गत बाल स्वास्थ्य तथा खोप सेवा शाखाले सार्वजनिक गरेको पछिल्लो तथ्याङ्क अनुसार सन् 2026 हालसम्ममा 58 जापानिज इन्सेफ्लाइटिस पुष्टि भएको छ। संक्रमणका कारण 16 मृत्यु भइसकेको छ। महाशाखाको तथ्याङ्क अनुसार देशभर 873 एक्युट इन्सेफ्लाइटिस सिन्ड्रोम अर्थात एईएस का बिरामी रिपोर्ट भएका छन्। तीमध्ये 58 प्रयोगशाला परीक्षणबाट जेई संक्रमण पुष्टि भएको हो। संक्रमण पुष्टि भएका 58 12 जिल्लाका 43 स्थानीय तहका हुन्। खोप शाखाको तथ्याङ्क अनुसार संक्रमण 7 प्रदेशमा देखिएको छ। प्रदेशगत विवरण अनुसार कोशी प्रदेशमा सबैभन्दा धेरै 21 संक्रमण देखिएको छ। लुम्बिनीमा 7 संक्रमित तथा 1 मृत्यु भएको छ। वृद्ध वृद्ध सबभन्दा बढ़ी संक्रमित रहेको पाइएको छ। मृतक मध्ये 9 पुरूष र 7 महिला रहेको पनि स्वास्थ्य मन्त्रालयले बताएको छ। झापा सुनसरी र 12 जेई संक्रमणको अवस्थाबारे स्थलगत टोली पनि परिचालन गरिएको छ। कतिपय स्थानमा लगातार पानी पर्दा बाढ़ी पहिरोले जनजीवन प्रभावित भइरहेको छ। तर दाङमा भने समयमै पानी नपर्दा धान रोपाई अझै सकिएको छैन। दाङमा 36,400 हेक्टर क्षेत्रफलमा धान खेती हुने गरेको छ। आकाशबाट पानी नपरेको र सिंचाईको लागि कुलोको राम्रो व्यवस्था नभएका कारण दाङमा 100 जमीनमा धान खेती हुन नसकिरहेको छैन भने रोपाईका लागि राखिएको ब्याड पनि सुक्न थालेको छ।
4: पुगेका धेरै ठाउँमा अहिले पनि किसानका खेत बाँझै छन्। रोपाईका लागि भनेर राखिएको ब्याड पानी नपाएर सुक्न थालेको छ। कतिपय किसान पिउने पानीका लागि खनेको इनारबाट मोटर लगाएर दैनिक 1-2 रोपाई गरिरहेका छन् भने कतिपय किसान अझै पनि पानी आउँछ कि भन्ने आशामा छन्। कोराही उपमहानगरपालिका 9 पर्सिमीका किसान छोटकन्या चौधरी,
5: पानीले खेल्न भयो तरिएको त्यो साउनको पानी खेल्न खाएर यस्तो भयो। बिहान पनि सिकेको पानी पनि यस्तो छ तपाईँलाई गर्न लाग्छ खेती अहिले के पानी पर्दैन रोका त्यस्तै छ।
4: समयमै पानी पर्ला र रोपाई गरौंला भन्ने सोचेका किसान पर्याप्त पानी नभएको र सिंचाई सुविधा पनि नभएका कारण निराश छन्। अहिले जे जस्तो भए पनि आगामी वर्षहरूमा सरकारले सिंचाईको सुविधा मिलाइदिए हुन्थ्यो भन्नुहुन्छ कोराही 8 ढिकपुरकारका किसान जगदीश कुमार हरिजन।
6: हाम्रो धेरै मार्गतर विद्यालय छ, अर्को कुवाबाट हामीले के भन्छौँ कुवाबाट पानी तानेर त्यो पनि आजसम्म के भन्छ दुई महिनाको बिउ भइसक्यो, पानी आकाशबाट आउँदैन, हाम्रो गरिब जनताहरूको कहीँ व्यवस्था छैन। के गर्ने अब हामीहरू साउनको पहिलो हप्तामा हामी रोपिसकेको थियौँ, अब पानी आकाशबाट पनि आन्न कहीँबाट पनि आन्न, हामी किसानले कहाँबाट कसरी खुन्छ के गरौँ?
4: किसानले पर्याप्त मात्रामा रासायनिक मल त पाउन सकेका छैनन् नै, त्यसमाथि अहिलेको अनियमित वर्षाका कारण पीड़ा थपिएको उनीहरूको भनाइ छ। किसानका यी समस्यालाई तीनै तहका सरकारले बेलै नै सम्बोधन गर्नुपर्ने बताउँदै कुराहे आठ ढिकपुरका किसान टेक बहादुर खड्का।
7: हामी किसानीहरूलाई पानीको यहाँ सिँचाईको व्यवस्था पनि छैन, एक त प्रकृतिले उनीहरू ठग्यो, आकाशबाट पनि पानी परिरहेको अवस्था छैन। अघि पछिको समयमा हामीले असारको लास्टदेखि साउनको पहिलो हप्तासम्म सिद्धा हुन्थ्यो भने अहिलेको अवस्थामा खेती लागेको पनि छैन, अझै बाँधै छ। हामीले कुवाबाट एउटा दुईटा गरा गर्दै सिँचाई गर्दै लगाउँदै गरिरहेको छौँ, त्यो पनि भने जस्तो भइरहेको छैन। ब्याज छिपेर पनि त्यो समस्याको अवस्था जस्तो पनि छ, मोल बिगो पनि समस्या छ, सिँचाइको पनि समस्या छ, त्यही भएर अलि भने जस्तो समय भएको छैन हामीले दबेर खेती।
4: यस वर्ष दाङमा पर्याप्त मात्रामा पानी परेन, असारको अन्तिम सातादेखि साउन पहिलो हप्तासम्म लगभग रोपाई सकिन्थ्यो, यस वर्ष साउनको महिना सकिन लाग्दा अझै रोपाई सकिएको छैन। कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार दाङ जिल्लामा साउन 22 गतेसम्म 95% रोपाई भएको भने पनि धेरै किसानको खेत भने बाँचे छन्। कृषि ज्ञान केन्द्र दाङका प्रमुख नवराज भण्डारी,
8: हाम्रो अनुमान पूर्व अनुमान भनेको श्रावणको 10 गते भित्र दाङमा रोपाई भइसक्छ भन्ने हो। तथापि हालसम्म कुल हाम्रो अनुमानित क्षेत्रफल भनेको 36,400 हेक्टर छ, तर चाहिँ अब यो समयमा पानी नपरेको कारणले गर्दा केही ठाउँहरू चाहिँ सुक्खा भएको कारणले केही क्षेत्रफल घटेको छ।
4: कृषि ज्ञान केन्द्र दाङको तथ्याङ्क अनुसार हालसम्म 34,200 हेक्टर अर्थात 95.03% धान रोपाई भएको छ। सुशीला ओली, सीआईएन रेडियो, मध्य पश्चिम दाङ।
1: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशभरि प्रसारण भइरहेको साझा खबरमा सामुदायिक वनमा सरकारी लेखा परीक्षण भएकोमा फेकोफुनको विरोध किन
9: होइन? उहाँहरूले त्यसलाई फेरि अर्को एजेण्डाकै रूपमा इस्युकै रूपमा अगाडि बढ़ाउन खोज्नुभयो र सामुदायिक वनमा देशव्यापी रूपमा अब सरकारी अडिटको कुरा उठाउनु भयो भने फेकोफुनले त्यसको फेरि अर्को ढंगले समाधानको उपाय खोज्छ। त्यस कारण त्यो आफूमा अहिले जे प्रचार गर्नु भएको छ त्यो चाहिँ गलत छ।
10: अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस इतर समूहको निष्कर्ष, तत्काल नेतृत्व नछोड्ने एमाले अध्यक्ष ओलीको सन्देश लगायतका खबर र कार्टुन बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
11: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
12: हरेक बार खाना चार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
11: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
12: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
13: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरी मात्रै दोष्टिन्छ।
14: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
13: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु समाजको, तर हाम्रो समाजमा यसलाई बुकाउने, दबाउने वा सजाय दिने विषय मानिन्छ।
14: अभिभावकसँग खुला संवाद नहुने, नियम तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिलिरहेको छ।
13: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
14: छोराछोरीसँग साथी जस्तै संवाद गरे, विगत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गरौ र कानूनको प्रभावकारी कार्यान्वयन गरौ।
13: बाल विभागको छोरा छोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौ। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओएनसी सामुदायिक रेडियो उदयपुर सीआईएम।
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
1: तपाईँ हामी देशभरिका सामुदायिक रेडियो सीआईएम खबर .com तथा मोबाइल एप सीआईएम र नेपाली पत्रबाट पनि सीआईएमको साझा खबर सुनिरहनु भएको छ। अब आज काठमाडौँबाट प्रकाशित पत्र पत्रिकाको खबर।
13: आजको गोर्खा पत्रको पहिलो पृष्ठमा 3 अर्ब बजेट शुरू भएन काम शीर्षकमा खबर छ। सड़क विभागले राजमार्गमा पहिरो नियन्त्रण गर्न थायी तथा स्थायी रोकथामका काम गर्दै आए पनि आशाहित सफलता प्राप्त गर्न सकेको छैन। चालू आर्थिक वर्षको बजेटमा पहिलो रोकथाम तथा नियन्त्रण शीर्षकमा 3 अर्ब बजेट विनियोजन गरिए पनि मनसूनको मध्य अवधिसम्म नियन्त्रण शुरू गरिएको छैन। प्राय सड़क र राजमार्ग अवरूद्ध भएपछि मात्रै पहिरो पछ्याउने, आपतकालीन मरमत गर्ने र अस्थायी नियन्त्रण गर्ने मात्रै काम भएका छन्। मन्त्रालयको ओएनएम तीव्र 9,000 पद अभिलेखीकरण शीर्षकमा नरेन्द्र सापकोटाले खबर लेख्नु भएको छ। संघीय मन्त्रालयले संगठन तथा व्यवस्थापन सर्वेक्षण ओएनएम गर्ने क्रमलाई तीव्रता दिएसँगै अहिलेसम्म 13 मन्त्रालयका 9,000 भन्दा बढ़ी विभिन्न तह र पदका कर्मचारीको दरबन्दी राष्ट्रिय किताबखानामा अभिलेखीकरण गरिएको छ। त्यसै भित्रपृष्ठमा विराटनगर जुट मिल्स संचालनका नाममा बारम्बार अलपत्र शीर्षकमा खबर प्रकाशित छ भने आजको कारोबारको पहिलो पृष्ठमा बैंकमा पैसा थुपिँदा व्यक्तिगत बचतको ब्याज दर झनै घट्यो शीर्षकको खबर छ। त्यस्तै जलविद्युत आयोजना प्रभावित स्थानीयलाई 100 रूपियाँमै शेयर किन्न दिन सुझाव शीर्षकको अर्को खबर छ भने सरकारले ग्यास बाँड्न थालेपछि झनै अस्तव्यस्त, आजदेखि डिलरबाट वितरण हुने शीर्षकमा खबर प्रकाशित छ।
1: कांग्रेस पूर्व सभापति शेरबहादुर देउवाले हिजो एउटा कार्यक्रममा आफू हिन्दू हुँ भनेर पटक पटक दोहोऱ्याउँदै गरेको प्रसंगलाई विभिन्न टीका टिप्पणी र विश्लेषण सहित खबर छापेका छन्। नागरिक दैनिकमा सीमावर्ती भूक्षलनको जग्गा नाप्न नेपाल भारत सहमत शीर्षकमा भुवन शर्माले लेख्नु भएको छ। नेपाल र भारतले सीमा क्षेत्रमा एक अर्काका नागरिकले भूक्षलन गर्दै आएको जग्गाको माप जाँच गर्ने सहमति गरेका छन्। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा यस्तो सहमति भएको नापी विभाग स्रोतले बताएको छ। यसअघि प्रधानमन्त्री नरेन्द्र शाहले संशोधनमा भारतले नेपालको मात्र नभई नेपालले पनि भारतको जग्गा मिचेको भनेर अभिव्यक्ति दिनुभएको थियो, जसको बारेमा अहिलेसम्म पनि संसदमा सांसदहरूले प्रधानमन्त्रीले यसबारेमा प्रश्न पार्नुपर्ने भनेर माग गर्दै आएका छन्। भारतीय प्रधान सेनापति जनरल धीरज सेठ काठमाडौँ आइपुग्नु भएको छ। प्रधान सेनापति अशोक राज सिग्देलको औपचारिक निमन्त्रणामा 4 दिने नेपाल भ्रमणका क्रममा उहाँ हिजो काठमाडौँ आइपुग्नु भएको हो। भित्री पन्नामा प्रसूतिमा आइपुगेको शुक्रकीटको गुणस्तर पत्ता लगाउने आधुनिक उपकरण शीर्षकमा पवित्र सुनारले लेख्नु भएको छ। नेपालमा पछिल्लो समय धेरै पुरूषमा बाँझोपनको समस्या देखा परेको छ। एनालाइजरको परीक्षणबाट पुरूषमा हुने बाँझोपनको एकिन हुने पनि अपेक्षा गरिएको छ। अर्को खबर कान्तिपुर दैनिकको भित्री पन्नामा छ। बैंकमा पैसाको थुप्रो तर कसरी बढ़ियो 32% नाफा शीर्षकमा एडी बन्जाले लेख्नुहुन्छ भने अझै कार्यान्वयनमा आएन 15-15 दिनमा तलब दिने घोषणा शीर्षकमा खबर छ। नाइमा एक्सपो 1,80,000 द्वारा अवलोकन अधिकांश बुकिङ विद्युतीय गाड़ीमा शीर्षकमा विमल खतिवड़ाले लेख्नु भएको छ। भूकम्प प्रभावित बस्तीमा पहिरो, चाउचाउ र बिस्कुटका भरमा पीड़ित शीर्षकमा सरोज ओलीले जाजरकोट र कृष्ण प्रसाद गौतम र ज्योति कटुवालले सुर्खेत लेख्नु भएको खबर छ। 3 वर्ष अघिको भूकम्पले 173 परिवारलाई विस्थापित गरेको गाउँमा यसपटकको पहिरोले 70 परिवार विस्थापित भए, जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउने मुस्किल परेको छ। रोल्पा र बाजुरामा पहिरोले एक सातामा 24 मृत्यु भएको छ, 500 बढ़ी विस्थापित भएका छन्। कुलचन्द्र नेपालीले देउवाको हिन्दू लाइन रणनीति कि राजनीतिक सुरक्षा शीर्षकमा कवर लेख्नु भएको छ। पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा पक्षले कांग्रेस विशेष महाधिवेशन र त्यसबाट निर्वाचित सभापति गगन थापालाई अस्वीकार गर्दै सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढ़ाउने नीति पारित गरेको छ। यसले कांग्रेसभित्र र राजनीतिक वृत्तमै हलचल ल्याएको छ। हिन्दू धर्मप्रति आस्था राख्ने मतदातासँग सम्बन्ध बलियो बनाउने र त्यस्तो राजनीतिक स्पेसमा आफ्नो बलियो उपस्थिति हुने सक्ने रणनीतिका साथ हिन्दू धर्मको राजनैतिक लाइन अघि सारेको नेताहरूले आकलन गरेका छन्। एक महिनामै चार पटक बढ़ो अण्डाको मूल्य शीर्षकमा प्रकृति दाहालले लेख्नु भएको खबर छ। साउन शुरूमा एक्सएल अण्डाको मूल्य प्रति क्रेट 525 तोकेको नै अहिले 575 पुर्याइएको छ। यसमा अनुगमन गरेर नागरिकलाई उपभोक्ताहरूलाई न्याय नदिइएको गुनासो पनि आइराखेको छ। वंशजको नागरिकतालाई निरन्तरता दिने एनआरएनए को माग शीर्षकमा दुर्गा दुलालले गुवांगझाउ चीनबाट लेख्नु भएको खबर छ भने नेपाल भारत सीमा पार गर्दा भूस्खलनको नक्सांकन 3 वर्षभित्र सक्ने सहमति बारेको खबर छ। नयाँ पत्रिका दैनिकमा अर्को खबर छापिएको छ, 10 वर्ष अघि नै नियन्त्रण गरेको भनिएको जापानिज इन्सेफ्लाइटिस बल्झिँदै वैशाखका 16 जनाले ज्यान गुमाए, बढ़ी जोखिममा अब वंशीहरू शीर्षकमा छ। बढ़ो कैदीबन्दीको सुविधा स्वास्थ्य बीमा पनि सरकारले गर्ने शीर्षकमा खबर छापिएको छ भने 3 वर्ष अघि नै भूकम्पले चिरा पारेको थियो रिसाङको जमीन शीर्षकमा खबर छ। भित्री पन्नामा ओली पुरानी शैलीमा फर्किएपछि एमालेमा तरंग शीर्षकमा सूर्यजङ पाण्डेले लेख्नु भएको छ। हिजो झापामा भएको एउटा कार्यक्रम आफू विरूद्धको हस्ताक्षर अभियान चलाइएको भन्दै उहाँले असन्तुष्टि पनि जनाउनु भएको छ। जाँच प्रभावकारी नहुँदा भन्सारमै पुग्छ विषादी शीर्षकमा भित्री पन्नामा खबर छ भने बढ़ी जीवन र निर्जीवन बीमा कम्पनीको नाफा शीर्षकमा खबर छापिएको छ।
16: ताजा खबरमा अब विदेशका खबर, पूर्वी जापानमा परेको भारी वर्षाका कारण 9 जनाको मृत्यु भएको छ। ठूलो वर्षाले 1000 भन्दा बढ़ी घर डुबानमा परेका छन् भने सड़क तथा रेल सेवा प्रभावित भएका छन्। बिहिबार रातिदेखि शुरू भएको मुसलधारे वर्षाले पहिरोको जोखिम बढ़ाउनुका साथै विद्युत आपूर्ति पनि अवरूद्ध भएको छ। मौसम विभागले पहिलो पटक उच्च तहको ठूलो वर्षाको चेतावनी समेत दिएका छन्। यो विगत 60 वर्ष यताकै सबैभन्दा ठूलो वर्षा भएको जनाइएको छ। युक्रेनले रूसमा यो वर्षको सबैभन्दा ठूलो ड्रोन आक्रमण गरेको छ। 822 ड्रोन आक्रमण भएको र 7 जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचार माध्यमले जनाएका छन्। मस्कोका क्षेत्रीय गवर्नरका अनुसार रूसी राजधानीतर्फ मात्रै 600 ड्रोनहरू प्रहार गरिएका थिए। र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुज जलमार्गलाई छिट्टै अमेरिकी भूभागमा घोषणा गर्ने दावी गर्नुभएको छ। एक र्यालीलाई सम्बोधन गर्दै ट्रम्पले इरान पराजित भइसकेकाले हर्मुज जलमार्ग अमेरिकाको भूभागमा घोषणा हुने समेत बताउनु भएको हो। ट्रम्पको उक्त भनाईपछि विश्व राजनीतिमा तरंग आएको छ। युद्धमा अमेरिकी नीतिमा नयाँ परिवर्तनको संकेत गरिएको समेत अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। यसलाई इरानले ट्रम्पको भनाईलाई अस्वीकार गर्दै धम्कीबाट नडराउने र रणनीतिक जलमार्ग आफ्नो नियन्त्रण तथा अधिकारमै रहने समेत स्पष्ट पारेको छ।
1: साझा खबरमा अब खेल खबर। नेपाल एपीएफका प्रिन्स बहाल र त्रिभुवन आर्मीका रसिला महर्जनले 14 पुष्पलाल स्मृति राष्ट्रिय वरियता ब्याडमिन्टन प्रतियोगिताको शीर्ष 8 वरियताको उपाधि रक्षा गर्नुभएको छ। पुरूषतर्फ हिजो भएको फाइनलमा प्रिन्सले एपीएफको क्षितिज खनालमाथि 21-15 र 21-7 जीत निकाल्नुभयो। प्रिन्सले लीगमा हारेको बदलासँग किन्नु भएको छ। महिलातर्फ आर्मी क्लबकी रसिलाले पुलिसकी सुषमा श्रीपालीलाई 21-12 र 21-13 सोझो सेटमा हराउँदै लगातार दोस्रो पटक उपाधि रक्षा गर्नुभएको हो। अल इण्डिया चेस फेडरेशन एआईसीएफको आयोजनामा सेप्टेम्बर 17 26 तारीकसम्म सञ्चालन हुने एसियन जुनियर चेस च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुन नेपाली चेस टोली भारतको मुम्बई प्रस्थान गरेको छ। नेपाल बुद्धिचाल महासंघको पहलमा जुनियर च्याम्पियन युवा खेलाड़ी एआईएम अधिक शाह र दानिशापुरी लगायतलाई प्रवक्ता राजु ताम्राकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाई गर्नुभयो। र एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड 2082 पीपल्स च्वाइस विधाको मनोनयन सार्वजनिक भएको छ। काठमाण्डुमा एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड अन्तर्गत 23 संस्करणको पीपल्स च्वाइस विधाका 5 मनोनयन सार्वजनिक गरिएको हो। नेपाल खेलकुद पत्रकार मञ्चले 2052 सालदेखि अवार्ड आयोजना गर्दै आएको छ। यसपल्ट नयाँ विधामध्ये पिपल च्वाइसमा भलिबलकी मीना सुनार, फुटबलका पूजा राणा, कराटे खेलाडी सानुमाया थिङ, क्रिकेटर शेर मल्ल र मिक्स मार्शल आर्ट्सका रविन्द्र ठाट पर्नु भएको छ।
16: सामुदायिक वनभित्रको सुशासनका लागि गरिएका अभ्यास र सरकारको परीक्षण अभियानले पारित प्रभाव कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्।
17: नाक कान र घाँटी उपचारका लागि अन्तर्राष्ट्रिय स्तरको प्रविधि युक्त दृष्टि आँखा अस्पताल भिटामोड वीरगंज र काठमाडौँ कलम्पीका साथै शाखाहरू चाबहिल बानेश्वर गमल र ओम अस्पतालमा
18: सेवाहरू बिना इन्जेक्सन मोतीबिन्दुको अपरेशन अपरेशन पछि चस्मा लगाउनु नपर्ने प्रिमियम लेन्स बाल बालिकाको आँखाको पावर बन्न रोक्ने मायोपिया कन्ट्रोल लेन्स ड्राई आँखाको थेरापी आँखाको पर्दा तथा जलबिन्दुको उपचार नाक कान घाँटीको उपचार सामाजिक सुरक्षा कोषको स्वास्थ्य बिमा सुविधा वेबसाइट दृष्टि आई डट ओआरजी फोन नम्बर 01-5224-5552
15: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन साझा खबरमा अब सामुदायिक वनको अधिक सरकारले गर्दाको विरोधको कुरा पछिल्लो समयमा केही सामुदायिक वनमा सरकारले नै गरेको अडिटका बारेमा हेको वनका अध्यक्ष ठाकुर भण्डारीसँग हामीले कुराकानी गरेका छौं
19: 2057 सालमा सरकारले सामुदायिक वनबाट 40% कर लिने निर्णय गर्यो हामीले देशभरि आन्दोलन गर्यौं र हामीले सर्वोच्चमा मुद्दा हाल्यौं सम्मानित सर्वोच्च अदालतले तपाईँको चाहिँ 59 सालमा सामुदायिक वनबाट 40% कर लिन नपाउने तराईमा त्यति बेलासम्म सामुदायिक वन हस्तान्तरण भएको थिएन तराईका सामुदायिक वनमा हस्तान्तरण गर्नु भनेर आदेश गर्नुभयो त्यसका आधारमा त्यो 40% खारेज भएको थियो त्यसै गरी हामीले दीर्घकालीन रूपमा अब कसरी हुन्छ त्यो ढंगले पनि हामी कानूनविदहरूसँग छलफल गर्दैछौ अदालतमा हामी कसरी जाने भनेर हामीले यो प्रक्रिया पनि अगाडि बढाउने तयारीमा छौं
20: अहिले सरकारले नै केही सामुदायिक वनको अडिट गर्यो भनेर खबरहरू केही दिनदेखि आइरहेका छन् यो चाहिँ कस्तो खालको
19: औपचारिक रूपमै मीडियामा आइसकेपछि मैले केही साथीहरूसँग कुरा गरेँ सरकारले जुन ढंगले अडिट गर्ने कुरा गरेको छ आर्थिक अडिट मात्रै सरकारले त्यसरी गर्न पाउँदैन त्यो गलत हो उहाँहरूले चाहिँ अरू धेरै कुराहरू त्यहाँ प्रवेश गराउनु भन्नुभएको छ र जुन प्रचार गर्न खोज्नु भएको छ त्यो चाहिँ गलत हो सामुदायिक वनको चाहिँ के हो भएको थियो भने सामुदायिक वनले अडिट गर्ने आफ्नै विधि र प्रक्रिया छ सामुदायिक वन उपभोक्ता समूह अविच्छिन्न उत्तराधिकारवाला सोसाइटी संगठित संस्था हो त्यसकारण चाहिँ सामुदायिक वनले आफै अडिटर ल्याउँछ सामुदायिक वनको अडिट हुन्छ तर सरकारले हस्तक्षेप गरेर अडिट गर्न पाउँदैन अहिले चाहिँ अलिकति हस्तक्षेप गरेको जस्तो देखिएको छ त्यसकारण हामीले उहाँहरूलाई भनेका छौं तपाईँहरूले यो हौवा नबुझाउनुहोस् एउटा लोकप्रियताको नाममा हिजो हरेक सरकारहरूले चाहिँ लोकप्रियताको नाममा काड फाल्दाखेरि उहाँहरू असफल हुनुभएको छ अहिले पनि सामुदायिक वनमा जुन खालको मीडियाबाजी गर्नुभएको छ हामीले अडिट गर्यौं पहिलो पटक अडिट गर्यौं भन्ने कुरा यो निराधार गलत कुरा हो यस्तो प्रचारबाजी गरेर सामुदायिक वनलाई एकदमै गुमराहमा पार्न अन्धकारमा कुहिरामा अल्मल्याउन पाइँदैन त्यसकारण चाहिँ सामुदायिक वनमा सरकारले त्यसरी अडिट गर्ने अधिकार छैन हामीले भनेका छौं र यसलाई हामीले अहिले आन्तरिक रूपमै संवादमा छौं
20: जो अहिले भइथ्यो अडिट भइराखेको चाहिँ कुन कुन जिल्लाका
19: अहिले अर्घाखाँचीमा विशेष गरेर अर्घाखाँचीमा त्यो अडिट भएको कुराहरू न्युजमा आइरहेछ
20: तपाईँहरूलाई थाहा थिएन यो
19: उहाँहरूले त आफ्नै ढंगले उहाँहरू भनेको जिल्ला दिएको डिभिजन वनको तर्फबाट डिभिजन वनको तर्फबाट त्यहाँ दक्षिणका केही समूहहरूमा चाहिँ उहाँहरूले सरकारी अडिट गर्यौं भनेर भन्नुभयो अब त्यहाँ कस्तो थियो भन्दा कतिपय केसमा चाहिँ अब धेरै काठ काटिएका आदि इत्यादि कुराहरूमा चाहिँ अब ती केही केही समस्याहरूलाई समाधान गर्ने बाटो पनि उहाँहरूले भन्नुभएको होला त्यो आफ्नो ढङ्गमा छ तर त्यो त्यही लेभलमै उहाँहरूसँग समन्वय गरेर गर्ने कुरा एउटा तर राष्ट्रिय रूपमा सरकारबाट अडिट गर्ने कुरा चाहिँ यो स्वीकार्य छैन
20: सामुदायिक वनभोक्ता महासंघ प्रकोपनका अध्यक्ष ठाकुर भण्डारीसँग गरिएको कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छौं सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएमको विभिन्न 6 बजेको साझा खबर सक्न अघि मुख्य खबर फेरि एकपटक
15: जापानिस इन्सेफ्लाइटिसबाट मृत्यु हुनेको संख्या 16 पुग्यो 58 जनामा संक्रमण बाढ़ी र पहिरोका कारण रोल्पा जाजरकोट र बाजुरा सबैभन्दा बढ़ी प्रभावित
20: अदालतले गर्ने निर्णयलाई स्वीकार गर्ने कांग्रेस नेताहरू समूहको निष्कर्ष तत्काल नेतृत्व नछोड्ने हिमालय अध्यक्ष ओलीको सन्देश सामुदायिक वनको अधिक सरकारले गर्न थालेकोमा एको वनको विरोध
15: पर्याप्त पानी नपर्दा किसानले धान रोप्न पाएनन् आजदेखि श्रमिकलाई वैदेशिक रोजगारीमा पठाउन बन्द गरिने 15 बुधे माघ पूरा नगरेको म्यानपावर व्यवसायको आरोप
20: जापानमा 60 वर्ष यताकै ठूलो वर्षा 1000 घर डुबानमा युक्रेनद्वारा रूसमा 800 भन्दा बढ़ी ड्रोन आक्रमण
15: र पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि प्रिन्स र रसिलालाई जुनियर चेस च्याम्पियनशीप प्रतियोगितामा सहभागी हुन नेपाली टोली भारत प्रस्थान
20: साझा खबरको अन्तिम कार्टुन कार्टुन हामीले आशिष खनाल मार्साटले बनाउनु भएको कार्टुन लिएका छौं। बन्द गर्न खोजिएको छ पछिल्लो राजनीतिक परिवेश र चुनाव, जहाँबाट राष्ट्रिय स्वतन्त्र पार्टीले बढ़ी भोट जितेको छ, बढ़ी सीट जितेर संसदमा त्यस अनुसारको उपस्थिति जनाएको छ। तर कतिपय अवस्थामा सामाजिक सञ्जालदेखि सार्वजनिक स्थानमा पनि फरक विचार राख्नेहरूलाई त्यहाँ पेल्न खोजेका विभिन्न खबर र टिका टिप्पणी पनि सामाजिक सञ्जालमा सार्वजनिक हुन्छन्। यहाँ एउटा खुल्ला क्षेत्र देखाइएको छ, जहाँ केही शंखे किरा र शंखे किराका प्रजाति जस्ता देखिने दुईवटा समूह छ। एकतर्फ अलि धेरै संख्या छ भने एकातर्फ भने एउटा मात्रै छ, जहाँ शंखे किरा बिग्रिएर अलि फरक ढंगबाट फरक रूप फरक प्रकृति जस्तो त्यहाँ देखिन्छ। जहाँ धेरै संख्यामा शंखे किरा जस्ता देखिनेछन् त्यहाँ भित्रबाट एउटा ठूलो आवाज आउँदैछ, माथि यस्तो लेखिएको छ, यो हामीभन्दा फरक छ, यसलाई थोक
2: हर्षित प्राविधिक साथी रवि गीतालाई धन्यवाद। अहिलेलाई मिलपुका सम्झ सन्तोष हुनुभयो विदा हुन् तपाईँको आजको दिन शुभ होस्। नमस्कार।
21: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पार्लर 89.8 मेगाहर्ज।
22: परेली संगीत कुञ्ज प्रस्तुत गर्दछ

0: No! No! No!
1: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो
2: साहिनो समय सूचक अहिले बिहानको 7 बज्यो 7 एएम
3: चैतेधानमा नेक ब्लास्टको समस्या
4: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैतेधानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ एक किसिमको ढुसी जन्ने रोग हो यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको दाँतमा कालो धब्बा देखिने बालामा पोषण नपुग्ने बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ
3: रोगको लागि अनुकूल मौसम
4: अत्याधिक सापेक्षित आर्द्रता शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ समाधानका उपायहरू
3: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, हुमल 2, हुमल 5, हुमल 6 र हुमल 7 लगाउने
4: खेतमा पानी जमाइ राख्ने
3: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याज राख्ने
4: ट्राइसाइक्लाजोल 75% डब्लुपी 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3% एसएल 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5% इसी 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्
5: आमा एक गिलास दही खाउन साह्रै गर्मी हो
6: आमा मलाई दुध है
5: होइन आमा हाम्रो दुध दही किन यति मिठो हुन्छ
3: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास
5: कहाँबाट ल्याउनुहुन्छ यो सबै
3: भरतपुर 10 सिचाइ रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध दही घिउ पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ
4: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता डेरी मार्ट शुद्धताको अर्को नाम डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेजी टोल भरतपुर 3 बेलसोक

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 98010044447 क्लासिक टेक छोयो कि चल्यो
1: लौ छ टाइम पर्न आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ
2: हुन्न हुन्न सटेन पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
3: हो र
2: हो नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
3: अनि चट्याङ पर्दा जोगिन अरू के गर्नुपर्छ
2: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
3: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
2: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
4: नेपाल सरकार विज्ञापन बोर्ड
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलो 89.8 मेगाहर्ट्ज

मङ्सिर पाँच गतिको सम्झौतामा 60 दिनभित्र विवद्धता पारिएको मान्छेहरू सार्वजनिक गर्छु र गर्छौँ भन्ने खालको प्रतिबद्धता शान्ति सम्झौतामा थियो र हामी त्यसैलाई पर्खेर बस्यौं। 60 दिन बित्यो, तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

तैपनि हाम्रा मान्छेहरू मारिएका छन्, जिउँदा छन्, कहाँ छन्, यी केही कुराहरू भन्न अहिलेको सरकार तयार भएन।

0: मैया देवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
1: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैया देवी कन्या कलेजमा स्नातक तह BBS र BA प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
0: कलेजका विशेषताहरू:
1: पर्याप्त सुविधा सहित आफ्नै भवन,
0: मल्टिमिडिया, ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
1: पर्याप्त छात्रवृत्ति व्यवस्था,
0: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
1: प्रिन्सिपल मैया देवी कन्या कलेज भरतपुर 10-1,
2: सम्पर्क नम्बर 0656-94-495।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.1 मेगाहर्ट्ज।
4: आमा, एक गिलास दही खान्न? साह्रै गर्मी हो।
3: आमा, मलाई दुध है।
5: सिसाई रोडमा रहेको डेरी मार्टबाट जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
6: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुरको दूरसञ्चार रोड उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10-1 भरतपुर 3 बेसो।
3: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो पालो 89.1 मेगाहर्ट्ज।
7: सहिलो समय सूचक अहिले बिहानको 9 बज्यो। AM
8: खरो विषयमा चरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा तयारी चल्छ।

हिजो मात्रै राष्ट्रिय भेलाको समापन कार्यक्रममा बोल्दै पूर्व सभापति शेरबहादुर देउवाले भने, म हिन्दू सक्रिय राजनीतिबाट अलग भएको आकलन गरिएका बेला नेपाली कंग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवाले आफूलाई हिन्दू धर्मको पक्षमा उभ्याएका छन्। गत भदौ 23 र 24 गतिको जयन्ती आन्दोलनसँगै देउवा सत्ता राजनीतिबाट पाखा लागेका थिए। उनले पुसमा भएको विशेष महाधिवेशनबाट पार्टीको सत्ता पनि गुमाए। यी दुवै घटनापछि निष्क्रिय देखिएका देउवाले फेरि आफूलाई सक्रिय राजनीतिमा उभ्याउने संकेत देखाएका छन्। शेरबहादुर देउवासम्मको कंग्रेस भेलाले सनातन हिन्दू धर्मलाई राष्ट्रिय पहिचानका रूपमा अघि बढाउने, 14 महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिको निर्णय अनुसार 15 महाधिवेशन गर्ने, राष्ट्रिय र लोकतन्त्र सुदृढीकरणमा क्रियाशील रहने सहितका 5 प्रस्ताव पारित गरेको छ। शेरबहादुर देउवाले आफूलाई हिन्दू हुँ भनेर यतिखेर दावी गरिरहँदाखेरि, त्यो भनिरहँदाखेरि त्यसको अन्तर्य के हो त? आजको नेपाली बहसमा हामी चर्चा गर्दैछौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका नेता कार्यकर्तालाई पदका पछाडि नलागी अग्रजहरूको त्याग र बलिदानबाट पाठ सिकेर अघि बढ्न पनि निर्देशन दिएको खबर आएको छ। उनले नेपाली पद वा व्यक्तिगत स्वार्थका लागि नभई देशको आमूल परिवर्तन र जनताको सेवाका लागि भनेको पनि बताएका छन्। उनले पटक पटक भनेका थिए इलाममा पुगेर आफूलाई अहिलेको सरकारले बलजफ्ती जानी जानी एयरपोर्टमा दुःख दिने काम गर्यो भन्ने खालका विषय पनि केपी शर्मा ओलीले गर्दै आएका छन् र पटक पटक आफूलाई चेक जाँच गरेको, धेरै पटक डिटेक्टर मेसिनले चेक जाँच गरेको भन्दै उनीहरू केही दिन अगाडि रोष समेत प्रकट गरेका थिए। आदरणीय श्रोता, आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। घण्टीले नै सुन्दैन संसदको घण्टी। यतिखेर विगतमा कोरमको विषयलाई राजनैतिक एजेण्डा बनाएर घण्टी बजाउँदै पुरानो दलको उछिटो काट्ने राष्ट्रिय स्वतन्त्र पार्टी स्वयं सत्तामा हुँदा आफ्नै सांसद हट्याउन नसकेर संसदको कोरम पासोमा परेको छ। प्रतिपक्षमा हुँदा कोरमको प्रश्न उठाउने र नपुगे विरोध गर्ने प्रवृत्तिले आफैमाथि प्रश्न तिर्सिन्छ भन्ने सन्देश यस घटनाले देखाएको छ। यतिखेरको अवस्थामा घण्टीले समेत संसदको घण्टी नसुनेको कुरा पनि आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। सीमावर्ती भोगचलनको जग्गा नाप्नु नेपाल भारत यो बेला सहमत भएका छन्। आदरणीय श्रोता, नेपाल र भारतले सीमा क्षेत्रमा एकअर्काका नागरिकले भोगचलन गर्दै आएको जग्गाको नापजात गर्ने सहमति गरेका छन्। भारतको लखनऊमा सम्पन्न नेपाल भारत सीमा बैठकमा यस्तो सहमति भएको हो। दुई देशबीचको सीमा विवाद लामो समयदेखि बल्झिँदै आएको छ र यसलाई चाँडोभन्दा चाँडो अब भने विवाद समाधानतर्फ उन्मुख हुनुपर्छ भन्ने ढंगले त्यहाँको कार्यक्रम आयोजना गरिएको थियो। त्यसले एउटा सकारात्मक सन्देश प्रवाह गरेको छ। आधुनिक श्रोता, भूकम्प प्रभावित बस्तीमा पहिरो, चाउचाउ र विस्कुटका भरमा पीड़ित छन्। 3 वर्ष अघिको भूकम्पले 173 परिवारलाई विस्थापन गरेको गाउँ यसपटकको पहिरोले 70 परिवार विस्थापित भएका छन्। जताततै बाटो क्षतिग्रस्त हुँदा राहत सामग्री पुर्याउन मुस्किल भएको छ। रोल्पा र बाजुरामा पहिरोले एक साथमै 24 मृत्यु भएको छ। 500 भन्दा बढी विस्थापित भएका छन्। आदरणीय श्रोता, 27 कार्तिक 2080 भूकम्पले घर भत्काएपछि जाजरकोटको भेरी नगरपालिकाका बासिन्दाहरू अहिले पनि फेरि अझ तनावमा परेका छन्। त्यहाँ चाहिँ सुरक्षित रूपमा सामग्री पुर्याउन समेत कठिन भएको विषय एकत्र आएको छ। आदरणीय श्रोता, विपत्मा हरेक नेपालीले हरेक नेपालीलाई साथ दिनुपर्छ, सहयोग गर्नुपर्छ। गोदाममा ग्यास भान्सामा संकट, प्रचारबाजी छाड, ड्रिलर मार्फत ग्यास बाँड, ग्यास मौजदातबारे गरिएको टिप्पणी प्रति चेम्बरको आपत्ति। यतिखेर आदरणीय श्रोता, सरकारले ग्यास बाँडिरहेको छ। अहिले विभिन्न ठाउँमा आयल निगमले ग्यास बाँडिरहेको छ, तर यतिखेर व्यवसायीहरूले अलिक व्यवस्थित रूपमा ग्यास बाँड्नका निम्ति आह्वान गरेका छन्। देशभरि ग्यासको अभाव छ, सरकार ग्यास बेच्दैछ, जनता शास्ति खेप्दैछन्, व्यापारीहरू रमिते बनिरहेका छन्। आइतबारसम्म 54,505 टन ग्यास नेपाल भित्रिएको छ। एक महिनामा भारतबाट भित्रिएको ग्यासको यो परिणाम अहिलेसम्मकै धेरै हो। यसलाई 14 किलो 200 ग्रामको हिसाब गर्ने हो भने साउदमा मात्र 38,38,000 ग्यास सिलिण्डर उपभोक्तासम्म यतिखेर पुगिसकेको छ। तर ग्यासको अभाव अझै पनि किन भइरहेको छ? अझै पनि लाइन लाग्नुपर्ने बाध्यता किन भइरहेको छ? किन लाइन लाग्नुपर्ने बाध्यताको अन्त्य हुन सकेन? आजको नेपाली बसमा हामी चर्चा गर्दैछौ। आदरणीय श्रोता, अदालतबाट न्याय पाउने देउबाको आशा छ। कंग्रेस बलियो बनाउने एकता अनिवार्य भनेर डाक्टर शशांकले भनेका छन् भने इतिहासमा सीमित भएर बस्नेवाला छैनौ प्रकाश कुमार सिंहले भनेका छन्। कंग्रेस यतिखेर फेरि तर्पछि आउसिएको छ। आदरणीय श्रोता, शिक्षा संवादमा शिक्षकहरूको असन्तुष्टि, फेरि सड़कमा उत्रिने तयारी गर्दैछ महासंघले। शिक्षकलाई नै छलेर गरिने संवादले निकास नदिने महासंघले ठहर गरेको छ। सहमति हुन्छ, कार्यान्वयन हुँदैन, भदौदेखि फेरि आन्दोलनको तयारी शुरू
शुरू भएको छ। सुझाव संकलन गर्न प्रदेशहरूमा शिक्षा संवाद कार्यक्रम पनि शुरू गरिएको छ। आजको नेपाली बसमा यिनै विषयमा कुराकानी गर्दैछौ। छोटो विश्राम लिन्छौ, विश्रामपछि पुनः उपस्थित हुनेछ।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: अब तपाईँको दैनिक जीवनलाई अझ सहज बनाउँदै नेपाली पात्रो एप्लिकेशन,
2: नेपाली तिथि मिति तथा पञ्चाङ्गको जानकारी,
1: नेपाली चाडपर्व तथा शुभ साइतको विस्तृत विवरण,
2: तपाईँको दैनिक साप्ताहिक मासिक तथा वार्षिक राशिफल,
1: स्थानीय राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ताजा समाचार,
2: नेपाली एफएम तथा अनलाइन रेडियोहरू,
1: नेपाली विनिमय दर, सुनचाँदीको दर रेट, मौसम तथा सरकारी विधाहरू साथमा अन्य धेरै सुविधाहरू आजै डाउनलोड गर्नुहोस्। नेपाली पात्रो, हाम्रो समय हाम्रो गौरव।
3: यो नेपाली रेडियो नेटवर्क।
4: खरो विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चाउचाउ। ग्लोबल आईडी बैंक, सबैका लागि बैंक,
5: डिस होम इन्टरनेट।
6: यतिखेर हाम्रो बेसमा नेपाली कंग्रेसका उपसभापति पुष्पा भूषाल हुनुहुन्छ। भूषालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ। नेपाली कंग्रेसका उपसभापति पुष्पा भूषाल हामीसँग हुनुहुन्छ। नमस्कार, गुड मर्निङ, यहाँलाई हार्दिक स्वागत छ नेपाली बहसमा।
7: धन्यवाद।
6: अब अहिले राष्ट्रिय यो के अरे भेला भनेर नेपाली कंग्रेसको इतर पक्षले हिजो मात्रै सम्पन्न गरेको छ चुनदेवीमा, त्यहाँ चाहिँ के देखियो भने तपाईँकै पूर्व सभापति शेरबहादुर देउवाले हिन्दू लाइन लिनुभयो। यो रणनीति कि राजनैतिक सुरक्षा कि, यसलाई चाहिँ कसरी बुझ्नु भएको छ तपाईँहरूले? यो के गर्यो राष्ट्रिय भेलाले, के सन्देश दिन खोज्यो? कंग्रेसलाई एकदिक्का बनाउने भेला थियो यो?
7: सबभन्दा पहिला अब जुन किसिमबाट भेला भयो, हामीलाई लागेको थियो यो पन्ध्रौं महाधिवेशनको तयारीको लागि फरक समूह अलग समूहले आफूलाई संगठित गर्नको लागि भेलाहरू बोलाएको होला भन्ने लागेको थियो। तर त्यो भेलाको प्रकृति हेर्दाखेरि त्यहाँ तीनवटा कुराहरू देखियो। एउटा, हामीले अभिभावकको रूपमा मानिआएको पार्टीको पूर्व सभापति, जो दुई पटक काङ्ग्रेसको सभापति, पाँच पटक प्रधानमन्त्रीको जिम्मेवारी प्राप्त मात्रै नगरेको, नेपाली काङ्ग्रेसको इतिहासमा लामो एउटा योगदान संघर्ष गरेको, एउटा अभिभावकीय भूमिका खेल्नुहुन्छ भन्ने अपेक्षा हामीले गरेका थियौँ। तर त्यो अनुसार चाहिँ पूरा हुन सकेन। अहिले पनि हामी निवेदन गर्छौँ उहाँले अभिभावकीय भूमिका खेलेर कुनै पनि समूहमा नलागिकन र अभिभावकीय भूमिका खेल्नुपर्ने उहाँको दायित्व नेपाली काङ्ग्रेसले उहाँको काँधमा राखेको छ। यसकारण पनि हामी उहाँलाई अभिभावकीय भूमिका तटस्थ रूपबाट खेल्नलाई पनि हामी अनुरोध पनि गर्न
6: तर उहाँकै नेतृत्वमा पन्ध्रौं महाधिवेशन गर्ने इतर पक्षले घोषणा गरिसकेका छ।
7: होइन, पहिलो कुरा थियो। दोस्रो कुरा, राज्यको तीनवटा अङ्ग राजनीतिक दल जो एउटा संवैधानिक अङ्ग हो, उसले आफ्नो विधान अनुसार विशेष अधिवेशन सम्पन्न गरिसकेपछि अर्को संवैधानिक अङ्ग निर्वाचन आयोगले त्यसलाई स्वीकृति गरे, अनुमोदन अध्यावधिक गरिसकेपछि अर्को तीनवटा अङ्गमध्ये महत्वपूर्ण अङ्ग सर्वोच्च अदालतले विशेष अधिवेशनबाट सम्पन्न भएको कार्यकारीको नेतृत्वलाई, पवन कुमार थापाको कार्यकारीलाई वैधानिकता दिइसकेपछि माघ 6 गतेदेखि फागुन 21 गतेसम्म साझा सभापतिको हस्ताक्षरबाट निर्वाचन लडेर त्यसलाई मान्यता दिएर प्रक्रियामा अगाडि बढिसकेपछि अहिले आएर जुन किसिमबाट 14 कार्य समितिको नेतृत्वले नै 15 महाधिवेशनलाई गर्नेछ भन्ने कुरा, यो सर्वोच्च अदालतको निर्णयलाई स्वीकार नगरिकन त्यो निर्णयलाई अपेलना गरेको देखिन्छ, पहिलो दोस्रो कुरा। तेस्रो कुरा, तीन दिनको भेलाको उद्देश्य कुनै पनि एजेन्डा केन्द्रित नभइकन पार्टीको संगठन, पार्टीको विचार, नेपाली काङ्ग्रेसलाई मजबुत बनाउने, एउटा समूह बलियो बनेर प्रतिस्पर्धामा जाने, त्यो एजेन्डामा व्यापक छलफल भएको छैन। किनभने पार्टीभित्र पनि आन्तरिक संगठनका धेरै विषयहरूलाई छलफल त्यो समूहले गर्नुपर्थ्यो, तर हामी देख्यौँ त्यो समूहले तीन दिनसम्म पार्टी सभापति गगन कुमार थापालाई आलोचना कसले बढी गर्ने भन्ने प्रतिस्पर्धा भएको त्यहाँ महसुस भएको छ। यसकारण जुन किसिमबाट भेलाको आयोजना भयो, यसले नितान्त नेपाली काङ्ग्रेसको संगठनलाई अत्यन्त कमजोर गराउने र मनोवैज्ञानिक ढङ्गबाट नेपाली काङ्ग्रेसका नेता कार्यकर्तालाई विभाजित गर्ने र लोकतन्त्रको परिवर्तनकारी खम्बाको रूपमा रहेको काङ्ग्रेसलाई कमजोर गराउने किसिमको कामहरू भएको मैले महसुस गरेँ र सबैले भन्दै गर्दाखेरि एजेन्डाका कुरा ल्याउने हो भने यो एजेन्डा विगतमा पनि नेपाली काङ्ग्रेसका महाधिवेशनमा समितिमा नआएका होइन तर पनि यो एजेन्डालाई प्रस्तुत गर्ने तरिकाहरू जुन किसिमबाट देखियो यो एजेन्डा कुनै भेलाले समूहले गर्ने पनि होइन र यस्ता किसिमका एजेन्डाहरू अत्यन्त सेन्सिटिभ एजेन्डाहरूलाई राजनीतिको मोहरा बनाउनु पनि हुँदैन र यसलाई पार्टीका महासमिति महाधिवेशनहरूमा या विधानको बारेमा संविधानको बारेमा छलफलहरू एजेन्डाहरू हुँदै गर्दाखेरि अत्यन्त महत्त्वको साथ हुनुपर्ने तर हिजो जुन किसिमबाट त्यहाँ आएको छ अवस्था धार्मिक स्वतन्त्रता त यही संविधानै धार्मिक स्वतन्त्रताको परिकल्पना पनि गरेको छ
6: उहाँले त भन्नुभयो म हिन्दू हुँ हिन्दू हुँ हिन्दू होइन देउबाजीले चाहिँ आफूले आफूलाई हिन्दू घोषणा गर्नुभयो हिजो बाटो
7: यो संविधानले नै सबैलाई यो देशै एउटा बहुधार्मिक राष्ट्र हो भनेर पनि यही संविधानको धारा 3 पनि व्याख्या पनि गरेको छ होइन गरेको छ सनातनदेखि आफूले मानिआएको धर्म संस्कारलाई संस्कृतिलाई संरक्षण गर्दै आफूले एउटा धार्मिक स्वतन्त्रता कायम रहनेछ सनातनदेखि सबैले आफ्नो आफ्नो धर्मलाई मान्न पाउने भनेर यही संविधानले लेखेको छ तर मलाई लाग्छ यो देशमा विभिन्न धार्मिक सम्प्रदायको व्यक्तिहरू पनि छौ यस कारण चाहिँ मलाई के लाग्छ भने यस्ता एजेन्डालाई अत्यन्त महत्त्वको साथ महत्त्वपूर्ण साथ छलफलको विषयहरू बनाउनु पर्ने हो र यसको छलफलहरू पनि विगतमा भएकै हो यस कारण मलाई के लाग्छ यत्रो सेन्सिटिभ कुराहरू भर्खरै तपाईँको मधेसमा एउटा साम्प्रदायिक दङ्गाहरू फैलिएको अवस्थामा अनाहत नेपाली जनताले आफ्नो ज्यान गुमाउनु पर्ने राज्यले समयमा संरक्षण नगरेकोले संवेदनशील नभएको कारणले चाहिँ ज्यानहरू गुमाउनु पर्यो त्यही भएर नेपालको सामाजिक बनावटहरू हेर्दाखेरि कुनै पनि विषयको छलफल गर्दाखेरि अब हिन्दू त नेपालमा 80% भन्दा बढी हिन्दू समुदाय रहेको त्यसमा हाम्रो समाजको स्वरूप हो समाजको संरचना हेर्ने हो भने यहाँ बहुधार्मिक समुदायहरूको बसोबास छ र त्यसमा सबैभन्दा बढी प्रतिशत हिन्दू समुदायको बसोबास भएको देश हो नेपाल त्यही भएर हामी बहुसंख्यक हिन्दू समुदाय भएकोमा अन्य अरू समुदाय अरू धर्म मान्ने बौद्ध धर्म मान्ने मुस्लिम धर्म मान्ने होइन इस्लाम धर्म मान्ने धेरै धर्महरू मान्ने समुदायहरू रहेको छ यसकारण हामीले एउटा बहुधार्मिक समुदाय राज्यको रूपमा यसलाई स्वीकार गरेछौँ तर एकाएक जुन किसिमबाट त्यहाँ जुन जुन विषयहरूलाई उठान गरेर त्यहाँ कुनै कुराहरूको सङ्केत गर्न खोजेको देखिन्छ यसमा मलाई के लाग्छ भने हेर्नुहोस् राजनीतिमा राजनीति गर्ने उहाँहरू पन्ध्रौँ महाधिवेशनको तयारी गर्नको लागि एउटा समूह तयार गर्ने भन्ने हामीलाई लागेको थियो तर हाम्रो पूर्व सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्नुहुन्छ भन्ने हामीलाई आशा भरोसा पनि थियो हामीले उहाँको उहाँलाई स्वागत गर्दै पार्टीको केन्द्रीय कार्य समितिले उहाँको स्वास्थ्य उपचारको शीघ्र स्वास्थ्य लाभको पनि कामना पनि गरेको थियो स्वागत गरेको थियो अभिभावकीय भूमिकाको अपेक्षा पनि गरेको थियो केन्द्रीय कार्य समितिमा शालीन तरिकाबाट सबैजना नेतृत्वहरू सभापति उपसभापति लगायत सबै पदाधिकारी केन्द्रीय सदस्यहरूले आफ्नो प्रस्तुतिहरू गरिराख्नु भएको थियो गरिराख्नु भएको छ जुन ढङ्गबाट त्यहाँ यो समाजमा कोही हिन्दू छ भने म हिन्दू हुँ भनेर आफूलाई प्रचार गर्नुपर्ने
6: यहाँले भने जस्तो अभिभावकीय भूमिका निर्वाह गर्नुहुन्थ्यो सक्रिय राजनीतिबाट अब बिस्तारै किनभने 15 महाधिवेशन पछि त उहाँ त्यतिकै पनि सक्रिय राजनीतिबाट बिदा हुनुहुन्छ भन्ने खालको आशा धेरैले गरेका थिए तर उहाँको यो संकेत भने त फेरि सक्रिय राजनीतिमा आउने संकेत देखाउनु भयो नि त होइन उहाँले श्रीबहादुर
7: होइन उहाँले अहिले काङ्ग्रेस पार्टीभित्र जुन भूमिकाको माग गरेको थियो उहाँले त्यो भूमिका निर्वाह गर्नु पर्थ्यो पहिलो कुरा नेपाली काङ्ग्रेसको संगठनलाई साँच्चै नै विभाजनतिर नलग्ने हो मनोवैज्ञानिक विभाजन नगर्ने हो पार्टीको संगठनलाई मजबुत गराउने हो भने अहिलेको समयको माग चाहिँ अभिभावकीय भूमिका नै हो एक दोस्रो कुरा यति धेरै फागुनिक स्थितिको निर्वाचनमा गगन कुमार थापालाई एकदम एउटा साझा सभापतिको रूपमा सबैले स्वीकार गरेको उहाँ समेतले चुनाव लड्ने सभापतिकै हस्ताक्षरमा भन्ने इच्छा जाहेर गर्नुभएको र तर पनि एउटा काङ्ग्रेस बद्लियो भनेर 106 जना नयाँ अनुहारलाई उम्मेद्वारको रूपमा काङ्ग्रेसले पठाउनु पर्ने एउटा आफ्नो एजेन्डा आफ्नो समयको मागले नेपाली काङ्ग्रेसले 106 सिटमा नयाँ उम्मेद्वारलाई पठाएको। यसकारण मलाई के लाग्छ भने कुन समयमा के को माग आवश्यक छ भन्दाखेरि एकातिर उहाँको अहिले पार्टीको संगठनभित्र केही विशेष अधिवेशनमा भाग नलिएको भन्छु किनभने यसलाई बहसको विषय बनाउनै हुँदैन किनभने विशेष अधिवेशनको औचित्यता यो एउटा बहसको विषय मात्रै होइन यो प्रक्रियामा गइसकेको विषय हो। विशेष अधिवेशनले निर्वाचित गरेको सभापति र त्यस पश्चात निर्वाचनमा भाग लिएको उम्मेद्वारहरू र त्यसपछि समानुपातिको अन्तिम लिस्ट पठाउँदाखेरि सभापति गगन कुमार थापाको हस्ताक्षरबाट निर्वाचन आयोगमा गएको लिस्ट अनुसारै समानुपातिका मान्यहरू बन्नुभएको छ र एउटा प्रक्रियामा अगाडि पुगिसकेकोले अब विशेष अधिवेशनलाई बहसको विषय बनाउने सवालै होइन। यो प्रोसेसमा यो कार्यान्वयनमा गइसक्यो र त्यो कार्यान्वयन अब बदर पनि हुन सक्दैन यसकारण पनि त्यसको बहस गर्न आवश्यक छैन। अहिले कानुनी संवैधानिक रूपबाट सर्वोच्च अदालतले गरेको फैसला अनुसार अब यो बहसको विषय बनाउने सवालै थिएन त्यसमा चित्त बुझेन भन्ने सवालै थिएन। तर पनि मलाई के लाग्छ भने अहिले जुन किसिमबाट 14 महाधिवेशनको नेतृत्वले नै 15 महाधिवेशनको महाधिवेशन गर्ने भन्ने जस्ता यो एकदम के भन्ने संविधान र सर्वोच्च अदालतको फैसला भन्दा बाहिर गएर जुन किसिमबाट हाम्रो पार्टीको विधानले नबुझेको नजानेका कुराहरू जुन किसिमबाट व्याख्याहरू गरियो मलाई लाग्छ काङ्ग्रेसको विधानलाई नै स्वीकार नगरेको नेपाल सर्वोच्च अदालतको निर्णयलाई नै स्वीकार नगरेको र जुन किसिमबाट चुनाव भएको थियो फागुन 21 गते र अहिले पनि जुन किसिमबाट सांसदहरू निर्वाचित भएर जानुभयो सभापति गगन कुमार थापाकै अन्तिम हस्ताक्षरबाट जानुभएको छ त्यसलाई पनि स्वीकार नगरेको संसदमा गएका साथीहरूलाई स्वीकार नगरेको पनि देखिन्छ। यसका यो जुन किसिमबाट यो कमजोर निर्णय गरेर विधानलाई स्वीकार नगर्ने सर्वोच्च अदालतको निर्णयलाई स्वीकार नगर्ने प्रवृत्तिको जुन किसिमबाट त्यहाँ हिजो प्रस्तावहरू आएको छ मलाई लाग्छ यो संगठनलाई मजबुत होइन कमजोर गराउने लक्षण चाहिँ देखा पर्यो। त्यही भएर तपाईँले सोधेको कुरामा र हाम्रो अपेक्षाको कुरामा मलाई लाग्छ अहिले काङ्ग्रेसले फेरि पनि अझै धेरै नेपाली काङ्ग्रेसको संगठनलाई मजबुत बनाउनको लागि र राष्ट्रिय राजनीतिमा काङ्ग्रेसलाई अझै एकबद्ध गराउनको लागि नेपाली काङ्ग्रेसको सभापति गगन कुमार थापा लगायत सम्पूर्ण केन्द्रीय समिति लगायत सबै अभिभावकहरूले काङ्ग्रेसको संगठनलाई मजबुत बनाउनको लागि फेरि एकपटक हामी एकजुट हुन आवश्यक छ भन्ने अनुभूति गरायो।
6: तर एउटा कुरा के गर्यो भने नि जस्तो अब यतापट्टि केन्द्रीय समिति बैठक निरन्तर चलिरहेको थियो उतापट्टि राष्ट्रिय भेला चलि नै रहेको थियो राष्ट्रिय भेला अब सम्पन्न पनि भयो तर उहाँ आइसके पछाडि एउटा एकताको सन्देश दिन सक्छ नेपाली कंग्रेसले भन्ने खालको जुन अपेक्षा गरिएको थियो यसले नेता कार्यकर्तालाई अन्यल त बनायो नि अब कंग्रेस एक ठाउँमा बस्ने कुरालाई यसले थप मलजल गर्यो वा चाहिँ कंग्रेसलाई विभाजन गर्ने कुरालाई बढी मलजल गर्यो। अब यो संवादहीनताले त यो कंग्रेस सर्वोच्च अदालतको पूर्ण इजलासले केही समयसम्म रोकिए तापनि नत्र भने अब विभाजनकै दिलमा गयो भन्ने खालको क्लियरै नै भयो होइन अब नेता कार्यकर्ताहरूको माझमा
7: होइन। अब यो जुन किसिमबाट एउटा जुन उद्देश्यले भेलाहरू बनाएको भेला बोलाएको थियो यो हिजो बन्द कोठामा फरक समूहले भेलाहरू गर्ने अधिवेशनको तयारी गर्ने हुन्थ्यो अभ्यास हुन्थ्यो हिजोको समयमा पनि विभिन्न किसिमका समूहहरूको बैठकहरू बस्ने विभिन्न किसिमका भेलाहरू गर्ने आफ्नो कार्यालयहरू सम्पर्क कार्यालयहरू खोल्ने र आफूलाई अधिवेशनमा तयारी गर्ने अभ्यास थियो। तर अहिले यो जुन अभ्यास भयो यो गलत तरिकाबाट अभ्यास भयो र यो भेलालाई एउटा राष्ट्रिय रूपबाट भेला आयोजना गरेर अभिभावकीय भूमिका खेल्नुपर्ने नेतृत्वलाई एकताको सूत्रमा बाँध्नुपर्ने अभिभावकीय भूमिका खेलेन पहिलो कुरा। दोस्रो कुरा भेलाले केही निर्णयहरू प्रस्तावहरू पास गर्दै जाँदाखेरि यो संविधानको विधानको सर्वोच्च अदालतको निर्णयको विपरीत पार्टीको विधानको विपरीत प्रस्तावहरू अगाडि सारेको छ र यो भेलाले सभापति गगन कुमार थापालाई कमजोर गराउने हिसाबले जुन
6: अभिव्यक्ति अदालतबाट न्याय पाउँछौ, हामी अदालतको सम्मान गर्छौँ, हामीले न्याय पाउँछौ, अन्यायपूर्ण तरिकाले धेरै साथीलाई बाहिर राखिएको पनि उहाँले टिप्पणी गरिसक्नु भयो।
7: अब मैले यसलाई यसमै अदालतमा विचाराधीन विषयमा मैले धेरै भन्न सक्दिनँ, तर एउटा कुरा चाहिँ अहिलेको संवैधानिक अङ्गको रूपमा निर्वाचन आयोगले अध्यावधि गरिसक्यो, सर्वोच्च अदालतले त्यसको व्याख्या गरेर विशेष अधिवेशनलाई मान्यता दिएर सभापतिबाट फागुन 21 गतिको निर्वाचनमा टिकट वितरण भएर चुनाव लडिसक्यो, त्यो प्रक्रिया अगाडि गइसक्यो, यो बहसको विषय नै होइन विशेष अधिवेशन।
6: अब यो बहस त अदालतले बहसमा ल्याइदियो, फेरि पूर्ण इजलासमा प्रवेश गराइदियो,
7: अनि यो अदालतीय प्रक्रियाभित्रको एउटा आन्तरिक एउटा प्रक्रिया हो, कानूनले एकपटक अवसर फेरि एकपटक दोहोऱ्याएर हेर्ने भन्ने कुरा हो, कुनै नयाँ प्रमाणहरू भेटियो, कुनै नयाँ किसिमका एजेन्डाहरू आयो, नयाँ प्रमाणहरू भेटियो, कुनै त्यस बेला कानून छुटेको छ, कुनै नयाँ प्रमाणहरू आयो भने मात्रै अब पुनरावलोकनमा त्यसले महत्वपूर्ण भूमिका खेल्छ। तर मलाई के लाग्छ भने यो विशेष अधिवेशनबाट आएको नेतृत्वले आफ्नो निर्णयलाई कार्यान्वयन समेत गर्नको लागि सर्वोच्च अदालतले त्यो आदेश समेत दिइसकेर त्यो कार्यान्वयन भइसकेपछि यो कुनै कर्मचारीको नियुक्ति बदल गरेर फेरि अर्को नियुक्ति गर्नलाई प्रक्रिया अगाडि चाल भन्ने जस्तो सवाल होइन, यो पार्टीको सङ्गठनभित्रको अत्यन्त महत्वपूर्ण विषय हो। त्यही भएर जुन किसिमबाट हामीले हेर्यौँ अदालतले न्याय दिन्छ भन्नुको अर्थ त अदालतको निर्णयलाई स्वीकार गर्नेले मात्रै अदालतले न्याय दिन्छ भन्ने हो, तर अदालतको निर्णयलाई नै स्वीकार नगरिकन जुन किसिमबाट प्रस्तावहरू त्यहाँ पारित भएको छ, हिजोको दिनमा सभापति को हस्ताक्षरबाट प्रक्रिया अगाडि बढेर निर्वाचनमा भाग लिइसकेर जनताको अगाडि मतदाताको अगाडि सभापति भनेर स्वीकार गरिसकेको व्यक्तित्वले आज स्वीकार गर्न गाह्रो मानेको भन्नुको अर्थ त यो जनतालाई नै साक्षी राखेर सभापति स्वीकार गरेका अभिलेखहरू रेकर्डहरू अहिले बाहिर आइराखेका छन्। त्यस कारण यो के हो भने पार्टीको विधानबाट विशेष अधिवेशनलाई स्वीकार गरेर सर्वोच्च अदालतको निर्णयलाई स्वीकार गरेर यसलाई प्रक्रियामा अगाडि गएर सम्पन्न भइसकेको कुरा र त्यो प्रक्रिया बदर हुन सक्ने अवस्थै नभएको कुरालाई अहिले फेरि बहसको विषय बनाउनु दुःखद हो। त्यो तपाईँले भने जस्तै यो भेलाले कतै नेपाली काङ्ग्रेसको संगठनलाई मजबुत बनाउनुको सट्टा कमजोर बनाउँछ कि भनेर मलाई नेपाली काङ्ग्रेसका नेता र कार्यकर्ता लोकतन्त्रमा विश्वास गर्ने नेपाली काङ्ग्रेस राष्ट्रिय राजनीतिमा मजबुत ढङ्गबाट अगाडि बढ्नुपर्छ, एजेन्डाको साथ बढ्नुपर्छ, भिजनको साथ बढ्नुपर्छ, जनताको विश्वासलाई जित्नुपर्छ। हिजोको समयमा हामीले अनुभूति गरेका छौँ नेपाली काङ्ग्रेसले निर्वाचनमा जाँदै गर्दाखेरि जन त्यस बेलाको चुनावी अभियानका दौरानमा हेर्दै जाँदाखेरि जनताको विश्वास चाहिँ जित्यो तर मत जित्नलाई अलिकति समय लाग्ने।
6: काङ्ग्रेसले
7: अहिले पनि नेपाली काङ्ग्रेसको केन्द्रीय कार्य समितिभित्र अहिले पनि हामीले पार्टीको सभापति जसलाई सबैले एउटा वैधानिक ढङ्गबाट नेतृत्व लिएर आफ्ना निर्णयलाई कार्यान्वयन गरेर पार्टीको निर्णयलाई कार्यान्वयन गरेर निर्वाचनमा भाग लिएर प्रक्रिया अगाडि बढिसकेको अवस्थामा अहिले पनि केन्द्रीय कार्य समितिभित्र अधिकांश पदाधिकारी र केन्द्रीय सदस्यहरूले पार्टी मिलेर जानुपर्छ, पार्टीको संगठन मिल्नुपर्छ, चारवटा पुस्ताले बनेको पार्टी हो, यो कुनै पार्टीले पद पाएर बनेको पार्टी पनि होइन, यो त एउटा सेक्रिफाइस गरेर बलिदान गरेर योगदान गरेर बनेको पार्टी हो, यो कुनै पावरमा गएर बनेको पार्टी पनि होइन। हिजोको समयमा पनि हामी 16 सालमा बिपी कोइराला जननायक बिपी कोइरालालाई प्रधानमन्त्री भनेर हामी पार्टी संगठन दह्रो भएको होइन, तर त्यस बेलाको 15 सालमा गरेका कामहरूबाट पार्टी बलियो भएको हो। यस कारण चाहिँ के हो भन्दाखेरि पार्टी भनेको चार पुस्ताको योगदानबाट बनेको र अहिलेको नयाँ पुस्ता पनि एउटा लोकतन्त्रमा विश्वास गर्ने पार्टी हो, पुस्ता छ, जमात छ, लोकतान्त्रिक पद्धतिबाट मुलुकको शासन अगाडि बढ्नुपर्छ, सरकारले संविधान मान्नुपर्छ, सदन मान्नुपर्छ, संसद मान्नुपर्छ, न्यायपालिका मान्नुपर्छ, कुनै पनि संवैधानिक अङ्गहरूलाई प्रभावित गर्नु हुँदैन, संस्थालाई स्वतन्त्र छोड्नुपर्छ भन्ने अहिले त्यो लोकतान्त्रिक पद्धति र संस्कारबाट हुर्केको नयाँ पुस्ताले अहिलेको सरकार त्यो ढङ्गबाट अगाडि बढ्नुपर्छ भन्दै गर्दा त्यो ढङ्गले नबढ गर्दाखेरि नयाँ पुस्ताहरूमा निराशा पनि आएको छ, होइन? मुलुकमा एउटा लोकतान्त्रिक पद्धतिबाट अब मुलुकको शासन चल्दैन कि सरकार चल्दैन कि भनेर अहिले पनि युवा पुस्ताहरूले यहाँ जुन भविष्य देखिराखेका छन् त्यहाँ प्रश्नहरू खडा भइराखेको छ, तमाम प्रश्नहरू। तर मलाई के लाग्छ भने यी सबै कुराहरू के हो भने राजनीतिभित्र यो सबै संस्कारसँग जोडिएको विषयवस्तु हो। यसले अहिले पनि नेपाली काङ्ग्रेसभित्र त्यो चार पुस्ताको बलिदानबाट कुनै शक्तिमा आएर शक्ति आर्जन गरेर सत्तामा गएर मन्त्री भएर या कुनै सुविधा पाएर पार्टीको संगठन मजबुत नभइकन एउटा विचारले सिद्धान्तले र हिजोको सेक्रिफाइसले यो काङ्ग्रेस पार्टीको जग त्यही हो। त्यही भएर पनि काङ्ग्रेस पार्टीले आफ्नो सिद्धान्त र विचारबाट पार्टी एउटा मजबुत भएर खडा भएको छ र यसको चार पुस्ताको पुरानो पुस्ताले गरेका सेक्रिफाइस र अहिलेको नयाँ पुस्तालाई लोकतान्त्रिक पार्टी नेपाली काङ्ग्रेसले नै यो मुलुकको शासन पद्धति लोकतान्त्रिक पद्धति अनुसार आफूले गरेका कमी कमजोरी गल्तीलाई सुधार्दै भोलिको लागि लोकतान्त्रिक पद्धतिबाट त्यो संस्कारबाट पार्टी चल्नेछ, जसले गर्दाखेरि मुलुकको शासन पद्धति पनि त्यही अनुसार अगाडि बढ्न बढाउनुपर्छ भन्ने राखेकोले नै काङ्ग्रेसले बदल्यो, काङ्ग्रेस बदल्छौ देश भनेको थियो। काङ्ग्रेस त बद्लिँदै थियो तर देश बदल्छौ भनेर जुन विश्वास लिएर चुनावमा गएको थियो विश्वास त पायो तर मत पाएन। यस कारण अझै धेरै काम गर्न बाँकी छ र अहिले पनि केन्द्रीय कार्य समितिमा सबै पदाधिकारी र केन्द्रीय सदस्यले सभापति गगन कुमार थापालाई अझै फराकिलो भएर अधिकांश सबैलाई समेटेर अबको पन्ध्रौँमा अधिवेशनमा जानुपर्छ किनभने हामीसँग समय छैन पन्ध्रौँमा अधिवेशनको, अब अधिवेशन प्रारम्भ गर्नुपर्छ। त्यही भएर सबैलाई एकताबद्ध गराएर र भेलामा जानुभएका तमाम साथीहरू जसले अध्यावधिक पनि गर्नुभएको छ र उहाँहरूले अध्यावधिक गरेको हुनाले उहाँहरू चुनावमा भाग लिन्छु भन्ने एउटा प्रतिबद्धता पनि एकातिर व्यक्त गरिसक्नु भएको छ। त्यस कारण मलाई के लाग्छ भने अब सबैलाई बढीभन्दा बढी हामीले एकताबद्ध ढङ्गबाट संगठनलाई मजबुत गराउनको लागि भेलामा जानुभएका साथीहरूलाई पनि अब अध्यावधि गरेर अब अधिवेशनमा भाग लिएर काङ्ग्रेसलाई संगठनलाई मजबुत गराउने कुनै शक्तिमा जानलाई होइन राष्ट्रिय शक्तिको रूपमा रहेको नेपाली काङ्ग्रेसको संगठन मजबुत गराउनको लागि पन्ध्रौँमा महाधिवेशन हामीलाई एउटा ठूलो अवसरको रूपमा रहेको छ। 2 लाख जति हामीसँग नयाँ सदस्यताहरू आउनुभएको छ, यस कारण उहाँहरूलाई पनि हौसला भर्नुपर्ने आवश्यकता छ। यस कारण चाहिँ हामी के भन्छौँ भन्दाखेरि यो काङ्ग्रेसको संगठनलाई कमजोर गराउने भन्दा पनि काङ्ग्रेसको संगठन मजबुत गराउनको लागि पनि अहिले पनि हामी उहाँहरूलाई पन्ध्रौँमा अधिवेशनमा भाग लिनको लागि पार्टीलाई मजबुत गराउनको लागि एक ठाउँमा उभियौँ भनेर हामी आह्वान पनि केन्द्रीय कार्य समितिबाट गरिराखेका छौँ। यस कारण मलाई लाग्छ संगठनलाई कमजोर गराउने नेपाली काङ्ग्रेसलाई कमजोर गराउने र मनोवैज्ञानिक ढङ्गबाट विभाजन गरिदिने फेरि पनि गुट गुटमा बाँडिदिने समूह उपसमूहमा बाँडिदिने गुट उपगुटमा बाँड्ने भागभन्डाको संस्कृतिलाई फेरि निरन्तरता दिने जसले नेपाली काङ्ग्रेसलाई अत्यन्त कमजोर बनाउने यो पनि कारण थियो। यसका त्यो किसिमको प्रवृत्तिहरू देखा परेको परिराखेको छ, त्यसलाई चाहिँ निषेध गर्नुपर्छ र पार्टीलाई एक ठाउँमा उभ्याउन जरुरी छ र केन्द्रीय कार्य समितिमा यही छलफल अगाडि
6: बढिरहेछ। धन्यवाद। नेपाली कंग्रेसका उपसभापति पुष्पा भुषाल आदरणीय श्रोता नेपाली बसमा छोटो विश्राम उपस्थित हुनेछ।
8: भनिन्छ नि नानीदेखि लागेको बानी मेरो पनि एउटा बानी थियो, जे पनि बचत गरिहाल, बिस्तारै यो बानी स्वभाव बन्दै गयो। बाबालाई पनि ब्याङ्कमा खातै खोलिनु पर्ने भयो, अनि त महिनाभरिमा खुत्रुके भरायो, बाबासँग ब्याङ्क गएर जम्मा गरायो, समयसँगै हुर्किँदै गयो, बचत पनि थरी थरी चिन्न लाग्यो। जिन्दगी नहो सधैँ किन एकनास हुन्थ्यो र, तर पनि मन ढुक्क हुन्थ्यो किनकि मेरो खाता थियो नबेल ब्याङ्कमा। मेरो बाबादेखि मेरी छोरी सानी सबैलाई सरेको छ मेरो जस्तै बानी।
9: तपाईँको नबिल ब्याङ्कमा खाता छ कि छैन त?

0: विदेशबाट पठाएको पैसा सिधै खल्ती वालेटमा,
1: नेपालको कुनै पनि बैंक खातामा वा 45,000 भन्दा बढी आईएमई काउन्टर मार्फत
0: आफन्तको हात हातमा पुर्याउन आईएमई गरौँ।
1: 25 वर्षदेखि सारा नेपालीको विश्वास
0: आईएमई गरौँ।
2: ए भतिज, त एकाएक शाकाहारी भइसले कमजोर होला है कमजोर।
3: ल काका, भेजिटेरियन हुँदैमा कमजोर भइन्छ र? बजारमा जति पनि तागतिलो खानेकुरा छँदैछ नि,
2: जे पाए त्यही खालास अनि रोगले समात्ला।
3: कहाँ काका पनि, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा च्याउ आएको छ। न रोगको डर, न त पैसा नै धेरै लाग्ने।
4: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
5: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एनसीए ग्रुटेकको उत्पादन।
2: आहा, राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
6: यो नेपाली रेडियो नेटवर्क,
7: हर विषयमा दरो बहस, नेपाली बहस। यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइनी ब्याङ्क, सबैका लागि ब्याङ्क
8: इस होम इन्टरनेट।
9: यतिखेर हाम्रो भेटमा नेकपा एमालेका नेता पूर्व मन्त्री केशव बराल हुनुहुन्छ। बरालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
10: धन्यवाद छ केम बमजी।
9: होइन, पार्टी अध्यक्ष केपी शर्मा ओली फेरि झापामा पुगेर केही मान्छेहरूले अध्यक्ष हटाउनुपर्छ भनेको सुन्छु, कठै बढी माया लाग्छ भन्नुभएको छ। उहाँ त हट्न चाहनु हुँदैन नि त, एमाले किन जबरजस्ती लगाएर लत्याउनु खोजिरहेको छ उहाँलाई?
10: मलाई त त्यस्तो लागिरहेको
9: छैन। अनि उहाँले आफै भन्नुभयो, झापामा पुनर्जागरण अभियान शुरू गर्दै उहाँले एमाले पुनर्गठन हुँदैन, राधे राधेको बर्को ओढ्ने, भित्री छोरी बोकेर हिँड्ने भन्नुभयो क्या?
10: होइन, उहाँले भने चाहिँ मैले पत्र पत्रिकामा सुने,
9: होइन हामीले भिडियो नै हेरिसक्यौँ, अडियो नै सुनिसके मैले,
10: पत्र पत्रिकामा चाहिँ अब पढे, अब अरू साथीभाइहरूले भने पनि सुने। तर म अध्यक्ष केपी ओलीज्यूलाई म विनम्रतापूर्वक के निवेदन गर्छु भने, पार्टी कार्डमा जानेहरूलाई आभार भनेर पार्टी अध्यक्षको मुखबाट यस्ता शब्द निस्किनु अत्यन्त दुःखद कुरा हो र पार्टी प्रति आम जनताको आकर्षण बढाउनु पर्ने बेलामा समर्थक शुभेच्छुकहरूको पत्र पत्रिकामा चाहिँ अब पढे, अब अरू साथीभाइहरूले भने पनि सुने। तर म अध्यक्ष केपी ओलीज्यूलाई म विनम्रतापूर्वक

0: कुरामा पार्टी कार्यालयमा बस्ने आउनेहरू गफ गर्नेहरू भनेका चाहिँ आभार हुन् भन्ने शब्द उहाँले फिर्ता लिनुपर्छ, उहाँले त्यो शब्द फिर्ता लिनुपर्छ र उहाँ पार्टी निर्माण गर्ने यस्ता यो तरिकाले पार्टी निर्माण हुँदैन र यसले के हुन्छ भने क्षयीकरण त सर्वनाश गराउने काम त उहाँहरू सबैले गरिहाल्नुभयो।
1: एउटा कुरा के, ओलीको मुखको गोली र बन्दुकको गोली फिर्ता आएको रेकर्ड छ र अहिलेसम्म
0: होइन त्यो मैले चाहिँ यो कहाँ बोल्या शब्द पनि हो र बन्दुकको गोली र मुखबाट निस्केको गोली कहिले फिर्ता हुन सक्दैन र त्यसले पार्ने घाउ त्यो गोलीको बरु औषधि गर्दा केही समयमा निको होला तर गोलीको चाहिँ प्रस्तुति कहिले पनि निको नहुने घाउ हुन्छ। यस्तो कुरा चाहिँ गरेर यो चाहिँ आम कार्यकर्ताहरूको विश्वासमा चाहिँ चोट पुर्याउने काम उहाँले नगरेको भए हुन्थ्यो, म चाहिँ उहाँलाई त्यो सुझाव दिन चाहन्छु।
1: अब त के हुन्छ, उहाँ त सक्रिय राजनीतिमा आउने अब मलाई हटाउन खोज्ने राधे राधे भनिसक्नु भएको छ होइन, त्यो भनेको चाहिँ अब ओलीकै नेतृत्वमा एमाले अगाडि बढ्छ अहिले कि विभाजन हुन्छ होइन।
0: अब होइन यो यो यस बारेमा अलिकति तपाईँको समय छैन होला,
1: भन्नु न भन्नु अलिकति मिलाएर सठिक रूपमा टक्क बुझ्ने गरी भन्नु।
0: एक वर्ष पहिले नै महाधिवेशन गर्न आवश्यकै थिएन उहाँकै जिद्दीले र सचिवालयका कतिपय साथीहरूको जिद्दीले एक वर्ष ओर आयो, यो आवश्यक थिएन एक। अनि त्यसपछि त्यो महाधिवेशन भन्दा पहिलेको केन्द्रीय कमिटिको बैठकमा 328 जनाले बोलेका कुराहरू मैले सुनेको छु र त्यसमध्येमा 116 जना भने त त्यो सुगा रचाई जस्तो, मतलब त्यहाँ दर्शन सिद्धान्त संगठन राजनीति विषय केही थिएन र उहाँहरूको भनेको चाहिँ पूजा गर्ने तरिकाको मात्रै थियो, यसरी पार्टी बन्दैन। त्यसै गरी अर्को के भन्नु, महाधिवेशनभन्दा पहिले केही जिल्लामा म जिल्लाको नामै किने लिएर ती जिल्लालाई अप्ठ्यारो पार्नु, 14,000 पार्टी सदस्य भएको ठाउँमा चाहिँ महाधिवेशनको माहौल बनिसकेपछि चाहिँ त्यसको चाहिँ दोब्बर टेबर बनाउने कामहरू भयो जसले गर्दाखेरि चाहिँ त्यो संगठित सदस्यको भन्दा घटी भोट आयो भनेपछि तपाईँ कस्तालाई बनाएर छ भन्ने कुरो चाहिँ बुझिन्छ। यी चिज नगरेको भए हुन्थ्यो चुनावमा एक। अर्को कुरो, पहिले उहाँकै प्रस्तावमा भएको 70 वर्ष र 2 कार्यकाल भन्ने कुरोलाई हटाउनेको निम्ति विधान अधिवेशन त्यहाँ आवश्यक थिएन किनभने उहाँको भाद्र 13 देखि 18 चीनको यात्रा थियो अनि 20, 21, 22 विधान अधिवेशन थियो भनेपछि चाहिँ त्यो आवश्यकै नपरेको बेलामा एक वर्ष ओर महाधिवेशन र चाहिँ त्यो विधान अधिवेशन गर्न जरुरत पनि थिएन, त्यो मूल दुईटा विषय उहाँकै प्रस्ताव अनुसार विगतमा पारित भएको विषयलाई हटाएर उहाँले जुन प्रयत्न गर्नुभयो त्यसको नतिजा अहिलेको चुनावको नतिजा हो, यो कुरो उहाँले महसुस गर्नुपर्छ, दिलैदेखि महसुस गर्नुपर्छ र उहाँका उहाँलाई खुसी बनाएर लाभ लिने वरिपरिका ती कतिपय मान्छेहरू छन् म नाउँ लिन कसैको चाहन्न, त्यस्ताको भरमा त्यस्ताको भरमा त्यस्ताको निर्देशनमा त्यस्ताले उठ भन्दा उठ बस भन्दा बस कसलाई गाली गर भन्दा गर भन्ने खालका कुरामा उहाँ जस्तो चाहिँ एकदम जिम्मेवार व्यक्तिले गर्नु भएन।
1: तर उहाँले त भन्नुभएको छ अहिले मलाई भित्रैबाट छुरी धस्ने काम गर्दैछन्, तिनीहरूका चेहरा मैले राम्रोसँग हेरिया छु, निहाल्या छु, ऐनामा हेरिया पनि छु, आफूलाई ऐना हेर्न पनि आग्रह गर्नुभएको छ, मलाई हट भन्ने म हट्दिनँ कुनै हालतमा हट्दिनँ भन्नुभएको छ, अब के गर्नुहुन्छ, अब लत्याएर हटाउन पनि मिलेन।
0: म त 11 महाधिवेशनबाट म तपाईँलाई यो सुनाउन उपयुक्त ठान्छु, 11 महाधिवेशनमा 328 जनाले बोलिसकेपछि अनुशासन आयोगको अध्यक्षको हैसियतले प्रस्तुत गर्ने डकुमेन्टको सट्टा 3 कोर कार्य गरेर मैले 7 लाइन प्रस्तुत गरेको छु र त्यो प्रस्तुत गरेको विषय नेपाली जनताले पनि थाहा पाउनुपर्छ भन्ने लाग्छ र समय छ तपाईँसँग भने मैले 7 लाइन पढेर मैले चाहिँ अनेक प्रयत्न विविध बैठकमा गर्दा गर्दा केही सुन्न लागेपछि पार्टीलाई दार्शनिक सहित सैद्धान्तिक रूपले ठिक ढंगले सञ्चालन गराउन सकिनँ होइन, मैले वर्गीय हिसाबले आधारभूत तथा आम श्रमजीवी वर्गको विश्वास आर्जन गर्ने काम गर्न सकिनँ, पार्टी पंक्तिलाई सांगठनिक ढंगले अनुशासित बनाएर होइन सामूहिक छलफल गरेर साझा धारणा बनाएर अगाडि बढाउन सकिन। पार्टीका कतिपयमा देखिएको चाहिँ

0: शैक्षिक विचलनलाई रोक्न सकिएन, आर्थिक क्रियाकलापमा देखिएको विचलनलाई रोक्न सकिएन, सिङ्गो पार्टीलाई घोषित दर्शन सिद्धान्त मूल्य मान्यता आचरण कार्यशैली कार्यपद्धति अनुसार सञ्चालन गर्न सकिएन, मार्क्सवाद निर्णय र जनताको बहुदल जनवादको मर्म अनुसार अगाडि बढाउन सकिएन। उक्त लगायतका कारणले पार्टी र राष्ट्रले ठूलो क्षति बिहोर्नु परेकोले म अनुशासन आयोगको अध्यक्षको हैसियतले होइन 6743 वडा पार्टी कमिटी, सिङ्गै पार्टी पंक्ति र यो 10 केन्द्रीय कमिटी समक्ष क्षमा माग्दछु भनेको छु मैले। अब यो किन भने किन भन्नुपर्ने परिस्थिति आयो भन्दाखेरि 328 जना केन्द्रीय सदस्य मध्ये 116 जनाको चाहिँ जुन सुगार अवताई जुन देखियो, देखिएपछि अब पार्टी अगाडि बढ्न कठिन हुन्छ भन्ने कुरो देखिया हुनाले मलाई दुःख लाग्थ्यो भनेको। त्यसपछि 11 महाधिवेशनबाट मैले विधिवत रूपमा चाहिँ कुनै जिम्मेवारीमा नबस्ने भन्न म विदा भएको। त्यहाँ भएका कुनै पनि मान्छेहरूभन्दा म कम सक्रिय कहिले पनि होइन। मेरो 56 वर्षको समर्पित राजनीतिक जीवनमा होइन अरू कोही मान्छेभन्दा पनि बढी खटेको मान्छे हो, अहिले पनि त्यो ऊर्जा मसँग छ। तर मैले विदा हुनुपर्ने कारण के भन्दाखेरि यो जे गर्नुपर्ने हो यो पार्टीको निम्ति, हाम्रो पार्टीको दर्शन सिद्धान्त मूल्य मान्यता आचरण कार्यशैली कार्यपद्धति अनुसार अगाडि नबढाएर मलाई मेरो मैले भन्ने भावना जुन जाग्यो, एउटा कम्युनिस्ट पार्टीको सदस्यता प्राप्त गरेको व्यक्ति सदस्यता प्राप्त गरेपछि म भन्ने हुँदैन, हामी भन्नुपर्ने हुन्छ। तर सबै राम्रा जति मैले गरेको खराब जति हो, अब हुँदाहुँदा उहाँलाई अत्यन्त सम्मान गरेर उहाँसँगै अब उहाँसँग बढी एट्याच भएका मान्छेले चाहिँ होइन, अब पार्टीका एकजना उपाध्यक्षलाई उहाँ त विदेशी एजेन्ट हो भनेपछि चाहिँ सुर्खेतबाट पक्राउ गरेर लिएर आयो अहिलेको सरकारले, भनेपछि चाहिँ एउटा जीवनभर संघर्ष गरेका मान्छेहरूको बारेमा त्यस्ता कुरा बोली लिएर मान्छेलाई चाहिँ निराश बनाएर होइन अब अगाडि बढाउने काम नगर्न, सके राम्रो काम गर्न, नसके पार्टीलाई क्षेत्र विच्छेद त भइसकेका छ, अरू क्षेत्र विच्छेद नपार्न गरेपछि म सबैलाई।
1: अब एउटा कुरा के छ भने नि पार्टी अध्यक्षज्यूले एमाले पनि आफैसँग लगेर जानुहुने भयो होइन, यी क्रियाकलाप पनि त्यसो भए
0: मेरो मुखबाट त्यस्तो शब्द किन भनाउनुहुन्छ उहाँलाई म अहिले पनि भन्छु कि तपाईँ असाध्यै यो पार्टीको निम्ति कुनै योगदान नगरेका र स्वार्थ प्रेरित भएर तपाईँको निकटतम भएका त्यस्ता मान्छेको सल्लाह अनुसार नचल्न र तपाईँको चाहिँ लामो राष्ट्रिय स्वाधीनता राष्ट्रिय एकता राष्ट्रिय अखण्डता र जुन योगदान छ त्यसलाई माटोमा नमिलाउन र आम श्रमजीवी जनता त्यसपछि सम्पूर्ण एमालेका समर्थक शुभेच्छुक स्वदेश र प्रवासमा रहेका र सम्पूर्ण पार्टी सदस्य र वडा कमिटीदेखि लिएर सबै कमिटीका साथीहरूको भावनालाई ध्यानमा राखेर सिङ्गो पार्टीप्रति जनताको आकर्षण बढ्ने काम गर्ने तर पार्टी कार्यालयमा जानेहरू आवारा हुन् भन्ने शब्द प्रयोग गर्ने जुन काम भइरहेको छ त्यसलाई फिर्ता लिएर आफूलाई ठिक बाटोमा अगाडि बढाउनुको निम्ति उहाँलाई म सल्लाह दिन्छु।
1: अब एउटा कुरा के छ भने नेपाली नेकपा एमालेमा लिडरसिप गर्न सक्ने एमालेलाई हाँक्न सक्ने अलिकति सर्वमान्य अनुहार पनि त छैन नि त त्यस पछाडि
0: कसले भने छैन भनेर जिम्मेवारी सबै अगाडि बढ्न थाले मान्छेलाई सबैलाई निस्तेज बनाएर म बाहेक कोही पनि छैन भन्ने मान्छे नेता होइन। नेता भनेको को हो भने जेठो माइलो साइलो काइलो ठाइलो हुन्छ नि त, म त आर दाजुभाइको चाहिँ बिचको काइलो पनि हो होइन। त्यसले गर्दा पार्टीमा म पछि हाँक्ने यो तयारी गरेन भने त्यो नेतै होइन। जस्तो उदाहरणको निम्ति इरानमाथि चाहिँ फेब्रुअरी 28 त्यत्रो हमला भयो, सिङ्गै सिङ्गर मान्छेहरू मारिए तर एक मिनट पनि ढिलो नगरिकन त्यसपछि अर्कोले हाँकेर हिँड्यो। त्यसले गर्दा प्रश्न के हुन्छ भने जो मान्छे म बाहेक नेतै छैन भनेपछि उहाँले विगतमा चाहिँ राम्रो काम गर्नुभएको रहेनछ भन्ने कुराको प्रमाण अर्थ खोज्नै पर्दैन। किनकि सफल नेताले त आफू पछि को त्यसपछि को त्यसपछि को भन्ने कुरो चाहिँ आम जनताको बीचमा पार्टी पंक्तिमा स्थापित गर्ने काम गर्छ। त्यसले गर्दाखेरि चाहिँ यो विषयलाई हेर्नुहोस्, अब चाहिँ यो पार्टी ओह्राल लागेको चाहिँ 74 हो। 74 तपाईँभन्दा महाधिवेशनले निर्वाचित भएको महासचिव ईश्वर पोखरेललाई हटाएर अर्को महासचिव बनाउने कुरामा एकजना कहीँ सल्लाह नगरिकन कहीँ थाई समितिमा सल्लाह नगरिकन चाहिँ उहाँलाई इच्छा लागेको बेलामा त्यो गर्नुभयो है। त्यसले गर्दा चाहिँ प्रश्न के हो भने आफूलाई मन पर्दा जे सुकै गर्ने, तर यो पार्टीमा अहिले एमालेमा भएका मध्ये हेर्नुहोस् म त माला नेपाल, जेएन खनाल, बामदेव गौतम र ईश्वर पोखरेल सबभन्दा पुराना नेताहरू हुन्। केपी कमर त 44 सालमा मात्र जेल बाहिर आउनुभयो, जेल बाहिर आएपछि लुम्बिनीको इन्चार्ज हुनुभयो उहाँ, म मतेतर क्षेत्रको जिम्मेवारीमा थिए होइन। त्यसले गर्दाखेरि चाहिँ यी पुराना मान्छेलाई यो पार्टीमा चाहिँ लागेका मान्छेहरूलाई हेरेस गर्ने र मलाई मेरो मैले भन्ने भावना जुन हो यो पार्टीको क्षयकरण हुने मुख्य विषय नै यही हो।
1: हस् कृष्ण बडालजी, यहाँको महत्वपूर्ण समयका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। उहाँ हुन्थ्यो नेकपा एमालेका नेता एवं पूर्व मन्त्री कृष्ण बडाल। आदरणीय श्रोता, नेपाली बसमा छोटो विषयमा छु, विषयपछि पुनः उपस्थित हुनेछ।
2: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं, जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ, काठमाडौं।

0: नेपालमा सर्वाधिक डाउनलोड गरिएको हाम्रो पात्रो एप तपाईँका लागि सधैँ सजिलो सबै सजिलो, तपाईँ पनि डाउनलोड गर्नुहोस् किनकि यसमा सबै छ।
1: यो नेपाली रेडियो नेटवर्क
2: हर विषयमा दरो बहस, नेपाली बहस, यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल फाइबर ब्याङ्क सबैका लागि ब्याङ्क दिस होम इन्टरनेट।
3: आदरणीय श्रोता, नेपाली बहसमा हामी विभिन्न क्षेत्रका विषयमा चर्चा परिचर्चा गर्दैछौ। नेपालको राजनैतिक अवस्था र व्यवस्थाको विषयमा पनि चर्चा परिचर्चा गर्दैछौ। र किनभने अहिले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकार छ, नेपाली कंग्रेसभित्रकोमा विवाद छ, एमाले भित्रमा पनि त्यस्तै विवाद छ, मुलुकको राजनीति कुन दिशातर्फ अगाडि बढ़िरहेको छ, यसकै विषयमा कुराकानी गर्दैछौ। वरिष्ठ पत्रकार तथा राजनैतिक विश्लेषक राजेन्द्र दाहाल यतिखेर हाम्रो सम्पर्कमा हुनुहुन्छ। दाहालजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु। नमस्कार, गुड मर्निङ।
4: नमस्कार।
3: अहिले नेपाली कंग्रेसको यो इतर पक्षको राष्ट्रिय भेलाले कंग्रेसलाई कस्तो खालको सन्देश दियो? कंग्रेस अब एक डिक्का बनेर एक तरले अगाडि बढ्छ वा चाहिँ यो विभाजनको लागि महत्वपूर्ण मलजल गरे राष्ट्रिय भेलाले?
4: मैले त्यति धेरै परसम्मको हेरेको छैन। यो भेला चाहिँ अस्ति नैदेखि नै देखेको, यो विशेष महाधिवेशन पछि अलिकति थिग्रिँदै थिग्रिँदै आएर यो भेलासम्म आइपुगेको छ। जुन नेपाली काङ्ग्रेसभित्र एउटा संस्कार थियो, त्यो दाई संस्कार, त्यो पार्टी सँगसँगै दाईहरू नै अब सिनियर मान्छे नै पार्टीको माथिल्लो पदमा बस्ने भएको हुनाले त्यो स्वाभाविक रूपमा त्यो संस्कार लाई आत्मसात गरेदेखि त्यो सिङ्गो पार्टीले त विशेष महाधिवेशनले त्यो संस्कार लाई मा केही न केही विखण्डन त ल्याइदियो। त्यो त्यसले गर्दाखेरि जुन ठूलो जमात चाहिँ कता कता एकाएक त्यो विस्थापित भएको महसुस गरिराख्यो। त्यस कारणले यो छटपटाहट मलाई लाग्छ हाम्रो ठाउँ के छ, ठिक छ, नयाँ पुस्ताको साथीहरू आए, उनीहरूले चाहिँ नेतृत्व लिए, केन्द्रीय समितिमा उनीहरू बसे, नेतृत्वमा उनीहरू बसे, ठिक छ। त हाम्रो पार्टीमा नेपाली काङ्ग्रेस पार्टीमा ल चुनाव लड्दाखेरि त ठिक छ, हामी चुनावमा कोटी गर्दैसम्म चुनाव पनि लड्छौँ, तर चुनाव त सधैँ जितिँदैन, त पार्टीमा त ठाउँ हुनु पर्यो नि, हामी कहाँनिर त अब हामी हिजो त्यसै दाई भइसकेका मान्छे हौ, त हामीलाई ठाउँ खोइ भनेर एक खालको छटपटाहट हो। त्यो छटपटाहट यो सङ्गठित रूपमा इतर पक्षको नाममा सङ्गठित रूपमा त्यो छटपटाहट व्यक्त भएको देख्छु म। त्यसका लागि चाहिँ यो छटपटाहटलाई मेरो आफ्नो दिशामा हेर्दाखेरि चाहिँ मेरो आफ्नो ठाउँबाट हेर्दा नेपाली काङ्ग्रेसको अहिलेको सभापति गगन थापाजीले नै सम्बोधन गरिदिनुपर्छ केही न केही।
3: तर अहिलेको अवस्थामा हेर्नु भने शेर बहादुर देउवाले अहिलेको यो अब 14 महाधिवेशनबाट 15 महाधिवेशन गराएर विदा लिने त पूर्व संकेत गर्नुभएको थियो। तर अब एउटा कुरा के भयो भने 15 महाधिवेशन देउवाकी नेतृत्वमा घोषणा गर्नुभयो उहाँहरूले। अर्को कुरा, देउवाले पनि म हिन्दू हुँ हिन्दू हुँ हिन्दू हुँ भनेर भन्नुको चाहिँ तात्पर्य चाहिँ के होला?
4: अब यहाँ यो चाहिँ अरू यो नयाँ डेभलपमेन्ट चाहिँ मलाई एकदमै नयाँ लागेको कुरा चाहिँ यो के अरे हिन्दूको कुरा आयो। अब त्यति उहाँले हिन्दू मात्रै भन्नुभयो, त्यसको व्याख्या धेरै गर्नुभएको छैन। तर यो हिन्दुत्वको जुन प्रकरण आयो, 5-6 महिना विदेश बसेर अनि आएर हिन्दू हिन्दूको कुरा रटन लगाउनु, अरू राजनीतिक सन्देश खासै धेरै प्रवाह नगर्नु, हिन्दूको कुरा लगाउनुमा चाहिँ अब यो कसैले सिकाएको अथवा कुनै बाध्यता परेको अथवा कुनै आकांक्षा केही आश कसैले देखाएको कुरो हो कि जस्तो लागिराखेको छ, नत्र भने यो बेमौसमी बाजा शेरबहादुर देउवा जस्तो सिजन पोलिटिसियनले राजनीति राम्रोसँग बुझेको यो देश बुझेको मान्छेले त्यो नगर्नुपर्ने मलाई लाग्छ। उहाँको केही बाध्यता छन् कि के बाध्यता परेर उहाँले त्यो कसैलाई केही सन्देश दिएर खोज्नु भएको हो कि भन्ने म थाल्दैछु। त्यो भोलि पर्सिका दिनमा आगामी दिनमाहरू स्पष्ट होला। तर यो बेमौसमी बाजा हो, यो देश सबै धर्मको हो, राणाकालमा पनि कोही हिन्दू देश थिएनै हो, पछि पनि राजाहरूकै पालामा पनि यो छोटो अवधि मात्रै संविधानमा हिन्दू लेखेर बस्या हो, नभएदेखि यो सब त सबैको देशो र बुद्धको उत्पत्ति नेपालमा भएको छ, बौद्ध धर्महरूको अभ्यास यत्रो भएको छ, किराँत धर्म को मौलिक स्वरूप यहाँ यही छ, त्यस्तो देशमा चाहिँ हिन्दू हिन्दू भनेर त्यो पनि एक खालको हिन्दुत्वको त्यो एकदमै कुनै परिभाषा नभएको त्यस्तो धर्मको कुरा गर्नु भने त्यो राजनीतिक कुरा मात्रै हो।
3: तर कसैले पनि यसलाई सफ्ट मानेनन्, फेरि अब देउबाले म हिन्दू हिन्दू हिन्दू भन्दै गर्दा कसैले पनि होइन त्यो
4: चाहिँ सहज मान्ने कुरै होइन, यो असहज कुरा हो, यो राजनीतिक यसमा के राजनीति छ त्यो त्यो मैले बुझिसकेका छैन, भोलिका आगामी दिनमा खुल्दै
3: जान्छ।
4: तपाईँले पन्ध्रौं महाधिवेशनको जुन कुरा गर्नुभएको छ यो सबै काङ्ग्रेसको राजनीतिलाई सम्हालेर काङ्ग्रेसप्रति आस्थावानहरू काङ्ग्रेसलाई माया गर्नेहरू काङ्ग्रेसका शुभेच्छुकहरू सबैको भावनालाई समेटेर अगाडि बढ्ने काम चाहिँ सभापति गौरव थापाको दायित्व हो, उहाँले गर्नुपर्छ, उहाँले गर्न पनि सक्नुहुन्छ र यो सबै अरू छटपटार धेरैले चाहिँ गगनजीले हामीलाई पनि हेरिदिनु पर्यो, हामी के त हामी टुरा भयो हाम्रो केही पनि ठाउँ भएन भन्ने खालको त्यो छ, उहाँहरूलाई उहाँहरूले चाहिँ नि उहाँहरूको हैसियत अनुसारको आश्वस्त पार्दै ठिक छ अब भोलि दाईहरूलाई के चाहिन्छ मानमन्दिर त चाहिने होला होइन अथवा के गर्नुपर्ने हुन्छ त्यसरी व्यवस्थापन गर्दै सबैलाई समेटेर जानुपर्ने काम चाहिँ गगनजीको हो, उहाँ नै जानुहुन्छ टेक्निकल्ली, अरूहरूले महाधिवेशन यी सबै कुराहरू गरे पनि अन्तत राजनीतिक दायित्व र राजनीतिक जिम्मेवारी राजनीतिक विजय त्यो त फेरि गगनजीकै हो।
3: अब एउटा कुरा नि अहिले सरकार के भइरहेको छ, यहाँ त प्रेस काउन्सिलको पूर्व उपाध्यक्षको हैसियतले किशोर श्रेष्ठको पक्राउप्रति चाहिँ विभिन्न किसिमका टिप्पणीहरू आएका छन्, हत्कडी लाएर हिजो मात्रै बाहिर सार्वजनिक गरिएका तस्विरहरू पनि आएका थिए भन्दा सरकारका गतिविधिहरू र प्रेस स्वतन्त्रताप्रति सरकारले चालेका कदमहरूलाई कसरी हेरिरहनु भएको छ?
4: म यो धेरै कुराहरूमा चाहिँ यो यो पाटोमा अब सरकारतिर जानुभयो भने चाहिँ गत साल भदौ 23 गतेको निरन्तरता म देखिराखेको छु, त्यो निरन्तरताबाट हामी बाहिर निस्केका छैनौँ, कुनै दिन हामी बाहिर निस्केछौँ भने ल अब त्यो 23 भदौ 23 24 चक्रबाट हामी बाहिर निस्क्यौँ भनेर भनौँ ल हामी त्यही चक्रभित्र छौँ। सर्वोच्च अदालतले नेपाली काङ्ग्रेसको मुद्दा दोहोऱ्याएर हेर्ने निशा दिने कुरा पनि मलाई त्यही भित्र नै लागिराखेको छ, भलै भोलि परिणाम त्यही अनुसार आउनुपर्छ भन्ने जरुरत छैन, किनभने एउटाले दिन्छ त्यहाँ जुडिसियरी सिस्टम त छ, सिस्टमले काम गर्छ र सही बाटोमा आउन पनि सक्छन् धेरै कुराहरू। यो अहिले किशोर श्रेष्ठ प्रेसमाथिको यो जम्मै कुरा छ यो तर्साउनको लागि, अब जुन केसहरूमा जे मुद्दाहरू छन् त्यसका लागि ती कुन खालको प्रकृतिका मुद्दा हुन् त्यसमा नेपालमा के कस्ता अभ्यास हिजो भइसकेका छन्, कानुनी अभ्यास के छन्, न्यायिक अभ्यास के छन् सबैलाई थाहा छ, प्रेस काउन्सिल त्यही भक्त छ, यही सरकारले चाहिँ त्यहाँ अध्यक्ष पनि नियुक्ति गरेर राखेको छ होइन, बजेट छुट्याएर राखिरहेको छ, त्यसको भूमिका कहाँ रहेको छ, त यो सबै कुरामा मलाई के लाग्छ भनेदेखि तपाईँले जुन किशोरको प्रसङ्ग उठाउनुभयो यो त्यतिखेरदेखिको यो कसैले बदलाको भावनाले किशोरजीसँग काम गरिराखेका छ, किशोरजीले प्रकाशित गरेको समाचारबाट जसलाई पीर मर्का पर्यो त्यसलाई बहानाको रूपमा प्रयोग गरियो, हुनसक्छ भोलि उहाँ चाहिँ हेरेको हेरै त्यो पीडितले न्याय पाउने कुरा पन्छेको पन्छे गएर किशोरजीको यो केसले अर्कै रूप लिने अथवा किशोरजीलाई अर्कै किसिमले दण्डित गर्ने अरू नै कुराहरू त्यसले बाहिर अगाडि ल्याउँदै जाने यो पनि हुनसक्छ, त्यस कारणले मैले संक्षेपमा यति भने यो भदौ 23-24 निरन्तरता हो, त्यो उहाँहरूले अब के बदला लिनु छ के चुकाउनु पर्नेछ त्यो गर्दै हुनुहुन्छ, उहाँहरू बिस्तारै हामीले थाहा पाउँदै उहाँहरू एक्सपोज हुँदै जानुहोला भन्ने लाग्छ।
3: सरकारको अहिलेको कार्य दिशा वा सरकारले भनेको चाहिँ हामी चाहिँ एकदम स्ट्रेट बाटोमा गन्तव्यमा पुगेर रोकिन्छ भन्ने प्रधानमन्त्रीको भनाइ, यी समग्रतालाई हेर्दाखेरि र अहिलेको यो समाज र अहिले देखिरहेको दृश्यहरूलाई चाहिँ कसरी विश्लेषण गर्नुहुन्छ?
4: होइन, उहाँको गन्तव्य हामीले थाहा नपाएर सबैभन्दा ठुलो अन्यले उहाँहरूको गन्तव्य थाहा भएको थियो होइन, जलाएका अदालतका भवन त बनाएका छैनन्, जलाएका सिंहदरा त मन्त्रालयका भवनहरू बनाएका छैनन् होइन, र अब जुन किसिमले चाहिँ मिडियामाथि एट्याक गरेको छ, सूचनाको संकलनको लागि जुन किसिमले चाहिँ बन्देज लगाइएको छ, पत्रकारहरूलाई चारैतिरबाट एक किसिमले चाहिँ सञ्चार माध्यमहरूलाई घेराबन्दी जस्तो परिस्थिति जुन पारिदिएको छ, सूचना नै प्रभाव नहुने र उहाँहरूले जे भन्नुभयो त्यही मात्रै सत्य हुने जुन काम गरिराख्नु भएको छ, त्यसले गर्दा उहाँहरूको गन्तव्य कहाँ हो भन्ने कुरो नै स्पष्ट भइरहेको छैन र डरलाग्दो पाटो पनि त्यहीँनिर देख्छु म।
3: हस्, यहाँको महत्वपूर्ण समय र संवादका लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। नमस्कार। आज श्रोता उहाँ हुनुहुन्थ्यो वरिष्ठ पत्रकार तथा राजनीतिक विश्लेषक राजेन्द्र दाहाल। अहिलेका लागि नेपाली बहसको समय सकिएको छ। खेमबम बिदा चाहन्छु। नमस्कार।

0: आमा एक गिलास दही खाम न, साह्रै गर्मी भयो।
1: आमा मलाई दुध है।
0: होइन आमा, हाम्रो दुध दही किन यति मिठो हुन्छ?
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
0: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाइ रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन
1: जिल्ला।
0: आमा एक गिलास दही खाम न,
3: स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट भरतपुर 10 दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसोक।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो
1: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना
2: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
1: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0564909959 9855506359 र 9855607359।
3: ए लौ न लौ लौ चट्याङ पर्ने आटो सबैजना यता आऊ त यता यो ठुलो रुखको फेदमा बसौ।
4: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
5: हो र
4: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
5: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
4: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
5: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
4: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
6: नेपाल सरकार विज्ञापन बोर्ड
7: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना

0: अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणको लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
1: हेर्नु न नानीको बाबा, कोठामा छोरी रुँदै बसेकी छ। विवाहको समय पनि नजिकै आइसक्यो, के कुरामा चित्त बुझिन पनि।
2: नानी के भयो, किन रोएको? विवाहको समय पनि नजिकै आइसक्यो, तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ। के कुराको चित्त बुझेन छोरी?
3: हेर्नु न बाबा, विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त?
2: ल छोरी, के गर्ने त, कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो?
3: बाबा, हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि।
2: ए छोरी, भइहाल्छ नि, तिम्रो इच्छा नै हाम्रो इच्छा हो। तिमी ढुक्क भएर बस, तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि। हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन, फ्ल्याक्स प्रिन्ट, कप प्रिन्ट, टी शर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ। मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदनगर टाउन, चितवन।
3: सम्पर्क नम्बर 98 4582997,
1: 98 5501097।
4: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
5: रेडियो साइलेंस 89.8 MHz। तपाईँ हाम्रो अटुट साइलेंस।
6: के हो दाई,
7: भोलि तल त्यो गजुरी बिहेमा जे नभएका दिदी बहिनी पनि आउँदैछन् रे।
6: ए हो र दाई, जानुपर्छ। तर दाई कसरी थाहा पाउनु भयो कुरा?
7: गोपी सूत्रबाट।
6: ए दाई।

0: आमा
1: ओहो ल मेरा छोराहरूले त बुहारी पो लिएर आएछन् त लौ भित्रै आऊ

0: Wow.
1: ओइ मिस तामाङ निरे नि सबै तामाङहरू
0: हो र
2: हो र
0: उसलाई त भरे म पटाउँछु
2: पट्टा पट्टै हो तपाईँ
0: ओइ त हेल्प गर न

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाईं हाम्रो अटुट साइनो।
1: प्रिय सहयोद्धा कमरेडहरू, क्रान्तिकारी अभिवादन। क्रान्तिको यो महान अभियानमा हामीले दुश्मनका किल्लाहरूमा धावा बोल्दै विजयको झण्डा फहराएका छौ। यसै सिलसिलामा यही मिति 2060 चैत्र 5 गते म्याग्दीमा रहेको दुश्मनको किल्लामा धावा बोल्नेछौ र दलाल पुँजीवादका अवशेषलाई परास्त गर्नेछौ। त्यसको लागि तयारी अवस्थामा रहन सम्पूर्ण कमरेडहरूलाई आदेश दिन्छु।

सूचना संगीत र मनोरञ्जनको अटुसाहिनो यो हो पश्चिम चितवनको आवाज सामुदायिक रेडियो साहिनो साहिनो साहिनो 89.8 मेगाहर्ट्ज

0: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.1 MHz।
1: साहिनो समय सूचक अहिले साँझको 5 बज्यो 8:05 PM।

0: अब चलाउनुहोस् इन्टरनेट र टिभी सँगै युट्युब एकै साथ सजिलैसँग डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइपिएस बाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 प्लास्टिक टेक छोयो कि चल्यो
1: अफिस आउन जान साह्रै गाह्रो भयो एउटा साधन लिउ कि भनेको विश्वासिलो र भरपर्दो ठाउँ कहाँ होला
2: लिन्छु मात्र होइन भटभटे रिकन्डिसन एन्ड ओक्सबाट लिइहाल न मैले त त्यहीँबाट लिएको अहिलेसम्म राम्रै चलिरहेछ
1: ए हो र म पनि त्यहीँ जानु पर्यो भाइले पनि बाइक सर्भिसिङ गर्ने भन्दै थियो एउटै ठाउँमा हुने भयो
3: हामी कहाँ विभिन्न कम्पनीका मोटरसाइकलहरू मर्मत गरिनुको साथै सुपथ मूल्यमा पार्ट्सहरू र पुराना मोटरसाइकलहरू किनबेच पनि गरिन्छ
1: प्राइटर अमित परसाई भटभटे रिकन्डिसन एन्ड वर्कसप भरतपुर 18 चनौलीबाट भीमनगर जाने बाटो मोबाइल 9855082751
4: ए लौ न लौ लौ चट्याङ पर्न आटो सबै जाने यता आउ त यता यो ठुलो रुखको फेदमा बसौ
5: हुन्न हुन्न चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन त्यहाँ त झन् जोखिम हुन्छ
6: हो
5: नि चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन फ्रिज कम्प्युटर वासिङ मेसिन माइक्रो ओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ
6: चट्याङ पर्ने जोखिम कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न
5: धेरै जस्तो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतया दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ
7: नेपाल सरकार विज्ञापन बोर्ड
8: होइन ए दिदी कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर
1: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा
8: हे दिदी त्यसै म तपाईँलाई जिस्काउँछु त ल यता सुन्नुहोस् हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि ल हेर्नुहोस् त मैले नि पुरानो मोबाइल लिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको अनि अर्को कुरा नि दिदी नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन मोबाइल कभर मोबाइल ग्लास लगभग 1200-1500 पर्ने मोबाइल एक्सेसोरिज उपहार स्वरूप पाइन्छ नि साथै घडी मोबाइलका चार्जर कभर ग्लास इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ
1: ए हो र त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु हजुर विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस भरतपुर बीच चनौली चौतारा आडैमा प्रोप्राइटर कृष्ण न्यौपाने मोबाइल 9845009486
9: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ
1: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप कम्प्युटर फोटोकपी प्रिन्टर सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर भरतपुर बीच चनौली बजार चितवन प्रोप्राइटर लोकनाथ लामिछाने मोबाइल 9855052454 9855020454 इमेल lok.logic2@gmail.com
9: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम इन्टरकम एन्ड एटेन्डेन्ट साथै एएमसीमा पनि काम गरिन्छ लोजिक कम्प्युटर अ कम्प्लिट आइटी सोल्युसन
10: हेर्नु न नानीको बाबा कोठामा छोरी रुँदै बसेकी छ विवाहको समय पनि नजिकै आइसक्यो के कुरामा चित्त बुझिन पनि
11: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझिन छोरी
12: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
11: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
12: बाबा हाम्रै पश्चिम स्टोनको साधनगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि
11: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ
13: मिरर फोटो एन्ड भिडियोग्राफी, भरतपुर महानगरपालिका, वडा नम्बर 19, शारदानगर टाउन, चितवन।
14: सम्पर्क नम्बर 9845082997,
15: 9855010997।
16: नसर्ने रोग रोकथाम तथा नियन्त्रणका उपायहरू: धूम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन नगर्ने, क्यान्सर, मुटु रोग, दीर्घ श्वास प्रश्वास अवरोध सम्बन्धी रोग, मधुमेह हुने सम्भावना बढाउने प्रमुख कारक तत्व चुरोट, बिडी, गुटका, खैनी, ई सिगरेट, हुक्का जस्ता सुर्तीजन्य पदार्थको सेवन नै हो। अरूले गरेको धूम्रपानको धुवाले धूम्रपान नगर्ने व्यक्तिको स्वास्थ्यमा पनि खराब असर गर्छ। धूम्रपान गर्ने व्यक्तिलाई हृदयघातको लगभग 3 गुणा बढी हुन्छ।
17: मदिराको सेवन नगर्ने, रक्सी, बियर, वाइन, जाँड जस्ता मदिराको सेवन गर्दा हृदयघात, कलेजो सम्बन्धी रोग, पेट वा आन्द्रामा घाउ हुने, क्यान्सर र मानसिक असन्तुलन जस्ता समस्याहरू हुन सक्छन्। मदिराको सेवनले घरेलु हिंसा, अपराध र दुर्घटनालाई बढाउँछ।
16: शारीरिक रूपमा सक्रिय रहने, योग गर्ने, हिडुल गर्ने, दौड़ने, साइकल चलाउने, पौडी खेल्ने आदि पसिना आउने गरी कम से कम 30 मिनट नियमित रूपमा व्यायाम गर्नु।
18: रेडियो साइनो 89.8 मेगाहर्ज, तपाईँ हाम्रो अटुट साइनो।

0: रेडियो साइनो 89.8 मेगाहर्ज तपाई हाम्रो अटुट साइनो।
1: आमाले मिठो खाना दिनुहुन्छ अनि बाबाले चाख्मा लिनुहुन्छ।

0: Thank you.
1: तपाई अहिले सुन्दै हुनुहुन्छ रेडियो साइनस 89.8 मेगाहर्ट्ज।

यति बेला बेलुकीको 7:30 बज्यो। अब तपाईँले सुन्न सक्नुहुनेछ रेडियो साहिनोबाट साझा खबर।

0: स्वास्थ्यको नमस्कार साझा खबर देशभरिका सामुदायिक रेडियो सियाजनको फेसबुक पेज र युट्युब सियाजन च्यानलबाट पनि सुन्न सकिन्छ। भदौ 10 मा प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने, संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारको आनाकानी, सांसदका प्रश्नमा 3 दिनभित्र जवाफ दिन प्रधानमन्त्रीलाई सभामुखको रिली,
1: मान्य सदस्यहरूले लामो समयदेखि पनि सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यानकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59, 60 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाब दिन म सम्माननीय प्रधानमन्त्रीलाई निर्देश गर्दछु।
0: खानी तथा खनिज पदार्थ विधेयक संसदमा अघि बढ़ियो, संशोधनका लागि 72 घण्टा समय, संसद बैठकमा अनुपस्थित हुने र अनिवार्य निवेदन दिनुपर्ने रासोपाको नयाँ नियम, उम्मेद्वार स्थानीय क्याण्डिडेट क्लब समेत संचालन,
2: जो कोही बिना कारण आफ्नो मर्जीले उम्मेद्वार पठाउने हो भनेर जनकले जाँदा केन्द्र उम्मेद्वारी उपहार दिनुभएको छ त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गराए।
0: लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, कोशी सरकारमा नेकपा सहभागी भएसँग मन्त्री परिषदले पायो पूर्णता, बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू, मनसून अझै 14 दिन सक्रिय रहने, बाढ़ी पहिरोको जोखिम कायम,
3: मनसूनको अवधि अब 1 महिना 14 दिन मनसूनको अवधि बाँकी छ भनेर
0: र तेह्रथुमको छथर गाउँपालिकामा 7 गाउँपालिका अध्यक्ष पुरूष भलिबल प्रतियोगिता हुँदै 10 टोलीको सहभागिता हुने।
4: हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: संसदले सांसदका प्रश्नको जवाफ प्रधानमन्त्रीले दिने संसदीय उत्तरदायित्व र जनताप्रतिको प्रत्यक्ष जवाबदेहिताको महत्वपूर्ण आधार हो। यसले सरकारका नीति निर्णय र काम कार्यवाहीबारे प्रधानमन्त्रीलाई संसद सामु उत्तरदायी बनाउँछ। तर विषयगत र प्राविधिक प्रश्नमा सम्बन्धित मन्त्रीले स्पष्ट र तथ्यपूर्वक जवाब दिने अभ्यासलाई पनि प्रभावकारी बनाउनुपर्छ। प्रधानमन्त्री र मन्त्री दुवैको जिम्मेवारी स्पष्ट हुने यस्तो अभ्यासले संसदको गरिमा र लोकतान्त्रिक जवाबदेहिता थप बलियो बनाउँछ। देशभर वर्षायाम अर्थात मनसून अझै 14 दिन सक्रिय रहने भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले सो अवधिमा अझै पनि विपदको जोखिम उच्च रहेको भन्दै सतर्कता अपनाउन आग्रह गरेको छ। नेपालमा यस वर्षको मनसून औसतभन्दा फरक ढाँचामा सक्रिय भइरहेकाले बाँकी अवधिमा पनि भारी वर्षा र विपदको जोखिम कायम रहेको प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले बताउनुभयो।
3: मनसूनको अवधि बाँकी छ भनेर एक महिना 14 दिन छ, अब काउन्टडाउनमा जानुपर्ने किनभने प्रत्येक दिन मनसून चाहिँ अब कुनै बेला सक्रिय हुने कुनै बेला निष्क्रिय हुने, यसपालिको जुन एलिनोको इम्प्याक्ट भनेको अब समुद्रको सतहमा आएको जुन तापक्रममा आएको परिवर्तन छ त्यो परिवर्तनले गर्दाखेरि चाहिँ जलबाष्पित वायु जसरी नेपालमा एकदमै ठूलो जलबाष्पित वायु आयो भनेपछि त्यसपछि स्थानीय वायुसँग पनि त्यही खालको चाहिँ अन्तर्क्रिया गर्छ भने इन्फ्याक्सन गर्छ र पानी पनि अब गत वर्षको जस्तो औषधभन्दा बढी परेको अवस्था त्यो जीवनको सन्दर्भ हेर्ने भनेपछि हामी नेपालमा औषध हुना कति भन्ने कुरा आउन सक्ला, ओभरअलमा 53% वर्षा भएको छ।
0: प्राधिकरणका अनुसार यस वर्ष मनसूनको वर्षा देशभर समान रूपमा भएको छैन, मध्य पहाड़ी क्षेत्रमा कतिपय स्थानमा खण्डवृष्टिका कारण ठूलो जनधनको क्षति भएको छ भने मध्य क्षेत्रमा औसतभन्दा निकै कम वर्षा भएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले दशैं तिहारको आसपासमा समेत वर्षा हुन सक्ने सम्भावना रहने बताएको छ। प्रतिनिधि सभाका सभामुख दोलप्रसाद आर्यले सांसद दैय गोपाल शर्मा र अशिका तामाङले उठाएका प्रश्नमा उठाएका विषयमा तीन दिन जवाब दिन रूलिङ गर्नुभएको छ। सांसदहरूले उठाइएका प्रश्नको व्यवस्था गरेको भन्दै विपक्षी र सत्तापक्षी सांसदहरूले समेत सदनमा उभिएर विरोध जनाएपछि सभामुखले प्रधानमन्त्री र सम्बन्धित मन्त्रालयहरूलाई जवाब दिन निर्देशन दिनुभएको हो। राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाकी सांसद आशिका तामाङले कमोडियामा 37 दिन अघि निधन भएका दार्जीलिङका सन्तोष राईको शव नेपाल ल्याउन सरकारले चासो नदिएको भन्दै उभिएर विरोध जनाउनु भएको थियो। बैठकमा नेपाली कम्युनिष्ट पार्टीका सांसद गोपाल शर्माले रूकुम पश्चिम जाजरकोट र सोलनका भूकम्प प्रभावित हरेकको समस्यामा सरकार जिम्मेवार नबनेको भन्दै उभिएर विरोध जनाउनु भएको थियो। सोही विषयमा सभामुखले रूलिङ गर्नुभएको हो।
1: मान्य सदस्यहरूले लामो समयदेखि प्रतिनिधि सभा नियमावली 2083 नियम 56 बमोजिम प्रधानमन्त्री वा प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्नोत्तरको माग गर्दै गरिरहनु भएको विरोधप्रति मेरो ध्यान आकर्षण भएकै छ। यसै सन्दर्भमा प्रतिनिधि सभाको बैठकमा उपस्थित भई नियमावलीको नियम 56, 57, 58, 59 र 60 बमोजिम माननीय सदस्यहरूको प्रश्नको जवाब दिन म सम्माननीय प्रधानमन्त्री निर्देश
0: गर्दछ। यसरी भदौ 10 गते बस्ने प्रतिनिधि सभा बैठकमा प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख देवप्रसाद आचार्यले आजको बैठकमा प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम भदौ 10 गतेलाई तय भएको बताउनुभयो। प्रतिनिधि सभाको नियमावलीमा प्रधानमन्त्री तथा मन्त्रीहरूसँगको प्रश्नोत्तर सम्बन्धी व्यवस्था छ। नियमावलीको व्यवस्था अनुसार प्रधानमन्त्री वा उहाँको कार्यक्षेत्रसँग सम्बन्धित महत्वपूर्ण विषयमा प्रश्न सोध्न सभामुखले प्रत्येक महिनाको पहिलो हप्ताको एक दिन बैठकको पहिलो एक घण्टा निर्धारण गर्ने उल्लेख गरेको छ। प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तरका लागि संघीय संसदमा प्रतिनिधित्व गर्ने एक दलको कम्तीमा एक सांसदको प्रश्न हुनेछ। बाँकी प्रश्नको हकमा सभाबाट हुने प्रतिनिधित्वको आधारमा हुन आउने संख्या बमोजिम बढ़ीमा 15 प्रश्न सोध्न सकिनेछ। यसअघि प्रधानमन्त्रीले संसदमा जवाब दिनुपर्ने भन्दै विपक्षीले माग राख्दै आएका थिए। प्रतिनिधि सभा बैठकमा खानी तथा खनिज पदार्थ विधेयक अगाडि बढ़ेको छ। गत साउन 26 गते प्रतिनिधि सभामा गण प्रयाग संख्या नपुगेर अड्किएको विधेयक आज बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख देवप्रसाद आचार्यले विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्तावलाई निरर्थ प्रस्तुत गर्नुभयो। जसलाई सभाले स्वीकृत गरेको हो योसँगै विधेयकमाथि संशोधन प्रस्ताव गर्न सांसदहरूका लागि 72 घण्टा समय दिइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी राकपाले स्थानीय तह निर्वाचनका उम्मेद्वार छनौट गर्न क्याण्डिडेट क्लब सञ्चालनमा ल्याएको छ। पार्टी सभापति रवि लामिछानेले आज क्लबको घोषणा गर्दै उम्मेद्वार बन्न चाहने व्यक्तिको कानूनी आर्थिक सामाजिक पारिवारिक र राजनीतिक अवस्था मूल्याङ्कन गरेर योग्य उम्मेद्वार छनौट गरिने बताउनुभयो।
2: कसैले पनि कोठामा बसेर कोठामा बसेर सभामा बसेर कहीँ पनि बसेर जे कोहीलाई बिना आधार बिना कारण बिना निर्णय आफ्नो मर्जीले उम्मेद्वार तपाईँ नै हो भनेर जसले जाँदा त्यसरी उम्मेदवारी हाम्रो तर्फमा बेच्नु भएको छ भनौँ न त्यो पैसाको लेनदेनको बेचाइलाई होइन तपाईँभन्दा बेच्नु भएको छ दिनुभएको छ उपहार दिनुभएको छ त्यो सबै यही क्षणबाट खारेज भएको जानकारी गर्न चाहन्छु। यु आर बिङ अ मेम्बर अफ क्यान्डिडेट क्लब तपाईँ उम्मेद्वार भन्न सक्नुहुन्छ।
0: क्लब मार्फत शुरूमा गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष उडा अध्यक्ष र सदस्यका आकांक्षीको आवेदन दिइनेछ। उम्मेद्वार बन्न चाहनेले रासोपाको मोबाइल एप मार्फत आजदेखि आवेदन दिन सक्ने व्यवस्था गरिएको छ। सभापति लामिछानेले पार्टीमा योग्य नेतृत्व छनौट गर्न मेरिटोक्रेसी कायम गर्ने उद्देश्यले क्याण्डिडेट क्लबसँगै लिडरशिप एकेडेमीको अवधारणा अघि सारिएको बताउनुभयो। यसैबीच राष्ट्रिय स्वतन्त्र पार्टी रासोपाले संसद बैठकमा अनुपस्थित हुने सांसदलाई अनिवार्य निवेदन दिनुपर्ने व्यवस्था गरेको छ। संसदमा उपस्थित हुन नसक्दा वा उपस्थित भएर संसद बैठक छोड्नुपर्ने लगायतका चारवटा विकल्पको अवस्थामा संसद बैठकलाई थप व्यवस्थित र प्रभावकारी बनाउने उद्देश्यले रासोपा सांसदहरूले फारम भर्नुपर्नेछ। बहुमत प्राप्त पार्टीकी सांसद संसदमा उपस्थिति नभइएको भन्ने गुनासो बढेपछि रासोपाले यस्तो व्यवस्था गरेको हो। अब संसद बैठकमा पूर्व उपस्थित हुन नसक्ने बैठकमा 30 मिनट भन्दा ढिलो उपस्थित हुने उपस्थित भएर बैठक बीचमा छाड्नुपर्ने र बैठकको बीचमा बाहिर गएर फर्किनुपर्ने अवस्था भएमा उक्त फारम भर्नुपर्ने व्यवस्था मिलाइएको हो।

0: विश्वासको मत प्राप्त गरेको घोषणा सभामुख तुला राम घरतमगरले जानकारी दिनुभयो।
1: माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यले आफूमाथि प्रदेश सभाको विश्वास छ भने पेश गर्नुभएको प्रस्तावको पक्ष अर्थात हुन्छ भन्ने पक्षमा 45 मत र प्रस्तावको विपक्ष अर्थात हुन्न भन्ने पक्षमा जम्मा 26 मत परेको छ। मान्य सदस्यहरू प्रस्तावको पक्ष अर्थात हुन्छ भन्ने पक्षमा जम्मा 45 मत परेको र सो मत लुम्बिनी प्रदेश सभामा हाल कायम रहेको कुल सदस्य संख्या 83 जनाको बहुमत भएकोले माननीय मुख्यमन्त्री श्री चेतनारायण आचार्यले आफूमाथि प्रदेश सभाको विश्वास छ भने पेश गर्नुभएको प्रस्ताव बहुमतले स्वीकृत भएको घोषणा गर्दछु।
0: यसैबीच बागमती प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। मुख्यमन्त्री इन्द्र बहादुर बानीले राजीनामा दिएपछि प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नयाँ मुख्यमन्त्रीका लागि दावी पेश गर्न आह्वान गर्नुभएको हो। प्रदेश प्रमुखको कार्यालयले दुई भन्दा बढ़ी दलको समर्थनमा बहुमत जुटाउन सक्ने प्रदेश सभा सदस्यलाई पदौ 4 गते बिहिबार अभियान 4 बजेसम्म दावी पेश गर्न समय दिएको छ। बानी नेतृत्वको सरकारबाट नेकपा एमाले समर्थन फिर्ता लिएपछि सरकार अल्पमतमा परेको थियो। अब नयाँ सरकार बनाउन 53 प्रदेश सभा सदस्यको समर्थन आवश्यक पर्नेछ। उता नेकपा सरकारमा सहभागी भएसँगै कोशी प्रदेश सरकारले पूर्णता पाएको छ। नेकपा र नेकपा एमाले बीच प्रदेश सरकार सञ्चालनमा सहकार्य गर्ने सहमति अनुसार मुख्यमन्त्री हिक्मत कुमार कार्कीले सोमबार मन्त्री परिषद विस्तार गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार कोशी प्रदेशको मुख्यमन्त्री 11 सदस्य बनेको छ। ताजा खबरमा अब खेल खबर। तिरुपुर जिल्लाको छथर गाउँपालिकामा सातौं गाउँपालिका अध्यक्ष कप अन्तर्गत पुरूष फुटबल र अन्तरस्थानीय स्तरीय भलिबल प्रतियोगिता आयोजना हुने भएको छ। विगत 7 वर्षदेखि निरन्तर सञ्चालन हुँदै आएको अध्यक्ष कपलाई छतर गाउँपालिकाले खेलकुद क्षेत्रको विकाससँगै खेल पर्यटन प्रवर्धन गरी देशले आयोजना गर्दै आएको गाउँपालिकाका अध्यक्ष सन्तोष तिगेलाले जानकारी दिनुभयो। पदौरी पूर्णिमा मेलालाई खेलकुद तथा सांस्कृतिक कार्यक्रम सहित व्यवस्थित र भव्य बनाउने तयारी गरिएको छ। प्राकृतिक सौन्दर्यले भरिएको पातली पोखरी प्रचारको पर्खाईमा
2: दुई ठाउँ मूल छ यसको, यो दुईटा भित्तामा लुस्यौ र पल्लस्यौ, यो बाहिरबाट ल्याएको काहीँ पनि छैन, मूल यही छ यसको। अनि यहाँ चाहिँ पहिला देवीथान पनि थियो, अहिले पनि छ।
0: सम्भावना भएर पनि ओझेलमा संरक्षण र प्रचारको आवश्यकता, रिपोर्ट, विपदको जोखिम बढ़दै पूर्व तयारीमा प्रश्न लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो सागसब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जङ्क फुडको सेवन सकेसम्म कम गरौं।
3: हरेक बार खाना 4 भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटिन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
0: स्वस्थ बाल बालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
3: सामुदायिक सूचना नेटवर्क सीआईएन र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
4: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब पातली पोखरीको सुन्दरता र पर्यटनको सम्भावनाको प्रसंग। तेह्रथुमको लालीगुराँस नगरपालिका साथ लसुने फिर्केमा रहेको पातली पोखरी प्राकृतिक सौन्दर्य, धार्मिक आस्था र पर्यटनको प्रचुर सम्भावना बोकेका महत्वपूर्ण स्थल हुन्। हरियाली, वन, शान्त वातावरण र प्राकृतिक सम्पदाले भरिपूर्ण यी स्थान अझै स्थानीय बाहेक धेरैको पहुँचमा पुग्न सकेका छैनन्। संरक्षणका केही प्रयास भए पनि प्रभावकारी प्रचार प्रसारको अभावले यी क्षेत्र अझै ओझेल्नेछन्।
5: तेह्रथुमको लालीगुराँस नगरपालिका साथको हरियाली वनको बीचमा रहेको पातले पोखरी प्राकृतिक सुन्दर

0: ले भरिएको रमणीय स्थल हो। स्वच्छ वातावरण, हराभरा जंगल र पोखरीमा पाइने विभिन्न प्रजातिका माछाले यहाँ पुग्ने जो कोहीको मन लोभ्याउँछ। डाँडा काँडा, घना जंगल, शान्त वातावरण र मनोरम दृश्यले यस क्षेत्रलाई उत्कृष्ट पर्यटकीय गन्तव्य बन्ने आधार दिएको छ। लालीगुँरास नगरपालिका साथ फिर्केका स्थानीय सरोज श्रेष्ठ:
1: पानी चाहिँ खासमा यही जम्मा भएको पानी हो। यो दुई ठाउँ मूल छ यसको, यो दुईटा भित्तामा उल्लो छ, एउटा पल्लो छ। यो बाहिरबाट ल्याएको काहीँ पनि छैन, मूल यही छ यसको। अनि यहाँ चाहिँ पहिला देवीथान पनि थियो, अहिले पनि छ। त्यसले गर्दा यहाँ अलिकति माछा हालेको छ, यहाँ माछा कसैलाई फिसिङ गर्न एलाउड छैन। हामीले यो रहरले मात्रै उपभोक्ता समितिले लगाइरहेछ, त्यसले गर्दा यहाँ चाहिँ अलिकति धार्मिक क्षेत्रमा पनि राम्रो छ यसमा।
0: स्थानीय ज्येष्ठ नागरिक खड्का बहादुर खड्काका अनुसार विगतमा पोखरी वरिपरि प्रशस्त मात्रामा पातलेका रूख रहेकाले यसको नाम पातले पोखरी रहन गएको हो। यो पोखरी स्थानीय इतिहास, संस्कृति र पहिचानसँग जोडिएको सम्पदा भएका कारण पनि पर्यटकीय गन्तव्यका रूपमा विकास गर्न सकिने उहाँ बताउनुहुन्छ।
2: पातले पोखरी त अलिक सिम थियो, अहिले हरिण त खर्चाले थियो, पछाडि खोल्छ थियो, पानी खुलेर गएको, त्यो खोलेर अनि पोखर भएको पातहरू पनि थिए। हामी त त्यही त थिए, तपाईँ गरिन राम्रो अनि त्यो रुखपात थियो नि, अहिले पातहरूले पातले थियो। हजुर, अरू रुखपात थियो नि, पहिला साल केही पनि थिएन, त्यो पहिला पात जाने गरी भएको हो। अगाडि केही पनि छैन थियो, अनि पानी अलि पानी थियो सुन्थ्यौँ, खोल्ने गर्दा अलिक पानी मिल्छ त्यहाँ ठन्डा फेरि अनि ठुलो भएको जमेर कसर खोज्यो बोलाउँदो थियो, अनि पानी त जम्मै थियो, त्यही भएर गयो भने त खुलाएर भनेको थियो।
0: नयाँ शहर आयोजना कार्यालयको 40 लाख आर्थिक सहयोगमा पातले पोखरीको विस्तार तथा व्यवस्थापनको काम सकिएको छ। आगामी दिनमा यहाँ खेलकुद गतिविधि सञ्चालन, होमस्टे विकास, पर्यटन मैत्री पूर्वाधार निर्माण तथा थप पर्यटन प्रवर्धनका कार्यक्रम अघि बढाइने योजना स्थानीय सरकारको छ। लालीगुँरास नगरपालिका सातका वाडा अध्यक्ष देवेन्द्र खड्का:
3: हाम्रो लालीगुँरास नगरपालिका वडा नम्बर 7 स्थित यो पर्यटकीय स्थल पातले पोखरी पिकनिक स्पोट, पहिला पहिला अब यो पोखरी संरक्षण, यो पूर्वाधार विकास नभइकन पनि विभिन्न ठाउँबाट मान्छेहरू चाहिँ पहिला चाहिँ बन्दा खाने अहिले पिकनिक भन्छौ चलन थियो, र अब अहिले देशै अब पर्यटनमा चाहिँ अब सासो दिइराखेको अवस्थामा लालीगुँरास नगरपालिकाले पनि पातले पोखरीलाई संरक्षण सम्वर्धन गर्नको लागि नयाँ सर आयोजना कार्यालयसँग चाहिँ समन्वय गरेर त्योभन्दा अगाडि नै पोखरी विस्तार व्यवस्थापन भएको थियो, र नयाँ सर आयोजना कार्यालयसँग जोडेर चाहिँ त्यो पिकनिक स्पोट शौचालयहरू निर्माण सम्पन्न भइसकेको छ, र बाह्रै महिना चाहिँ त्यसलाई पिकनिक स्पोट बनाउने र सम्भव भए चाहिँ त्यहाँ चाहिँ होमस्टेहरू पनि सञ्चालन गर्ने, विभिन्न खेलकुदका सामग्रीहरू पनि अब सञ्चालन गर्ने भन्ने उद्देश्य लिएको छ, र त्यसैमा हामी अहिलेको दिनमा पर्यटनलाई कसरी अगाडि बढाउने भनेर ती कार्यक्रमहरू गर्ने भनेर अगाडि बढाएको छ।
0: यो पोखरी संरक्षणका हालसम्म पोखरीको ड्याम, पोखरी वरिपरि तारजाली घेराबारा, पोखरीसम्म पुग्ने पैदल मार्ग, सड़क, चौतारो तथा विश्राम स्थल, पिकनिक स्पोट, पानीको निकास तथा कुलो व्यवस्थापन लगायत सार्वजनिक शौचालयको काम भएका छन्। तर स्थानीय सरकार, प्रदेश तथा संघीय सरकारसँगको सहकार्यमा आवश्यक पूर्वाधार निर्माण, वातावरण संरक्षण, पर्यटन मैत्री योजना, होमस्टे संचालन र प्रभावकारी प्रचार प्रसार हुन सके राम्रो हुने स्थानीयवासीको अपेक्षा छ। विकास गुरूङ, सीआईएन, सामुदायिक रेडियो रेडियो तिन्जुरे 103.8 मेगाहर्ज, बसन्तपुर 13 थुम।
4: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएमले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी र पहिरोको जोखिममा बझाङ पूर्व तयारी कति?
5: हाइवे नजिक भएर पनि दुईटा त्यो हाइवेमा त्यो पहिरो खसिरहेको छ, त्यसको पनि वास्ता गरिरहेको छैन अहिले। अनि हामीले बर्खा टाइम आयो भने चाहिँ माथिबाट पहिरो र तलबाट नदीले गर्दाखेरि बर्खामा निम्ला लाग्दैन।
4: झारी एक, जोखिम अनेक तर पूर्व तयारी कम भएको गुनासो, विपद जोखिम घटाउने बारे सरकारको पहल बारे विशेष कुराकानी लगायतका सामग्री बाँकी नै छन्। सीआईएमको साझा खबर सुन्दै गर्नुहोला।
6: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीहरू मात्रै बुझ्दछ,
7: तर के हामीले कहिले सोचेका छौँ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
6: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो, तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय भनिन्छ।
7: अभिभावकसँग खुला संवाद नहुने, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुने, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकिन रहेको छ।
6: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
7: छोराछोरीसँग साथी जस्तै संवाद गरौं। विगत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
6: बाल विभागको छोराछोरीको सपना जोगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण शोध केन्द्र उयासी सामुदायिक रेडियो उदयपुर सीआईएम। सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
7: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएम ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। वर्षा शुरू भएसँगै बझाङमा बाढ़ी र पहिरोको जोखिम बढ़ेको छ। लगातारको वर्षाले नदी तथा खोलामा पानीको बहाव बढ़दै जाँदा सड़क अवरूद्ध हुने, बस्ती जोखिममा पर्ने र जनजीवन प्रभावित हुने गरेको छ। विपदको जोखिम कम गर्न स्थानीय तहले हरेक वर्ष बजेट छुट्याउने गरेका छन्। तर विपद आइपर्दा प्रतिकार र राहत तथा पुनर्स्थापनाका लागि प्रभावकारी काम नभएको गुनासो स्थानीयवासीको हुने गरेको छ।
8: बझाङ जिल्लाका ग्रामीण सड़कहरू पहिरोका कारण अवरूद्ध हुँदा कतिपय ठाउँमा नागरिकले घण्टौं हिँड्नुपर्ने अवस्था आउने परेको छ। सड़क बन्द हुँदा बिरामी तथा गर्भवतीले समयमा उपचार नपाउने समस्या पनि दोहोरिँदै आएको छ। केदारसिंह गाउँपालिका वडा नम्बर 9 की धनकला बोहरा।
9: म अहिले बिरामी हुँदाखेरि आएको छु, हिँडेर आएको हुँ भन्ने बित्तिकै साधनहरू पनि पाइँदैन, बाटोघाटो पनि खासै सुविधा छैन। बर्खाको बेलामा पानी परेको बेला बाटो भत्किएको छ ठाउँ ठाउँमा। यसरी पनि हाम्रो सरकारले अहिले समस्याको समाधान गर्नु भने राम्रो हुन्थ्यो भन्ने लागेको छ मलाई।
8: विपद आएपछि मात्रै समस्या समाधानका लागि दोधोप गर्नुभन्दा विपद आउनु अघि नै त्यसको जोखिम कम गर्ने तयारी गर्नु स्थानीय तहको महत्वपूर्ण जिम्मेवारी हो। त्यसका लागि स्थानीय तहले विपद व्यवस्थापनका नाममा हरेक वर्ष बजेट छुट्याउने गरे पनि पर्याप्त नभएको गुनासो नागरिक स्तरबाट आउने गरेको छ। खप्तरसना गाउँपालिकाका विपद फोकल प्रथम महेश खत्री।
10: गाउँपालिकाले संकटसम्मका जोखिम पहिचान गरेको छ, बिहारे भन्छ, बिहारे रिपोर्ट तयार पारेको छ। त्यस्तै संकटसम्मता पूर्णता पहिचान सुयो पनि गरेको छ। त्यस्तै स्थानीय विपद तथा जनता उत्थान सुयोजना पनि तयार पारेको छ। लापा पनि तयार पारेको छ। गाउँपालिकाले डिजिटल विपद नक्सा पनि तयार पारेको छ। जनचाहिँ गाउँपालिकाको गीत योजना चाहिँ लाइट छ। त्यस्तै रोस्की र राहत सामग्रीहरू गोदाम घर छ र त्यसमा चाहिँ खोजी दर सामग्री र राहत सामग्रीहरू छ।
8: विपदको समयमा बजेट भन्दा पनि तत्काल परिचालन गर्न सकिने साधन र जनशक्ति अझ महत्वपूर्ण हुन्छ। बाढ़ीले सड़क बगायो वा पहिरोले बाटो कुट्यो भने सड़क खुलाउन तत्काल जनशक्ति र उपकरण आवश्यक पर्छ। घाइतेको उद्धारका लागि एम्बुलेन्स, स्ट्रेचर, डोरी, लाइफ ज्याकेट लगायतका सामग्रीको अवस्था के छ? 26 साथीखेरा गाउँपालिका अध्यक्ष वसन्त बहादुर चलाउने।
11: पहिलो कुरा गर्ने त विपद आउनुभन्दा पहिले नै पूर्व तयारीको विषयमा चाहिँ सम्भावित विपद हुने ठाउँहरूको जोखिम पहिचान गरी मान्छेलाई सचेत गराउने, त्यस्ता किसिमका सचेत गराउने, बस्ती उत्पादन गर्ने, सम्भावित जोखिममा टार्न के गर्न सकिन्छ भन्ने कुराकानी गर्ने प्लान बनाएको छौँ। त्यसपछि विपद आइसकेपछि त्यसको उद्धार गर्नुको निम्ति हामी चाहिँ सड़क खोलाउनुको निम्ति झमिगत छ भने अथवा घाइते त्यस्तो भएको लागि एम्बुलेन्सको अवस्था, स्ट्रेचरहरूको, डोरीहरू, लाइफ ज्याकेटहरू चाहिने सामग्रीहरू पालिकासँग पनि रहेको र
8: अचानक पहिरो गयो, सड़क बन्द भयो वा बस्तीमा बाढ़ी पस्यो भने उद्धार लगायतका प्रतिकारका काम जति सकिन्छ छिटो पुग्नुपर्ने माग स्थानीयवासीको छ। जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्नका लागि गरिएका पहलका बारेमा पनि स्थानीयवासी देखा पर्छन्। 26 पातिखेरा गाउँपालिकाका प्रकाश गिरी।
5: आयो नजिक भएर पनि दुईटा यत्रो आयो, मैले त्यो पहिरो खसिरहेको छ, त्यसको पनि वास्ता गरिरहेको छैन अहिले। अनि हामीले बर्खा फर्क आयो भने चाहिँ माथिबाट पहिरो र तलबाट नदीले गर्दाखेरि बर्खामा निन्द्रा लाग्दैन, अनि रातिमा हामीले सुरक्षित स्थान खोज्नुपर्ने हुन्छ। अहिलेसम्म कुनै पनि सरकारले केही वास्ता गरेको छैन।
8: बझाङ जिल्लामा 12 स्थानीय तह छन्। स्थानीय तहसँगै जिल्ला प्रशासन, सुरक्षा निकाय, स्वास्थ्य संस्था र अन्य सरकारवाला निकाय बीचको समन्वय पनि उत्तिकै महत्वपूर्ण हुन्छ। बझाङ जिल्ला प्रशासनसँग विपद पूर्व तयारी तथा प्रतिकार योजना छ। प्रमुख जिल्लाधिकारी मुकेश केसरी।
12: जिल्लामा कुनै किसिमको विपद चल्ने घटना भयो भने 2-3 टोल फ्री नम्बरमा फोन गरेर विपद गएर सूचना दिन पनि सक्ने व्यवस्था माथिबाटै भएको छ। विपदको समयमा कुनै किसिमको घटना नघटोस् भन्ने हिसाबले हामीले निरन्तर रूपमा समाचारहरू पनि संश्लेषण, जनचेतनामूलक सन्देश प्रवाह पनि गरिरहेको अवस्था छ। हामी जिल्ला विपद व्यवस्थापन समितिबाट त्यस जिल्लाका विभिन्न जोखिममुक्त स्थानहरूको अनुगमन पनि गरेका छौँ। जोखिममुक्त बस्तीहरूलाई स्थानमा सिद्धान्त कुरा पनि हामीले फलो गरेको छ। अनि अत्याधिक परिरहेको समयमा चाहिँ शिक्षा अनुसार हामीले सबै साधारणको आवागमन पनि रोकिरहेछ, भोलिन्टियरहरू पनि तयार भएको छैन। त्यो भोलिन्टियरहरूलाई केही समय अगाडि हामीले थाले पनि त्यहाँ स्थानीय तहमा पनि हामीले एकदमै सौम्य पनि गरेको छ।
8: भौगोलिक अवस्थाका कारण समग्र जिल्लामा नै मौसमजन्य विभिन्न प्रकृतिका जोखिम बझाङ्ग हुने गरेको छ। तर जिल्ला विपद व्यवस्थापन समितिका अनुसार जिल्लाको खुलारा गाउँपालिका, छब्बीस पातीभेरा गाउँपालिका, जयपृथ्वी नगरपालिका, केदारसिंह लगायतका स्थान बढ़ी जोखिममा रहेको निष्कर्षका साथ पूर्व तयारी र प्रतिकारको योजना बनाइएको छ। सुनिल मण्डेल, सीआईएन रेडियो खप्तडावाज, बझाङ।
4: वर्खासिङ्गी बझाङ लगायत नेपालका धेरै जिल्लामा बाढ़ी पहिरोको जोखिम बढ़ी पनि विपद आउनु अघि गरिनुपर्ने पूर्व तयारी अझ पर्याप्त देखिँदैन। स्थानीय तहले बजेट चुट्याए पनि उद्धारका लागि आवश्यक उपकरण, जनशक्ति र तत्काल परिचालनको अवस्था चुनौतीपूर्ण बनेको छ। यसबारे साथी नै प्रकाश चन्द्रले राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका सहायक प्रवक्ता रामबहादुर केसीसँग कुराकानी गर्नुभएको छ।
13: कार्यात्मक रूपमा पनि हामी फिल्डमा खटिराखेका छौँ। हाम्रा सबै उद्धार कर्मीहरूदेखि लिएर हाम्रो जति पनि स्रोत साधन छ त्यसलाई हामी म्याक्सिमम रूपमा चाहिँ परिश्रम गरिराखेका छौँ। र यसमा अर्को कुरा चाहिँ हामी ध्यान दिनुपर्ने के भने राज्यले मात्रै सहयोग गर्छ भन्ने होइन, हामी नागरिक पनि सचेत हुनुपर्ने हुन्छ। जसरी राज्यबाट आएका सूचनाहरू, पूर्वानुमानहरूलाई चाहिँ इमानदारीपूर्वक पालना गर्ने, राज्यले यो नगर अथवा यो गर्दाखेरि खतरा हुन सक्छ भनेको सन्दर्भमा त्यसलाई चाहिँ हामीले जिम्मेवारी पूर्ण तरिकाले पालना गरिदियौँ भने त्यसबाट हुने बन्धनको क्षतिमा न्यूनीकरण गर्न सकिन्छ। उदाहरणको लागि जस्तै हामी चाहिँ यात्रा गर्न आज त्यो सडकमा मानव मुनि नारायण सडकमा मानव जोखिम हुन सक्छ, त्यो यात्रा नगर्नु भनिसकेको छु, त्यो यात्रा गर्न भन्नु नागरिक होइन। म जस्तो जोखिम मै लिन्छु, म जसरी पनि यात्रा गर्छु भन्नुभयो भने त हामी त के गर्न सक्छौँ भन्दाखेरि हामी जसरी रोक्न गर्ने हुन्छ होइन। त्यो भएको हुनाले हजुरहरूले हामीलाई सहयोग गर्नुभयो भने हजुरहरूलाई पनि फाइदा हुन्छ, हामीलाई पनि तपाईँको चाहिँ राम्रो हुन्छ। त्यो भएको हुनाले नागरिकलाई सहयोग गर्ने भनेको नहिन्नु भनेको बाटोमा नहिँडिदिएर मात्रै हो कि, अथवा मौसम जन्य कुनै विपदको घटना कतै भयो अथवा केही त्यहाँ विपदका आइसकेको अवस्थामा सरकारलाई कसै गरी सहयोग गर्छ? एकदमै सरले भनेको एकदमै महत्वपूर्ण कुरा छ। एउटा त हामीले दिएका निर्देशनहरू अथवा हामीले दिएका सूचना अनुसार हजुरले चाहिँ त्यही अनुसारको व्यवहारहरू गरिदिनु भयो, त्यही अनुसार हजुरहरू सचेत भइदिनु भयो भने त्यो पनि एउटा सहयोग हो भने अर्को कहीँ कतै तपाईँले चाहिँ जोखिम पनि देख्नु भएको छ, मानव पहिरोको जोखिमहरू छ अथवा बाढी विधानको चाहिँ जोखिमहरू देख्नु भएको छ भने हजुरले मैले अगाडि भनेको जस्तै 1234 नम्बरमा अथवा हजुरले थाहा पाएका चाहिँ नजिकका व्यक्तिहरूलाई जिम्मेवार व्यक्तिहरू चाहिँ स्थायी पाउन सक्छ, एउटा सदस्य अध्यक्ष दिएहरू हुन सक्नुहुन्छ, अथवा चाहिँ जिल्ला प्रशासन कार्यालय अथवा हाम्रो जिल्ला सुरक्षा समिति चाहिँ समन्वय हुन सक्छ, अथवा प्रदेश अथवा केन्द्र कसलाई चाहिँ दिनु हो त्यो अनुसारले तपाईँले रिपोर्टिङ गर्नुभयो भने त्यहाँ चाहिँ हामी मिटिगेसनका काम त्यसलाई चाहिँ तपाईँको रिस्क रिडक्सनका लागि गर्नुपर्ने कामहरू गर्छौँ र जति गरेर क्षति न्यूनीकरण हुन सक्छ त्यो सुझाव दिएर पनि हजुरहरू सहयोग गर्न सक्नुहुन्छ। राज्यलाई
14: हामीले अर्को प्रश्न शिवशंकर विष्टले लेख्नु भएको छ, वर्षेनी मौसमी विपदबाट धेरैले क्षति भोग्नु परेको छ, वडा पालिका प्रदेश संघमा उद्धार गर्ने समिति बनाइएको हुन्छ अरे, तर साँच्चै विपद पर्दा नजिकको छिमेकी नै काम लाग्छन्, स्रोत साधन नभए पनि जुगाड गरेकै भए पनि प्रयास गर्छन्, अनि विकट गाउँमा त झन उद्योग लागू अवस्था छ, यसमा हिमाल पहाड़ तराई अनि जोखिमयुक्त ठाउँमा सबै ठाउँमा एकै प्रकारको उद्धारको योजना छ कि अथवा फरक फरक छ भनिसक्नु भएको छ।
13: यो प्रश्न पनि एकदमै महत्वपूर्ण प्रश्न छ। त्यो भएको हुनाले जबकि तपाईँको चाहिँ सधैँ चाहिँ अब चाहिँ सुरक्षाकर्मी उद्धारको लागि पुग्छ भन्ने छैन, टाइम लाग्न सक्छ किनकि तपाईँको चाहिँ बाटोहरू बिग्रिएको हुनसक्छ अथवा
4: प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। संसदमा उठेका प्रश्नको जवाब दिन सरकारले आनाकानी गरेपछि संसदका प्रश्नमा तीन दिनभित्र जवाब दिने प्रधानमन्त्रीलाई सभामुखको रूलिङ रहेको छ। संसद बैठकमा अनुपस्थित हुने भए अनिवार्य निवेदन दिनु पनि राष्ट्रपतिको नयाँ नियम लागू भएको छ। उम्मेद्वार खान्ने क्याण्डिडेट क्लब समेत सञ्चालनमा आएको छ। लुम्बिनीका मुख्यमन्त्री आचार्यलाई विश्वासको मत प्राप्त, कुर्सी सरकारमा नेकपा सहभागी भएसँगै मन्त्री परिषदले पूर्णता पाएको छ। बागमतीमा नयाँ सरकार गठनको प्रक्रिया शुरू भएको छ। मन्त्रीमा अझै 14 दिन सक्रिय रहने भएको छ। बाढ़ी पहिरोको जोखिम कायम रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ। आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी राजेन्द्र रिजाललाई धन्यवाद। भोलि भदौ 2 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौँला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्री।

0: साहिनो समय सूचक अहिले रातिको 8 बज्यो 8 PM
1: रेडियो साहिनो 8 बज्यो
2: किनभने हामीले रोजेका छौँ शुद्धता र विश्वास।
1: कहाँबाट ल्याउनुहुन्छ यो सबै?
2: भरतपुर 10 सिंचाई रोडमा रहेको डेरी मार्टबाट, जहाँ पाइन्छ ताजा दुध, दही, घिउ, पनिर र दुग्धजन्य पदार्थ पाइने एकमात्र ठाउँ।
3: तपाईँको परिवारको स्वास्थ्य हाम्रो प्राथमिकता। डेरी मार्ट, शुद्धताको अर्को नाम। डेरी मार्ट दूरसञ्चार रोड, उत्पादक चितवन जिल्ला दुग्ध उत्पादक सहकारी संघ चितवन। हाम्रा शाखाहरू भरतपुर 10 इन्द्रेडी टोल, भरतपुर 3 बेलसुक।
4: होइन यो दिदी, कतै हिँड्नु भयो यस्तो थोत्रो पुरानो डिस्प्ले फुटेको मोबाइल लिएर?
5: मेरो मोबाइल देखेर जहिले जिस्काउँछ यो कान्छाले। अब भनेको जस्तो राम्रो मोबाइल बनाउने ठाउँ हुन परेन हाम्रो चनौली बजारमा।
4: ह्या दिदी, त्यसै म तपाईँलाई जिस्काउँछु त। ल यता सुन्नुहोस्, हाम्रै चनौली बजारमा रहेको कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा डिस्प्ले फुटेका मोबाइलहरू एक्सचेन्ज हुन्छ नि। ल हेर्नुहोस् त, मैले नि पुरानो मोबाइल दिएर नयाँ एक्सचेन्ज गरेर ल्याएको। अनि अर्को कुरा नि दिदी, नयाँ मोबाइल किन्दा राम्रो खालको इयरफोन, मोबाइल कभर, मोबाइल ग्लास, लगभग 1200-1500 पर्ने मोबाइल एसेसोरिज उपहार स्वरूप पाइन्छ नि। साथै घडी, मोबाइलका चार्जर, कभर ग्लास, इयरफोन सँगै इलेक्ट्रोनिक सामान पनि सुपथ मूल्यमा पाइन्छ।
5: ए हो र, त्यसो भए म त हिँडिहाले कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउसमा पुरानो मोबाइल दिएर नयाँ मोबाइल ल्याउँछु। हजुर, विगत 20 वर्षदेखि तपाईँ हाम्रै चनौली बजारमा दक्ष एवं अनुभवी जनशक्तिहरूद्वारा सम्पूर्ण मोबाइल घडी मर्मत गरिनुका साथै सुपथ मूल्यमा बिक्री वितरण पनि गरिन्छ। सम्पर्क कृष्ण इलेक्ट्रोनिक्स एन्ड मोबाइल हाउस, भरतपुर 20 चनौली चौतारा आडैमा। प्रोप्राइटर कृष्ण नेउपाने। मोबाइल 98452049586।
6: एसएनपी कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
7: कम्पनी N-2063 बमोजिम दर्ता भएका कम्पनीको म्यादभित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोजभित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर, शुल्क, दस्तुर, जरिवाना मिनाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनुहुन एसएनपी कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी ढुक्क हुनुहोस्।
6: एसएनपी कम्पनीको कार्यालय भरतपुर बाइपास रोड, आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550-60359 र 98550-67359।
2: चैते धानमा नेक ब्लास्टको समस्या।
5: चितवन जिल्लाको रत्ननगर र खैरहनी नगरपालिकामा लगाइएको चैते धानमा नेक ब्लास्ट घाटी मरुवाको समस्या देखिएको छ। एक किसिमको ढुसी जन्ने रोग हो। यो रोगको मुख्य लक्षण भनेको बाला मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
2: रोगको लागि अनुकूल मौसम,
5: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू।
2: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
5: खेतमा पानी जमाइराख्ने।
2: वेभिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी बियाड राख्ने।
5: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
8: नानी के भयो किन रोएको विवाहको समय पनि नजिकै आइसक्यो तिम्रो यो अवस्था देखेर हामी धेरै चिन्तित छौ के कुराको चित्त बुझेन छोरी
9: हेर्नु न बाबा विवाहमा खिच्ने भिडियो तथा फोटो त जहाँ पायो त्यही खिचेर कहाँ हुन्छ त
8: ल छोरी के गर्ने त कहाँ छ त तिमीले रोजेको खोजेको जस्तो
9: बाबा हाम्रै पश्चिम चितवनको शारदानगर टाउनमा रहेको मिरर फोटो एन्ड भिडियोग्राफी छ नि छोरी
8: ए छोरी भइहाल्छ नि तिम्रो इच्छा नै हाम्रो इच्छा हो तिमी ढुक्क भएर बस तिम्रो विवाहको लागि फोटो सुट र भिडियोग्राफीको लागि मिरर फोटो एन्ड भिडियोग्राफीलाई नै भनिहाल्छु नि हामी कहाँ उच्च स्तरीय क्यामेराबाट अनुभवी फोटोग्राफरद्वारा कुनै पनि शुभ कार्यको भिडियो सुट गरिनुको साथै हरेक साइजका फोटो लेमिनेसन फ्ल्याक्स प्रिन्ट कप प्रिन्ट टी सर्ट प्रिन्ट गर्नुको साथै फोटो सम्बन्धी सम्पूर्ण काम गरिन्छ मिरर फोटो एन्ड भिडियोग्राफी भरतपुर महानगरपालिका वडा नम्बर 19 शारदानगर टाउन चितवन
9: सम्पर्क नम्बर

0: चलाउनुहोस्। इन्टरनेट र टिभीसँगै युट्युब एकैसाथ सजिलैसँग
1: डेबिट कार्ड क्रेडिट कार्ड ई सेवा कनेक्ट आइटिएसबाट सजिलै घर बसी इन्टरनेटको बिल भुक्तानी गर्न सकिने सम्पर्क 9801004477 क्लासिक टेक छोयो कि चल्यो।
2: मैयादेवी कन्या कलेजको स्नातक तह प्रथम वर्षको भर्ना सम्बन्धी सूचना।
3: विश्वविद्यालय अनुदान आयोगबाट QAA प्राप्त यस क्षेत्रकै उत्कृष्ट कलेज मैयादेवी कन्या कलेजमा स्नातक तह BBS र BEd प्रथम वर्षमा बिहानी सत्रको लागि भर्ना खुलेको जानकारी गराइन्छ।
2: कलेजका विशेषताहरू:
3: पर्याप्त सुविधा सहित आफ्नै भवन,
2: मल्टिमिडिया ई लाइब्रेरी तथा पुस्तकालय सुविधा,
3: पर्याप्त छात्रवृत्ति व्यवस्था,
2: अङ्ग्रेजी र नेपाली माध्यममा पठन पाठन।
3: प्रिन्सिपल मैयादेवी कन्या कलेज भरतपुर 10 चितवन, सम्पर्क नम्बर 0656493495।
4: ए लौ न लौ लौ, चट्याङ पर्न आँट सबैजना यता आओ त, यता यो ठुलो रुखको फेदमा बसौ।
5: हुन्न हुन्न, चट्याङ पर्दा रुखको फेदमा बस्नु हुँदैन, त्यहाँ त झन् जोखिम हुन्छ।
6: हो र?
5: हो नि, चट्याङ पर्दा रुख मुनि र बिजुलीको खम्बा वा अग्लो ठाउँमा बस्नु हुँदैन, सुक्खा ठाउँ र घरभित्र झ्याल ढोका लगाएर बस्नुपर्छ।
6: अनि चट्याङबाट जोगिन अरू के गर्नुपर्छ?
5: चट्याङ पर्दा वा पर्ने सम्भावना हुँदा टेलिभिजन, फ्रिज, कम्प्युटर, वासिङ मेसिन, माइक्रोओभन जस्ता विद्युतीय सामग्रीमा जोडेको तारको स्विच बन्द गर्नुपर्छ। यदि विद्युत बन्द गरिएन भने चट्याङ पर्न सक्ने सम्भावना उच्च रहन्छ।
6: चट्याङ पर्ने जोखिम कुन कुन समयमा बढी हुन्छ त्यो पनि भनिदिनुहोस् न।
5: धेरै जसो चट्याङ चैतदेखि जेठ महिनामा र सामान्यतय दिउँसो 3 बजेपछि बढी पर्ने सम्भावना हुनाले यो समयमा सचेत रहनुपर्छ।
7: नेपाल सरकार, विज्ञापन बोर्ड।
8: के तपाईँ ल्यापटप कम्प्युटरको खोजीमा हुनुहुन्छ?
9: विगत 10 वर्षदेखि सम्पूर्ण ब्रान्डका ल्यापटप, कम्प्युटर, फोटोकपी, प्रिन्टर, सिसी क्यामेरा पाइने एकमात्र पसल लजिक कम्प्युटर, भरतपुर 20 सनौली बजार, चितवन, प्रोप्राइटर लोकनाथ लामिछाने। मोबाइल 9850524454, 9845520454, इमेल lok.logic2@gmail.com।
8: पुनश्च हामी कहाँ फायर एन्ड सेक्युरिटी अलार्म सिस्टम, इन्टरकम एन्ड एटेन्डेन्ट साथै AMC पनि काम गरिन्छ। लोजिक कम्प्युटर, अ कम्प्लिट आइटी सोलुसन।
10: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
11: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz। तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 MHz।
12: सब्सक्राइब नाउ एंड प्रेस द बेल आइकन, नेवर मिस एन अपडेट फ्रॉम टिप्स ऑफिशियल।

0: सक्दैनन् तर महाधिवेशन गर्ने संयन्त्र बनाउनु पर्ने माग गर्दै आएको असन्तुष्ट पक्षले पछिल्ला दिनहरूमा शेरबहादुर देवाको नेतृत्वमा महाधिवेशन आयोजना हुनुपर्ने बताउँदै आएको छ। सर्वोच्च अदालतले कांग्रेसको वैधानिकता सम्बन्धी यसअघि आफूले गरेको फैसला पुनरावलोकन गर्ने अर्थात त्यो मुद्दा फेरि शुरूबाट हेर्ने निर्णय गरेपछि कांग्रेसका दुवै पक्षबीच रस्साकसी चलिरहेको देखिन्छ। अदालतको निर्णय मान्य हुने बताएका सभापति थापाले असोज महिनामा निर्धारित महाधिवेशनका कार्यक्रम भने नरोकिने बताए तर केही समय अझै पनि सहमतिको प्रयास गर्ने बताउँदै उनले केही विकल्पहरू पनि खुला गरे।
1: एउटा निर्वाचन समिति हुन्छ, त्यो निर्वाचन समितिमा के गर्दा र को बस्दाखेरि चाहिँ त्यो अधिवेशनमा विश्वास हुन्छ गरौँ। अब यो सदस्यतामा केही तलमाथि गर्नुभएको छ कि महामन्त्रीजीले? त्यसो हो भनेदेखि ल कसलाई बनाउने हो? मलाई राखेर सदस्यताको एउटा छानबिन समिति बनाऊ। अरू बाँकी रहेको चाहिँ केही संयन्त्र बनाउनु पर्ने हो, जुन संयन्त्रले चाहिँ अधिवेशनलाई सबै कुरा हेर्ने, हामी सबै तयार छौं।
0: पूर्व सभापति शेरबहादुर देउवा पक्षले हिजो मात्रै राष्ट्रिय सम्मेलन सम्पन्न गरेको छ। थापाले देउवालाई सहयोगको निम्ति अपील गर्दै भने
1: असोज 16 गतेको 15 महाधिवेशन छ, हामी 15 महाधिवेशनमा तपाईँलाई बकैदा सम्मानका साथ निवर्तमान सभापतिको रूपमा अतिथिको रूपमा तपाईँलाई हामी बोलाउन चाहन्छौ, तपाईँका कुरा सुन्न चाहन्छौ, तपाईँको शुभेच्छा लिन चाहन्छौ, तपाईँको मार्गदर्शन लिन चाहन्छौ।
0: कांग्रेस असन्तुष्ट पक्षको भेलाले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय समेत गरेको छ। थापाले त्यसप्रति सांकेतिक रूपमा असन्तुष्टि प्रकट गरे तर सबै दस्तावेजहरूबारे छलफल गर्न आफू तयार रहेको बताएका छन्। असन्तुष्ट पक्षले सनातन धर्मलाई राष्ट्रिय पहिचान बनाउने निर्णय अहिले आएर किन गर्यो? कांग्रेसको सम्मेलनमा सहभागी नेता तथा पूर्व मन्त्री शंकर भण्डारी
2: पछिल्लो समय आजको दिनमा अब त झन् बढी राजनीतिक तहबाट नै नेपालको धर्मलाई खलल पुर्याउने अत्यन्त आपत्तिजनक कामहरू भइरहेको सन्दर्भ एकातिर पनि अर्कोतिर यो विश्वको एकमात्र सनातनी मुलुक नेपाल, नेपालको अर्थतन्त्र, नेपालको कूटनीति सबै क्षेत्रको एउटा महत्वपूर्ण पक्ष पनि हो। यो कुरालाई आत्मसात गर्न ढिला भएको थियो। म सबै अरू नेताहरूलाई पनि आग्रह गर्छु, देशभन्दा माथि कुनै दल हुँदैन, दलभन्दा माथि व्यक्ति पनि हुँदैन। त्यसकारण देशलाई जोगाउनु छ, देशलाई बनाउनु छ।
3: लामो समय अब उहाँले पार्टीको नेतृत्व गर्दाखेरि पनि यो बारेमा त्यति बहसै पनि हुँदैन थियो, अहिले केले बाध्य पार्यो जस्तो लाग्छ? यो बिन्दुमा
2: देशको राष्ट्रिय एकताको धरोहरलाई हामीले आत्मसात गर्न सकेनौ, जसको परिणति दलभित्र पनि झगडा, दलहरूको बीच आपसमा पनि झगडा, नेपालको समाजमा पनि विभिन्न किसिमको विखण्डनका परिस्थिति सिर्जना, यो आदि त्यहाँतिर देश आज आक्रान्त छ। त्यसकारण एउटा बाध्यता भन्दा पनि आत्मअनुभूति भन्ने ढंगले बुझ्दा न्यायचित हुन्छ जस्तो लाग्छ मलाई।
3: तपाईँले निरन्तर यो मुद्दाको पैरवी गरिरहनु भएको थियो पार्टीभित्र, अब चाहिँ कसरी अघि बढ्छ कांग्रेस?
2: अब कांग्रेसलाई जोड्नु छ, एक बनाउनु छ र कांग्रेस एक बनाएर मात्रै पर्याप्त हुन्न। वैदिक सनातन धर्म र हामी नेपाली एकताको बाटो हामीले नबनाइकन अब देशलाई लान सकिन्न भन्ने कुरा विशेष गरी परिवर्तनका श्रृंखलादेखि आजसम्म अनुभूति गर्दा, त्यसलाई मूल्याङ्कन गर्दा त्यो कुरा पुष्टि हुन्छ कि अब देशलाई नयाँ ढंगले देशमा एकता चाहिन्छ, मेनुलग चाहिन्छ। नेपाली जोडिन्छ, नेपाल बलियो हुन्छ, बलियो नेपाललाई विदेशीहरूले त्यही ढंगले सम्बन्ध राख्छ।

0: एक्सन कमजोर भएको ठाउँमा कस्तो प्रभाव पर्छन् भन्ने कुराको अनुभवको आधारमा एकताको धरोहर राष्ट्र र नेपालको आर्थिक सामाजिक कूटनीतिक सबै विषयमा प्रभाव पार्ने र महत्व राख्ने सनातन धर्म यसलाई आत्मसात गर्न कसैले पनि ढिला गर्न हुँदैन। नेता भनौताहरूले जति छुट्टी ठूलो कुरा विगतमा गरे पनि विगतका हाम्रा काम कारवाही गतिविधिप्रति जनताको असन्तोष छ, जनताको असन्तोषलाई कसरी दुर्योग गरियो गत भारतको घटना साँची छ, यो कुरा सबैलाई महसुस गरौं मेरो त आग्रह छ। दया नयाँ कुरा होइन, सीधा देशलाई सीमा राखेर आउने पीढ़ीको भविष्यलाई जवाबदेही भएर अगाडि बढ़ाउँ।
1: पूर्व सभापतिले जुन फर्किरहे

0: यो मेलमिलापको कुरा गर्नु भएको छ नि, यो भनेको चाहिँ राजसत्तासितै मेलमिलापको कुरा हो कि अरू प्रश्न छैन? यो फेरि उहाँले खुलेर भन्नुभएको छ,
1: मैले त अनुभूति गरेको छु यो कुरा। उहाँले गहिरो ढंगले अध्ययन गर्नुभएको छ र आफ्नो अनुभूति गर्नुभएको छ, त्यो महसुस उहाँले निश्चित रूपमा गर्नुभएको छ भन्ने कुरामा म विश्वस्त छु।
2: उनी थिए नेपाली कांग्रेसका नेता तथा पूर्व मन्त्री शंकर भण्डारी फणीन्द्र दाहालसँग कुरा गर्दै। यसैबारे साथी फणीन्द्र दाहालले नै राजनीति शास्त्रका प्राध्यापक लोकराज बरालको प्रतिक्रिया मागेका थिए।
3: जुन नेतामा कन्फिडेन्स छैन, जसले जनतालाई विश्वास गर्न सक्दैन, अप्रिय हुन्छ भन्ने डरले कस्तो लोकप्रियताका लागि यति बेला नेपालमा चाहिँ हिँड्दै राख्छ भन्ने राष्ट्रवादी भन्नेहरू छ नि, राजावादीहरू, एउटा त्यो लबी हो। विदेशी

0: भेट्ने नेता अस्वीकृतिका बावजूद पनि गाजाका लागि शान्ति योजना अघि बढ़न सक्ने देखाउन चाहेको छ। हमासले चरणबद्ध रूपमा इजरायली सेना फिर्ता हुने बदलामा आफ्ना हतियार त्याग्न सहमति जनाएको छ। तर इजरायलले भने कुनै पनि इजरायली सेना फिर्ता हुनु अघि हमासले पूर्ण रूपमा निशस्त्र हुनुपर्ने अडान राखेको छ। इजरायलले हमासले त्यागेका हतियारहरू प्यालेस्टिनी प्राविधिक समितिले भण्डारण गर्नुको सट्टा नष्ट गरिनुपर्ने पनि चाहेको छ, ताकि हमासले ती हतियार पुनः प्राप्त गर्न नसकोस्।
1: बीबीसीका विवरणहरूमा आधारित त्यो रिपोर्ट सुन्नुभयो विनिता दाहालबाट। पख हिँसकिन्छ भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुने नै छौं। त्यतिन्जेलसम्मका लागि हामी सबैलाई बिदा दिनुहोस्। नमस्कार।

0: मुनतिरको डाँठमा कालो धब्बा देखिने, बालामा पोषण नपुग्ने, बाला सुक्ने र अन्तमा बाला भाँचिने हुन्छ।
1: रोगको लागि अनुकूल मौसम,
0: अत्याधिक सापेक्षित आर्द्रता, शीत र नाइट्रोजन मलको बढी प्रयोगमा यो रोग हावाको माध्यमबाट निकै तीव्र गतिमा फैलिन्छ। समाधानका उपायहरू,
1: रोग प्रतिरोधात्मक जातहरू जस्तै चैते 2, हर्दीनाथ 1, कुमल 2, कुमल 5, कुमल 6 र कुमल 7 लगाउने।
0: खेतमा पानी जमाइ राख्ने,
1: वेबिस्टिन वा डेरोसा 2-3 ग्राम प्रति केजी बिउका दरले बिउ उपचार गरी ब्याड राख्ने।
0: ट्राइसाइक्लाजोल 75%, WP 0.75 ग्राम प्रति लिटर पानीमा वा कासुगामाइसिन 3%, SL 1.5 मिलिलिटर प्रति लिटर पानीमा वा हेक्साकोनाजोल 5%, EC 2 ग्राम प्रति लिटर पानीमा मिसाई 15 दिनको फरकमा 2-3 पटक छर्कनुहोस्।
2: SMP कम्पनी कार्यालयको अत्यन्त जरुरी सूचना।
3: कम्पनी एन 2063 बमोजिम दर्ता भएका कम्पनीको म्याद भित्र विवरण पेश नगरेको र अध्यावधिक नगरेको कम्पनी प्राली 2083 असोज भित्र आय विवरण पेश गरेमा लाग्ने सम्पूर्ण कर शुल्क दस्तुर जरिवाना मिलाहा हुने व्यवस्था भएको हुँदा समयभित्र आफ्नो व्यवसाय नवीकरण गर्न आउनु हुन SMP कम्पनीको कार्यालयद्वारा सूचना जारी गरिएको छ। पुनश्च लाइसेन्स नभएका बिचौलियासँग काम गरी पछि पछुताउनु भन्दा लाइसेन्स भएका आधिकारिक संस्थासँग मात्र काम गरी मुक्त हुनुहोस्।
2: SMP कम्पनीको कार्यालय भरतपुर बाइपास रोड आन्तरिक राजस्व कार्यालयबाट 200 मिटर पारी मौलाकालिका अस्पताल सँगै। सम्पर्क नम्बर 0556909959, 98550607359 र 98550607359।
4: जिल्ला प्रशासन कार्यालय चितवनको अत्यन्त जरुरी सूचना। नेपाल सरकार मन्त्री परिषदको मिति 2083 असार 18 बैठकबाट स्वीकृत भएको जेएनजी आन्दोलनका शहीद परिवार तथा घाइतेहरूको लागि पुनर्स्थापना, जीवन यापन तथा सामाजिक संरक्षण सम्बन्धी एकीकृत प्याकेजमा उल्लेख भए अनुसार जेएनजी आन्दोलनका क्रममा घाइते भएका तर वर्गीकरणका लागि परीक्षणमा छुट्न गएका घाइतेहरूको परीक्षण तथा वर्गीकरण गर्ने र त्यस अगावै वर्गीकरणमा परेकाहरूको आवश्यकता अनुसार पुनः परीक्षण, पुनः वर्गीकरण तथा प्रमाणीकरण गरी उनीहरूले पाउने सेवा सुविधालाई परिमार्जन गर्ने भन्ने निर्णय भएको हुँदा यस अघि प्रकाशित सूचना अनुसार वर्गीकरणको लागि छुट्न गएका घाइतेहरूलाई पुनः वर्गीकरणका लागि यो सम्बन्धी आवश्यक कागजात सहित सम्पर्क गर्नुहुन सरोकार वाला सबैमा जानकारीको लागि यो सूचना प्रकाशित गरिएको छ।
5: तपाईँ अहिले सुन्दै हुनुहुन्छ रेडियो साइलेंस 89.8 मेगाहर्ज।

0: गरेको हो। नेवाखल कास्कीको संरक्षणमा लाखे नाच संरक्षण सम्वर्धन प्रवर्धन र पुस्तान्तरणको प्रयास स्वरूप शनिबार पोखरा पाँच मालेपाटन स्थित बाराही माविको खेल मैदानमा तेस्रो संस्करणको लाखे नाच प्रदर्शन भएको छ। पोखरामा लाखे नाच लोपन्मुख अवस्थामा पुगेपछि नयाँ पुस्तामा लाखे नाच प्रति आकर्षण जगाउन तीन वर्ष अघि शुरू भएको लाखे नाच प्रदर्शन यस वर्ष पनि भव्य रूपमा भएको हो, जहाँ एउटै मंचमा कास्की सहित तनहु बागलुङ र पर्वतका 20 लाखे नाच समूहले प्रस्तुति दिएको कार्यक्रम संयोजक विनय श्रेष्ठले जानकारी दिनुभयो। उहाँका अनुसार मालेपाटन ताया मचाहा समितिले नाचको शुरूआत गरेपछि नेवार कल्याण समाज पर्वत नेपाल राष्ट्रिय खड्गी समाज पोखरा 2 बागलुङको नारायण स्थान हटिया समाज पोखरा 6 स्थित बैदाम नेवा खल जाल्पा देवी लेहापुच सिमलचौर पोखरा हिंजा नेवाखला पोखरा 25 चण्डेश्वरी नेवा समाज पोखरा 14 प्रस्तुति दिएका थिए।
1: भनिन्छ नि नानीदेखि लागेको बानी।

0: सहकारी ब्याङ्कमा खाता छ कि छैन त?
1: ए भतिज, त एकाएक शाकाहारी भइसे कमजोर होला है कमजोर?
2: ल काका, डिजिटल हुँदैन कमजोर भइन्छ र बजारमा जति पनि तारेतिर खानेकुरा छँदैछ नि,
1: जे पाए त्यही खालास अनि रोगले समात्ला।
2: कहाँ काका बोल्नु, अहिले बजारमा अर्ग्यानिक पोसिलो र स्वादिलो च्याउहरूको राजा राजा च्याउ आएको छ, न रोगको डर न त पैसा नै मेरो लाग्ने।
0: आजकल मेरो भान्सामा नै राजा च्याउ नै पाक्छ।
3: स्वादिलो पोसिलो र अर्ग्यानिक च्याउ भनेकै राजा च्याउ, एमसिए ग्रुपको उत्पादन।
1: राजा च्याउ त साँच्चीकै च्याउको राजै रहेछ नि।
4: नेपाली खबरमा अब पहिलो पृष्ठका खबर। विपक्षी दलको लगातारको विरोधपछि सभामुख डेम्पो सातरियालले प्रधानमन्त्री वीरेन्द्र शाहलाई संसदमा उपस्थित भएर सांसदहरूले उठाएका प्रश्नको जवाब दिन रेलिङ गर्नु भएको छ। सभामुख अधियालले प्रतिनिधि सभा नियमावलीको नियम 56 अनुरूप प्रधानमन्त्रीको कार्यक्षेत्रसँग सम्बन्धित विषयमा सांसदहरूले राखेका जिज्ञासा र प्रश्नहरूको उत्तर दिन प्रधानमन्त्रीलाई रेलिङ गर्नु भएको हो। सोमबार बसेको प्रतिनिधि सभाको बैठकमा सभामुख अधियालले भन्नुभयो, प्रतिनिधि नियमावलीको नियम 56, 57, 58 साठीमा भएको व्यवस्था बमोजिम माननीय सांसदहरूले उठाउनु भएको प्रश्नको जवाब दिन म प्रधानमन्त्रीजीलाई रिलिङ गर्दछु। नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर व्यवस्था छ भने 57 देखि 59 प्रश्नको सूचना मर्यादा र उत्तर दिने प्रक्रियालाई उल्लेख गरिएको छ। पछिल्लो समय सदनमा उठेका प्रश्नहरूको जवाब सरकारका तर्फबाट नआएको भन्दै सांसदहरूले नियमापत्ति जनाउँदै आएका थिए। सभामुखको रूलिङ सँगै प्रधानमन्त्री शाहले जनताबाट निर्वाचित जनप्रतिनिधिमूलक सर्वोच्च निकाय संसदलाई नटेरेको विषय संसदले रेकर्डमा बसेको छ। प्रतिनिधि सभा नियमावलीमा प्रधानमन्त्रीले प्रत्येक महिनाको पहिलो साता प्रतिनिधि सभामा उपस्थित भएर सांसदहरूको प्रश्नको जवाब दिनुपर्ने व्यवस्था छ। तर निर्वाचित भएदेखि अहिलेसम्म प्रतिनिधि सभा नियमावली अनुसार प्रधानमन्त्री शाहले सांसदहरूको प्रश्नको जवाब दिनुभएको छैन। प्रधानमन्त्रीले लगातार सांसदहरूको प्रश्नको व्यवस्था गरेपछि सभामुखले रूलिङ गर्नु परेको नयाँ संसदीय इतिहास कायम भएको छ। मन्त्री शाहले आकस्मिक रूपमा 2083 जेठ 17 गते सांसदहरूलाई प्रश्न सोध्न लगाएर केही प्रश्नको जवाब दिनुभएको थियो, तर त्यो प्रश्नोत्तर प्रतिनिधि सभा नियमावली अनुसार भने पाएको थिएन। त्यस्तै भदौ 10 गते प्रधानमन्त्रीसँगको प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम राखिएको छ। प्रतिनिधि सभामा आगामी भदौ 10 गते प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम हुने भएको छ। सभामुख डीपी अरियालले प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तरका लागि उक्त दिनको समय निर्धारण गर्नु भएको छ। प्रतिनिधि सभा नियमावली 2079 नियम 56 प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रम सम्बन्धी व्यवस्था गरिएको छ। त्यस्तै प्रतिनिधि सभाबाट खानी तथा खनिज पदार्थ विधेयक 2083 विचार गरियोस् भन्ने प्रस्ताव श्रमिक बहुमतले स्वीकृत भएको छ। सोमबारको बैठकमा सभामुख डीपी अरियालले विधेयकलाई निर्णयार्थ प्रस्तुत गर्नु भएको थियो। यसअघि 2083 साल साउन 26 गतेको बैठकमा गणपूर्वक संख्या नपुगेका कारण विधेयकमाथि निर्णय हुन बाँकी रहेको थियो। प्रतिनिधि सभामा विपक्षी दलका सांसदहरूले 78 दिनदेखि गर्दै आएको विरोध हटेको छ। सांसदहरूले उठाएका प्रश्नको जवाब दिन र प्रतिनिधि सभा नियमावली अनुसार प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रममा सारेक हुन सभामुखले प्रधानमन्त्रीलाई रूलिङ गरेसँगै विपक्षी दलका सांसदहरू विरोधको शैलीबाट पछि हटेका हुन्। सोमबार प्रतिनिधि सभाको बैठक शुरू भए लगत्तै विगतका बैठकहरूमा जस्तै विपक्षी दलका सांसदहरू विरोधमा उत्रिएका थिए। प्रधानमन्त्री वीरेन्द्र शाहले संसदमा उठेका प्रश्नको जवाब दिन रूलिङ गरेको विषय लिएर नेकपा एमाले सभामुख डीपी अर्यालाई धन्यवाद समेत दिएको छ। 78 दिनदेखि जारी अवरोध हटाएपछि सोमबार प्रतिनिधि सभाको बैठकमा बोल्दै नेकपा एमालेको संसदीय दलको उपनेता पद्मा अर्यालले भनेको छ, सर्वप्रथम सभामुख महोदयलाई धन्यवाद छ, लामो समयदेखि यो संसदमा एकै विषयमा प्रतिपक्षीहरूले जवाब खोजिरहनु भएको थियो, त्यो जवाबको सुनिश्चित सहित आज जुन रूलिङ भएको छ म फेरि पनि धन्यवाद भन्न चाहन्छु उनले भनेकी छन्। त्यस्तै सीमा विवाद सम्बन्धी प्रधानमन्त्रीको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन विपक्षी दलले राखेको माग भने सभामुखले अझै पूरा गर्नुभएको छैन। रूलिङ अनुसार प्रधानमन्त्रीको जवाबपछि मात्र रेकर्डबाट हटाउने विषयमा सभामुखले निर्णय लिन सक्ने बताइएको छ। 17 जेठमा प्रधानमन्त्री वीरेन्द्र शाहले संसदमा सांसदहरूका मौखिक प्रश्नको जवाब दिने क्रममा नेपालले पनि भारतको भूमि मिचेको भनेर अभिव्यक्ति दिनुभएको थियो। प्रधानमन्त्रीको उक्त अभिव्यक्ति संसदीय रेकर्डबाट हटाउन माग विपक्षी दलका सांसदहरूले गर्दै आएका छन्। प्रधानमन्त्रीले संसदलाई उपेक्षा गरेको विषय संसदीय रेकर्डमा सदनमा उपस्थित भएर जवाब दिन सभामुख को रूलिंग शीर्षक में आज को हिमालय टाइम्स में यह खबर छापी।
5: प्रदेश सत्ता समीकरण कतै सरकार विस्तार कतै बन्दै शीर्षकमा नागरिक दैनिकमा खबर छ। केन्द्रमा नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टी नेकपा बीच प्रदेशमा सत्ता सहकार्य सहमति भएसँगै त्यसको प्रभाव देखिन थालेको छ। कुनै प्रदेशमा गठबन्धन फेरिए मन्त्री परिषद फेरिएर मन्त्री परिषद विस्तार भएको छ भने कुनैमा मुख्यमन्त्रीले राजीनामा दिएपछि नयाँ सरकार गठन प्रक्रिया शुरू भएको छ। कुनै प्रदेशमा विश्वासको मत लिएर सरकार विस्तारको बाटो खोलिएको छ। एमाले नेपाली कंग्रेससँगको सत्ता सहकार्य तोड्दै नेकपासँग सहकार्य अघि बढ़ाएपछि कोशीमा मन्त्री परिषद हेरफेर भएको छ। नेकपा सरकारमा सहभागी भएसँगै मन्त्री परिषद विस्तार भएको हो। बागमती प्रदेश सरकार प्रमुख मुख्यमन्त्री इन्द्र बानियाले सोमबार पदबाट राजीनामा दिएका छन्। उनको राजीनामासँगै नयाँ सरकार गठन प्रक्रिया शुरू भएको छ। लुम्बिनी प्रदेश सरकारका मुख्यमन्त्रीले विश्वासको मत लिएका छन्। कोशीमा सरकार विस्तार कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले कार्कीकै नेतृत्वमा 11 सदस्यीय मन्त्रीमण्डल विस्तार भएको छ। कंग्रेसका मन्त्रीहरूले राजीनामा दिएपछि मुख्यमन्त्री कार्कीको सिफारिशमा प्रदेश प्रमुख परशुराम खापुङले सोमबार 4 मन्त्री र 1 राज्यमान मन्त्री नियुक्त गरेका थिए। नेकपाबाट सरकारमा सहभागी 4 मन्त्रीलाई प्रदेश प्रमुख खापुङले र राज्य मन्त्रीलाई मुख्यमन्त्री कार्कीले शपथ ग्रहण गराएका थिए। सरकारमा नेकपाबाट पर्यटन वन तथा वातावरण मन्त्री खेनोलङ्गवा लिम्बु भौतिक पूर्वाधार मन्त्री जीवन आचार्य आन्तरिक मामिला तथा कानून मन्त्री गम्बु शेर्पा सामाजिक विकास मन्त्री गीता तिमसिना भएका छन्। त्यस्तै सपना दर्जी भौतिक पूर्वाधार राज्य मन्त्री भएकी छन्। एमालेबाट सरकारमा रहेका 2 मन्त्री र 1 राज्य मन्त्रीको जिम्मेवारी हेरफेर भएको छ।
4: नेपाली कांग्रेसको 15 महाधिवेशन टोकियोकै समयमा हुने भएको छ। पार्टीको केन्द्रीय समिति बैठकमा बोल्दै सभापति गगन कुमार थापाले महाधिवेशन टोकियोकै समयमा हुने बताउनु भएको हो। महाधिवेशनको मिति तय भइसकेको र अब यसमा कुनै पनि बहानाबाजी नचल्ने उहाँको भनाई रहेको छ। त्यस्तै असोज 16 गते किन्तु परन्तु महाधिवेशन शुरू हुन्छ। यो तिथि अब कुनै पनि हालतमा तलमाथि हुँदैन, उहाँले भन्नुभयो। मंगलबारबाट अधिवेशनको प्रक्रिया प्रारम्भ हुन्छ। पार्टीका सबै तहका नेता कार्यकर्तालाई अधिवेशनको तयारीमा लाग्न समेत उहाँले निर्देशन दिनुभयो। अब विशेष र नव विशेष भनेर वर्गीकरण गर्न नहुने समेत उहाँले बताउनु भएको छ। त्यस्तै कांग्रेसको आगामी 15 महाधिवेशन मा पार्टी सभापति गगन थापाले देश लोकतन्त्र र कांग्रेस शीर्षकमा विशेष राजनीतिक प्रस्ताव पेश गर्नुहुने भएको छ। बैठकले गरेको निर्णय अनुसार अबको दशकका लागि कांग्रेसको कार्यदिशा र मुलुकको राजनीतिक अवस्थालाई समेटेर सभापति व्यक्त प्रस्ताव तयार पार्नेछन्। देश लोकतन्त्र र कांग्रेस अबको दशक नामक दिएको सो प्रस्तावले 15 महाधिवेशनमा पार्टीको मुख्य राजनीतिक मार्ग चित्र तय गर्ने सभापति थापाको भनाइ रहेको छ। त्यस्तै कांग्रेस पूर्व महामन्त्री तथा इतर समूहको राष्ट्रिय भेला सम्मेलनका संयोजक डाक्टर शासाङ कोइरालाले गगन थापालाई नै सभापति मान्न आफूहरू तयार रहेको बताउनु भएको छ। तर पार्टीका वरिष्ठ नेताहरूलाई पनि समेट्नु पर्ने उहाँको भनाई छ। सोमबार सिन्देबी स्थित सम्पर्क कार्यालयमा संचारकर्मीसँग कुरा गर्दै उहाँले केही पनि नमान्ने भए त केही नहुने बताउनुभयो। त्यस्तै कांग्रेस महामन्त्री प्रदीप पौडेलले पूर्व सभापति शेरबहादुर देउवाले राजनीतिक उचाइलिने अवसर गुमाएको बताउनु भएको छ। सनेपामा केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उहाँले देउवा वा जैन गुटको नेता मात्रै बनेको बताउनुभयो। कांग्रेस सभापति थापाले पूर्व सभापति शेरबहादुर देउवालाई उहाँ निकटकै नेताले पटक पटक दुभाएको बताउनु भएको छ। चुनावमा टिकट दिँदा समेत सभापतिलाई नदिए लड्दैन भनेर कोही नआएको उहाँले बताउनुभयो। सभापति देउवालाई आफ्नो निकटस्थहरूबाट सतर्क रहन समेत उहाँले चेतावनी दिनुभयो। देउवा दाई सभापतिको नेम प्लेट राखिदिएका छन्। त्यसमा मेरो केही गुनासो छ, थापाले भन्नुभयो। तपाईँलाई आफ्नो मान्छेले डुबाएर फेरि पनि डुबाउँछन् भन्ने मलाई लाग्छ। देउवालाई सही सल्लाह दिने भन्दा पनि आफ्नै स्वार्थमा चलाउनेहरू हाबी भएको उहाँको भनाई थियो। थापाले 15 महाधिवेशनपछि सभापति देउवालाई सम्मानजनक विदाई गर्ने आफ्नो योजना पनि सुनाउनु भयो। देउवालाई अब कार्यकारी भूमिका भन्दा माथि उठेर अभिभावकीय भूमिकामा देख्न चाहेको समेत थापाले बताउनु भएको थियो। कांग्रेस सभापतिको प्रस्तुति तोकिएकै समयमा महाधिवेशन हुन्छ शीर्षकमा आजको हिमालय टाइम्समा यो खबर छ।
5: राष्ट्रिय स्वतन्त्र पार्टीले औपचारिक रूपमै आगामी स्थानीय तहको निर्वाचनलाई केन्द्रित गरेर उम्मेद्वार क्लब खोलेको छ। यो भनेको देशभरका 35,501 जना भन्दा बढ़ी स्थानीय तहका उम्मेद्वार छान्ने क्लब हो। सोमबार उम्मेद्वार क्लबको घोषणा गर्दै रासोपा सभापति रवि लामी छानेले भनेका छन् गाउँपालिकाका अध्यक्ष उपाध्यक्ष र गाउँपालिका अन्तर्गत वड़ाका अध्यक्ष लगायत जति पनि राजनीतिक पद छन् त्यसका लागि औपचारिक रूपमा आवेदन खुल्ला गरेका छौं। अब उम्मेद्वारी दिनेले पार्टीको क्याण्डिडेट क्लबमा आवेदन दिन सक्नुपर्नेछ। अर्थात यो स्थानीय तहका उम्मेद्वार केन्द्रित हुनेछ। पालिका तहमा उम्मेद्वार हुन इच्छुकले उम्मेद्वार क्लबमा नाम दर्ता गर्नेछन्। वडा अध्यक्ष पालिका प्रमुख कार्यकारी पद हुन्। 2080 साल मंसिर 11-13 गतेसम्म महोत्तरीमा भएको केन्द्रीय र संसदीय दलको बैठकमा पार्टी सभापति रवि लामी छानेले नै उम्मेद्वार क्लबको अवधारणा अगाडि सारेका थिए। मतदाताको विवरण अध्यावधिक गरिँदै यससँगै खबर छ प्रमुख सत्तारूढ़ दल रासोपा स्थानीय तहको चुनावको तयारीमा लागिरहँदा निर्वाचन आयोगले पनि यस सम्बन्धी गतिविधि अगाडि बढ़ाएको छ। यस अन्तर्गत मतदाताको विवरण अध्यावधिक गरिरहेछ। निर्वाचन आयोगका सहसचिव एवं प्रवक्ता नारायण प्रसाद भट्टराईले विज्ञप्ति निकालेर मतदाता नामावलीलाई शुद्ध अध्यावधिक विश्वसनीय तथा वस्तुगत बनाउन नियमित रूपमा मतदाता नामावली अध्यावधिक गर्ने भनेका हुन्। स्थानीय चुनावमा होमियो रासोपा शीर्षकमा मध्याह राष्ट्रिय दैनिकमा यो खबर छापिएको छ।
4: मिलेनियम च्यालेन्ज एकाउन्ट नेपाल एमसीए नेपालले अमेरिकी सहयोगमा संचालित मिलेनियम च्यालेन्जको अपरेशन एनसीसी परियोजनाको एक वर्ष म्याद थप गर्न अनुरोध सहित पठाएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयले थन्किएको छ। एमसीए नेपाल अमेरिकी सहयोगमा संचालित एनसीसी परियोजना कार्यालय निकाय अर्थले आवश्यक निर्णय नलिएका कारण उक्त प्रस्ताव अमेरिकाले अमेरिकाको वाशिङटन डीसी स्थित एनसीसी मुख्यालयसम्म हर्षे पुगेको छैन। एमसीए नेपालले गत जेठको मध्यतिर मन्त्रालय पत्र पठाउँदै 74 करोड़ 70 लाख डलरको आयोजनाको एक वर्ष म्याद थपका लागि औपचारिक रूपमा एनसीसीए मुख्यालयसँग समन्वय गरिदिन आग्रह गरेको थियो। आयोजना अन्तर्गत 315 किलोमिटर लामो प्रसारण लाइन र सड़क स्तर उन्नतिका परियोजना छन्। अर्थ मन्त्रालयका एक वरिष्ठ अधिकारीले एनसीए नेपालका तर्फबाट पत्र प्राप्त भएको पुष्टि गर्दै त्यसलाई अहिलेसम्म एनसीसी मुख्यालय नपठाइएको बताएका छन्। यो विषय अझै छलफलको क्रममै छ। ती अधिकारीले भने तर उनले प्रस्ताव किन रोकिएको हो वा कहिले पठाइनेछ भन्ने बारे भने खुलाएका छैनन्। एनसीए नेपालका एक बोर्ड सदस्यले पनि 3 महिना अघि नै म्याद थपको प्रस्ताव सहितको अनुरोध अर्थ मन्त्रालयमा पठाइएको जानकारी दिएका छन्। सम्झौता अनुसार परियोजनाहरू कार्यान्वयनमा गएको 5 वर्ष अर्थात 13 भदौ 2085 सम्पन्न गरिसक्नुपर्नेछ तर आयोजनाहरूमा विभिन्न अवरोध देखिएको भन्दै म्याद थप्न पहल भइरहेको छ। अमेरिकी राष्ट्रपतिको वैदेशिक सहयोग स्थगित गर्ने निर्णय र प्रसारण लाइन ठेक्कामा ढिलाइ लगायतका कारण देखाएर परियोजनाको म्याद 1 वर्ष थप गरिएको प्रस्ताव 3 महिनादेखि अर्थ मन्त्रालयमै छ। अमेरिका पठाउन भने ढिलाइ भएको छ। एनसीसीको म्याद थप्ने प्रस्ताव 3 महिना